0: yaşında yiyince geriye barkadı yeter dumanı tutmaz yani kaç.
1: खुशीको खबर
2: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: हाम्रा सेवाहरू
2: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
3: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
2: सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
3: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
2: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
3: थप जानकारीको लागि
2: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
3: मोबाइल नम्बर 9880791694 र 9822856576।
1: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
4: होइन कालो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
5: के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके भने
4: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
6: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
7: हामी कहाँ उपलब्ध सेवाहरू?
8: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, काटी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
6: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
7: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
9: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
10: मेरी आमै अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
11: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
10: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
11: यसका बाजे लाटाले हानेर बारीको पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङ चुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
8: हामी कहाँ साल, सिसौ, असना, सालको चौकर, झ्याल, ढोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
12: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर उपमहानगरपालिका 6 गुमरासोक दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558823894, 9484148994।
13: स्कुल, कलेज, बिहे, पार्टी वा स्पोर्टका लागि आकर्षक टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
6: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
13: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 9857720756।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 6 बजेको प्रकृति समय सन्देश आफ्नो घर आँगन सफा र स्वच्छ राखौं
2: शिक्षकहरू 15,000 सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी गाभ्ने योजना अघि सारिँदै 50% बालबालिका सुरक्षित पानीको पहुँच बाहिर
3: सर्वोच्चको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा नियुक्त 22,000 मुद्दाको टुङ्गो लगाउने जिम्मा उपत्यकाका नदी किनारबाट हटाइएका सुकुम्बासीलाई एकमुष्ट 25,000 र मासिक 3 महिनासम्म 15,000 खर्च दिइने
2: धानको बिउ छनौटमा ध्यान दिन विज्ञको सुझाव नेपालमा रेल ल्याउने अध्ययनका लागि एक वर्षमै 1 अर्ब भन्दा बढ़ीको खर्च उद्योगीबाट विद्युतको बक्यौता असूल गर्न महालेखाको ताकेता
3: रूसी राष्ट्रपति पुटिन चीन भ्रमणमा द्वन्द्वका कारण इरानबाट 30 लाख अफगानी नागरिक स्वदेश फर्किने राष्ट्रसंघको अनुमान सौर्य आँधीको प्रभाव बारे अध्ययन हुने
2: र एसियाड महिला क्रिकेट छनौटमा नेपालले चीन अनि इण्डोनेसियासँग खेल्ने सूर्य नेपाल गल्फ प्रतियोगितामा दिनेश प्रजापतिको अग्रता नेपाल बुद्धिचाल महासंघ नेतृत्वमा आन्तरिक विवाद
4: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM
2: साझा खबरको सबैभन्दा शुरूमा हटाइएका सुकुम्बासीहरूको व्यवस्थापनको बारेमा सरकारले गरेको निर्णयको प्रसंग
3: उपत्यकाका नदी किनारबाट हटाइएका सुकुम्बासी परिवारलाई राहत स्वरूप सरकारले पुनस्थापना खर्च बाफत एकमुष्ट 25,000 रूपियाँ र 3 महिनासम्म मासिक रकम उपलब्ध गराउने निर्णय गरेको छ हिजो मन्त्रीपरिषद बैठकले काठमाडौँ उपत्यका नदी किनार क्षेत्रबाट विस्थापित परिवारलाई सदस्य संख्याका आधारमा राहत उपलब्ध गराउने निर्णय गरेको हो निर्णय अनुसार 5 सदस्य परिवारलाई मासिक 15,000 रूपियाँ दिइनेछ भने 5 भन्दा बढ़ी सदस्य भएका परिवारका लागि प्रति व्यक्ति थप 2,000 रूपियाँ उपलब्ध गराइनेछ तर रकम दिनु पूर्व वास्तविक सुकुम्बासी हो वा होइन भन्नेबारे रूजु समेत गरिनेछ अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले हाल वास्तविक सुकुम्बासीको पहिचान गरिरहेको छ आयोजना निर्देशक मचा काजी महर्जनले हिजोदेखि डिजिटल प्रणालीमा स्क्रीनिङ शुरू गरेको र पीड़ितको र हातमा पुग्न 2 साता जति समय लाग्ने समेत बताउनु भएको छ उपत्यकाका नदी किनारबाट हटाइएका मध्ये 2,608 परिवारले नाम टिपाएका छन् अब 2 साता जतिमा वास्तविक सुकुम्बासीको एकिङ हुन्छ त्यसपछि जिल्ला प्रशासन कार्यालयबाट राहत र एकमुष्ट रकम हस्तान्तरण हुन्छ उहाँले भन्नुभयो कोही नकली सुकुम्बासी पुग्न पर्न भएमा सोही वास्तविक सुकुम्बासी विमुख हुनुहुन्छ भनेर हामी काम गरिरहेका छौं समितिले तयार पारेको सूची नै आधिकारिक हुने उहाँको भनाइ छ तर सरकारले घोषणा गरेको राहत रकमले दैनिक गुजारा चलाउने कठिन हुने पीड़ित परिवारले गुनासो समेत गरेका छन् नदी किनारका बस्तीहरू हटाउँदा सरकारले पर्याप्त पूर्व तयारी नगरी डोजर चलाएको उनीहरूले गुनासो समेत गरेका छन् कतिपय परिवारका लत्ता कपड़ा आवश्यक सामग्री तथा बालबालिकाका किताब कापी समेत भग्नावशेषमै पुरिएको समेत स्थानीयले बताएका छन् यसैबीच सरकारले काठमाडौँ उपत्यका नदी किनारका जोखिममुक्त बस्तीका परिवारलाई 25,000 दिने र बाँकी परिवारका लागि 15,000 रूपियाँ राहत स्वरूप उपलब्ध गराउने गरी मन्त्री परिषदले निर्णय गरेको मन्त्री सस्मित पोखरेलले बताउनुभयो
5: काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रू 25,000 एकमुष्ट रूपमा प्रदान गर्ने जोखिममुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्य भएको प्रति परिवार राहत रकम रू 15,000 प्रति महिनाको र 100 भन्दा बढ़ी सदस्यका लागि प्रति सदस्य थप रू 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने वृद्ध अशक्त असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्था गर्ने बालबालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहको समन्वय तथा सहकार्यमा गर्ने
2: सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज कुमार शर्मा 33 प्रधान न्यायाधीशमा नियुक्त हुनुभएको छ। संसदीय सुनवाई समितिबाट नाम अनुमोदन भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गर्नुभएको हो। संवैधानिक परिषदको सिफारिशमा राष्ट्रपतिबाट प्रधान न्यायाधीश नियुक्तिको व्यवस्था छ। अनुमोदन लगत्तै शर्माको नियुक्ति भएको हो। उहाँले हिजो नै पद तथा गोपनीयताको शपथ पनि लिइसक्नु भएको छ। संवैधानिक परिषदले 24 वैशाखमा शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। सर्वोच्चका न्यायाधीश मध्ये वरिष्ठलाई प्रधान न्यायाधीश बनाउने परम्परा विपरीत चौथो वरियताका शर्मालाई सिफारिश गरिएपछि विभिन्न टीका टिप्पणी र बहसहरू पनि भए। राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसद सम्मिलित संसदीय सुनवाई समितिले शर्माको सुनवाई हिजो द्रुत गतिमा अगाडि बढ़ाएको थियो। हिजो बिहान 8 बजे उजुरी खोलेर सुनवाई शुरू गरेको समितिले अपराह करिब 4 बजे शर्माको नाम सर्वसम्मतिबाट अनुमोदन गरेको थियो। लगतै शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्ति लिनुभयो। शपथ लिएर उहाँ साँझ 6 बजे सर्वोच्च अदालत पुग्नु भएको थियो। न्यायालयको नेतृत्व सम्हालेपछि शर्माले स्वतन्त्र, निष्पक्ष, सक्षम र जनविश्वासयुक्त न्यायपालिकाको निर्माण र संरक्षण नै आफ्नो कार्यकालको मूल ध्येय रहने बताउनुभयो। न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको व्यावसायिकता, निष्पक्षता तथा न्याय सम्पादन प्रक्रियाको मर्यादामा शंका उत्पन्न हुने कुनै पनि कार्य आफूबाट नहुने पनि उहाँले उल्लेख गर्नुभयो। शर्माले सूचना प्रविधिको प्रयोग, न्यायिक सुशासन आफ्नो मुख्य एजेण्डा हुने पनि सुनाउनुभयो। न्यायिक क्षेत्रमा हुने कुनै पनि प्रकारका अनियमितता, ढिलासुस्ती, अपारदर्शिता वा अवांछित गतिविधिमा कड़ा नियन्त्रण गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ। नवनियुक्त प्रधान न्यायाधीश शर्माले न्यायमा पहुँच अभिवृद्धि गर्ने, न्याय परिषद प्रभावकारी बनाउने र फैसला कार्यान्वयनलाई प्रभावकारी पार्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। यसैबीच हिजो नियुक्ति लगत्तै राष्ट्रपतिले शीतल निवासमा शर्मालाई शपथ ग्रहण गराउनु भएको थियो र शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसाहेब प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल उपस्थित हुनुहुन्थ्यो। न्यायाधीशको वरियतामा शर्मामाथि रहेका दुईवटा वरिष्ठ न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयाल पनि उपस्थित हुनुहुन्थ्यो। रेग्मी शर्माको पदभार ग्रहण कार्यक्रममा पनि स्वागतमा सर्वोच्चको गेटसम्म पुग्नुभयो। तर कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल भने शपथ तथा पदभार ग्रहणमा कतै पनि देखिनु भएन। पदभार ग्रहण कार्यक्रममा काठमाडौँ उपत्यकाका विभिन्न अदालतमा कार्यरत न्यायाधीशहरूको पनि उपस्थिति थियो। संवैधानिक परिषदले 24 वैशाखमा शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिश गरेको थियो। सिफारिशपछि संसदीय सुनवाई समितिले उजुरी आह्वान गर्दै 10 दिनको समय पनि दिएको थियो।
3: विद्यार्थी संकटले कक्षा रित्तिन थालेपछि हजारौं सामुदायिक विद्यालय चल्न नसक्ने अवस्थामा पुगेका छन्। 15,000 सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी रहेको भन्दै शिक्षा मन्त्रालयले ती विद्यालय गाप्ने योजना बनाउँदैछ। संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा केही दिन अघि शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिवकुमार सापकोटाले विद्यार्थी संख्या कम भएका विद्यालयको विषयमा विकल्प सोच्नुपर्ने बेला आएको समेत बताउनुभयो। शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार कम विद्यार्थी भएका मध्ये 10,000 भन्दा बढ़ी विद्यालय अप्पर पहाड़ी र हिमाली जिल्लामा रहेका छन्। पहाड़ी जिल्लाको जनसंख्या शहरी तथा तराईका जिल्लामा बसाई सरेका कारण त्यही क्षेत्रमा विद्यालयमा विद्यार्थी संख्या न्यून हुँदै गएको हो। यता शिक्षा मन्त्रालयको आँकड़ा अनुसार सरकारले सामुदायिक विद्यालयमा पढ्ने एक विद्यार्थीका लागि वार्षिक 30,000 खर्च गर्दै आएको छ। किताब, कापी, खाजादेखि शिक्षकलाई दिएको तलबसम्मलाई भाग गर्दा त्यति खर्च हुने गरेको शिक्षा मन्त्रालयका प्रवक्ताले बताउनु भएको छ। सरकारले सामुदायिक विद्यालयमा पढ्ने हरेक विद्यार्थीमाथि वार्षिक औसत 30,000 खर्च गर्छ। तैपनि सामुदायिक विद्यालयको अवस्था र विद्यार्थी आकर्षण सोच जस्तो हुन नसकेको पनि उहाँले बताउनु भएको छ। सापकोटाका अनुसार निजी विद्यालयले भने प्रति विद्यार्थी औसत 80,000 खर्च गर्ने गर्छ। हाल नेपालमा 27,220 सामुदायिक विद्यालय रहेका छन् भने ती विद्यालयमा झण्डै 50,00,000 बालबालिका अध्ययनरत रहेका छन्।
2: यसैबीच मुलुकको बदलिँदो परिवेशलाई समेट्ने गरी सरकारले विद्यालय तहको पाठ्यक्रम परिमार्जन गर्ने प्रक्रिया शुरू गरेको छ। प्रारम्भिक बाल विकास ईसीडीदेखि कक्षा 12 सम्मको समग्र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्न लागि हो। यसका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेशन डीन प्राध्यापक डाक्टर बालचन्द्र लोइटेलको संयोजकत्वमा पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदल पनि गठन गरेको छ। 9 सदस्यीय कार्यदलले मंगलबार हिजो शिक्षा मन्त्री सस्मित पोखरेलसँग पहिलो बैठक गरेर औपचारिक रूपमा काम अगाडि बढ़ाएको हो। कार्यदलले छ महिना भित्रमा प्रतिवेदन तयार गर्ने गरी काम अगाडि बढ़ाएको छ। कार्यदल संयोजक लुइटेलले कति दिनमा काम सकिन्छ भन्ने निर्णय गर्ने अधिकार कार्यदललाई नै दिइएको बताउनुभयो। आफूहरूले अहिलेकै अवस्था अनुसार काम गर्न सकियो भने कम्तीमा छ महिनाभित्रमा प्रतिवेदन तयार पारेर बुझाउने पनि उहाँको भनाई छ। कार्यदलले पाठ्यक्रमको प्रारूपको प्रतिवेदन बुझाएपछि विद्यालयको तहगत र विषयगत रूपमा पाठ्यक्रम परिमार्जनको काम शुरू हुनेछ। योजना अनुसार ईसीईडीदेखि कक्षा तीनसम्म एक तह, कक्षा चारदेखि आठसम्म अर्को र कक्षा नौदेखि बाह्रसम्मलाई एक तह मानेर पाठ्यक्रम परिमार्जनको काम गरिनेछ। अहिलेकै योजना अनुसार भयो भने आउने शैक्षिक सत्रमा नयाँ पाठ्यक्रम अनुसार पढ़ाई शुरू गरिने पनि जानकारी दिएको छ। सामान्यतया मुलुकमा भएका राजनैतिक परिवर्तन मार्फत व्यक्त भएका जनचाहना समावेश गर्न, प्रविधिमा भएका परिवर्तन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवर्तित शैक्षिक मुद्दालाई सम्बोधन गर्ने गरी प्रारूप तयार पारिन्छ।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा धानको बिउ छान्दा उचित ध्यान पुर्याउँदाको फाइदा,
6: थोरै पानीमा पनि राम्रो उत्पादन लिन सकिन्छ, लामो ड्युरेसनका लामो अवधिका धान जात छान्नुहुन्छ भने त्यसमा धेरै पानीको आवश्यकता पर्छन्,
2: नेपालमा रेल ल्याउने अध्ययनका लागि एक वर्षमै एक अर्ब भन्दा बढ़ी खर्च, उद्योगीबाट विद्युतको बक्यौता असूल गर्न महालेखाको ताकेता, 50% बाल बालिका सुरक्षित पानीको पहुँच बाहिर, लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: के तपाई दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
8: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
7: हामी कहाँ उपलब्ध सेवाहरू,
9: दाँत निकाल्ने,
7: नयाँ दाँत राख्ने,
9: झिक्न नपर्ने गरी दाँत राख्ने,
7: दाँत भर्ने, दाँत सफा गर्ने,
9: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
7: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
10: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 98568 3443 र 98105597। कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
8: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ, साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
10: सम्पर्क पवन तेल मिल तुलसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ, प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98417055। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
11: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
3: गुटबन्दी तत्काल साम्य हुने देखिएको छैन। संस्थापन र इतर पक्ष एकताको नाममा आफ्नो पक्षलाई बलियो बनाउने रणनीतिमा छन्। दुवै पक्षले प्रदेश स्तरीय भेला गरिरहेका छन्। संस्थापन पक्षले सुदूरपश्चिमबाट र इतर पक्षले कोशीबाट प्रदेश स्तरीय भेला शुरू गरेका हुन्। प्रदेश भेला जारी रहेको छ। इतर पक्षले कोशीबाट देशव्यापी प्रदेश स्तरीय युवा भेला पनि गर्दैछ। भातृ संगठनमा पनि समानान्तर कमिटी गठनको तयारी इतर पक्षले गरेको छ। संस्थापन पक्षलाई दबाव दिने र आवश्यक पर्दा पार्टी गठनमा समेत सहयोग पुग्ने गरी अघि बढ़ेको पनि उत्तर पक्षका एक नेताले बताएका छन्। त्यस्तै जंगली च्याउ खाँदा एकै परिवारका 3 बाल बालिकाको मृत्यु शीर्षकमा खबर छ। यो इच्छा कामनाको खबर हो। चितवनको विकट इच्छा कामना गाउँपालिका एक कुलबाङमा जंगली च्याउ खाँदा एकै परिवारका 3 बाल बालिकाको मृत्यु भएको छ। जंगलबाट ल्याएको विषालु च्याउ खाएर बिरामी परेका एक बालक र 2 बालिकाको 5 दिनभित्रै मृत्यु भएको स्थानीय चेपाङ परिवार भएपछि स्थानीय चेपाङ परिवार उजारिएको छ भने सिंगो गाउँ नै शोकमा डुबेको छ। भरतपुर अस्पतालमा उपचारको क्रममा 13 वर्षीय मनिता चेपाङको हिजो बिहान मृत्यु भएसँगै मृतकको संख्या 3 पुगेको हो। यसअघि उनका 11 वर्षीय भाइ सञ्जय चेपाङ र 9 वर्षीय बहिनी नमुना चेपाङको पनि मृत्यु भएको बताइएको छ।
12: कान्तिपुर दैनिकमा नेपाललाई ग्रे लिस्टमै गाह्रो कालो सूचीमा परे झनै खतरा शीर्षकमा यज्ञ बन्जारे र मातृका दाहालले लेख्नु भएको खबर छापिएको छ। ग्रे लिस्टबाट बाहिर निस्कन आगामी माघसम्म विभिन्न कार्ययोजना सुधार र जोखिमबारे नेपाली अधिकारीहरूलाई भेटेर सम्झाउँदै एफएटीएफको एसिया पेसिफिक टोली शीर्षकमा खबर छापिएको छ। कहाँ हराए 6 लाख विद्यार्थी शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छ। 2073 10,53,824 बालबालिका कक्षा एकमा भर्ना, तर 10 वर्षपछि 2082 को एसईई दिने बेलासम्म उक्त विद्यार्थी संख्या घटेर 4,30,667 सीमित देखिएको छ। भित्री पन्नामा छापिएको छ परिवारका लागि परदेशीय हातखुट्टा गुमाएर फर्किए शीर्षकमा पर्वत पोर्तेलले झापाबाट लेख्नु भएको खबर हो भने 30 पटक सगरमाथा आरोहण गर्दै पादावा बने विश्वकै दोस्रो सर्वाधिक आरोही शीर्षकमा खबर छापिएको छ। त्यसै गरी अर्को सुकुम्बासी बस्ती भत्काइएका भग्नावशेषले प्रदूषणको जोखिम शीर्षकमा खबर छापिएको छ भने नागरिक दैनिकमा खबर छ आर्थिक संकटमा अफगानिस्तान गरीबीका कारण आफ्नी सन्तान बेच्न बाध्य छन् अफगानी शीर्षकमा खबर छापिएको छ भने पोखरा बस पार्कका सुकुम्बासी बस्ती नछोड्ने अडान शीर्षकमा अर्को खबर पनि छापिएको छ। 50% बालबालिका सुरक्षित पानीको पहुँच बाहिर रहेको बारेमा पवित्र सुनारले लेख्नु भएको खबर छ। मुलुकमा 50% बालबालिका अझै व्यवस्थित शौचालय र स्वच्छ पिउने पानीको पहुँच बाहिर रहेको पाइएको छ। सरकारले वर्षौंदेखि व्यवस्थित शौचालय र सुरक्षित पिउने पानी व्यवस्थापनको प्रयास गर्दै आए पनि औसतमा 50% बालबालिका त्यसबाट बाहिरै रहेको राष्ट्रिय तथ्याङ्क कार्यालय र युनिसेफको सहयोगमा प्रकाशित पछिल्लो सूचकले औल्याएको हो। बाल बालिकाको बहु सर्वेक्षण सूचक 2024-25 अनुसार नेपालका 100 बाल बालिका मध्ये 40 जना मात्र सफा शौचालयको पहुँचमा रहेको पाइएको छ। यो हिसाबले 60 जना सफा तथा व्यवस्थित शौचालयको पहुँच बाहिर रहेका छन्। आर्थिक संकटको विषय पनि छापिएको छ भने पाहुनालाई कोसेली कोदाको बिस्कुट शीर्षकमा मंगलबारेबाट लेखिएको खबर पनि छापिएको छ। नेपालमा रेल ल्याउन 1 वर्षमै 1 अर्ब भन्दा बढ़ी खर्च भएको बारेमा भुवन शर्माले लेख्नु भएको खबर छ। नेपालमा रेल सेवाको विकास र विस्तारका लागि 1 वर्षमै 1 अर्ब भन्दा बढ़ी रूपियाँ खर्च भएको हो। सुरक्षित सुलभ र भरपर्दो रेल यातायात प्रणाली विकास गर्ने रेल सेवा सम्बन्धी अनुसन्धान र विकास गर्ने प्रयोजनका लागि उल्लेखित रकम खर्च भए पनि यसबाट प्राप्त उपलब्धिबारे महालेखा परीक्षकको प्रतिवेदनले प्रश्न उठाएको छ। कर्णाली करिडोरमा 6,11,00,00,000 बजेट सुनिश्चित भएको बारे तुलाराम पाण्डेले आजको कान्तिपुर दैनिकमा कालीकोटबाट लेख्नु भएको खबर छापिएको छ। सरकारले बहुचर्चित कर्णाली करिडोर खुलालु हिल्सा सड़कका लागि 6,11,17,00,000 रूपियाँ बजेटको स्रोत सुनिश्चित गर्दै ठेक्का लगाउन सड़क विभागलाई सहमति दिएको हो। महालेखाले चौथो पटक भने उद्योगीबाट विद्युतको बक्यौता असुल गर्नु शीर्षकमा मिलन विश्वकर्माले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको खबर छ। महालेखा परीक्षकको कार्यालयले उद्योगीहरूले डेडिकेटेड र फिडर र ट्रंक बापत प्रयोग गरेको बिजुलीको प्रिमियम बक्यौता असूल गर्नुपर्ने भनेको छ। महालेखाले सार्वजनिक गरेको 63 वार्षिक प्रतिवेदन अनुसार 26,03,00,00,000 बक्यौता असूल गर्नुपर्ने देखिएको छ। महालेखाले 2060 प्रतिवेदन हरेक महालेखाले हरेक प्रतिवेदन मार्फत यस्तो बक्यौता असूल गर्नुपर्ने भन्दै आएको छ। सरकारले ऋण लिएको रकम तलब भत्ता र ऋणमय खर्च शीर्षकमा अर्को खबर छ। सरकारले सार्वजनिक ऋण उठाएको रकम तलब भत्ता खानदेखि ऋण तिर्नमय खर्च भएको देखिएको छ। दीर्घकालीन भार पर्ने गरी उठाइएको ऋण पूँजी निर्माणमा खर्च गर्नुपर्नेमा चालू शीर्षकमा खर्च गरिएको महालेखा कार्यालयको पछिल्लो प्रतिवेदनले देखाएको छ।
3: साझा खबरमा अब विदेशका खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बेजिङ भ्रमणमा पुग्नु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही घण्टामै पुटिन पुगेपछि राजनीतिक फेरि चीन रूस ध्रुवीकरण केन्द्रित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। युक्रेन युद्ध, ऊर्जा राजनीति, अमेरिका चीन सम्बन्ध र मध्यपूर्वको तनावका बीचमा भएको यो भेटवार्तालाई विश्व शक्ति सन्तुलनसँग जोड़िएर हेरिएको छ। राष्ट्रपति पुटिनले चिनिया समकक्षी सी जिनपिङसँग उच्चस्तरीय वार्ता गर्ने पनि अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। संयुक्त राष्ट्रसंघले सन् 2026 को अन्त्यसम्म करिब 30 लाख अफगानी नागरिक स्वदेश फर्किने अनुमान गरेको छ। फर्किनेहरूमध्ये आधाभन्दा बढ़ी महिला र बालबालिका रहने प्रतिवेदनमा समेत उल्लेख गरिएको छ। सन् 2023 को सेप्टेम्बर यता करिब 59 लाख अफगानी नागरिक छिमेकी देश इरान र पाकिस्तानबाट अफगानिस्तान फर्किसकेका छन्। यो संख्या अफगानिस्तानको कुल जनसंख्याको करिब 10-12% मानिन्छ। प्रतिवेदन अनुसार सन् 2026 को पहिलो 4 महिनामै करिब 6 लाख अफगानी इरान र पाकिस्तानबाट फर्किसकेका छन्। आगामी 8 महिनामा इरानबाट 17 लाख र पाकिस्तानबाट 11 लाख नागरिक फर्किने पनि अनुमान गरिएको छ। र पृथ्वीमाथि पर्ने सौर्य आँधीको प्रभावबारे गहिरो अध्ययन गर्न युरोपेली संघ यू र चीनले संयुक्त रूपमा विकास गरेको स्माइल अन्तरिक्ष यान सफलतापूर्वक अन्तरिक्षतर्फ प्रक्षेपण गरेका छन्। सूर्यबाट निस्कने तीव्र हावा र प्लाज्माको विशाल विस्फोट पृथ्वीको चुम्बकीय क्षेत्रमा थोकिदा के हुन्छ भन्ने बारेमा महत्वाकांक्षी वैज्ञानिक अभियान शुरू भएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
12: साझा खबरमा अब खेल खबर। नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हिरा काजी महर्जन र महासचिव धर्म बहादुर लामा विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। महासंघमा रहेका 118 मध्ये 42 सदस्यले अविश्वासको प्रस्ताव राखेको वरिष्ठ उपाध्यक्ष दिपिन राईले जानकारी दिनुभयो। राष्ट्रिय खेलकुद परिषद राखेपमा अध्यक्ष र महासचिव विरूद्ध अविश्वासको प्रस्ताव दर्ता समेत गराइसकेको पनि राईले बताउनुभयो। बुद्धिचालका अध्यक्ष र महासचिवका विरूद्धमा अविश्वासको प्रस्ताव दर्ता गरिएको आर्थिक पारदर्शितामा प्रश्न उठाइएको छ। नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनौटको समूह चरणमा इण्डोनेसिया र चीनसँग खेल्ने भएको छ। प्रतियोगिता मे 23 देखि 31 सम्म मलेसियामा आयोजना हुँदैछ। नेपाल क्रिकेट संज्ञानले जनाए अनुसार नेपाल समूह बीमा परेको छ। सूर्य नेपाल च्यालेन्ज गल्फमा पहिलो दिन दिनेश प्रजापति 6 अण्डर 62 को उत्कृष्ट स्कोरसहित अग्रता बनाउनु भएको छ। दिनेशले भुवन कुमार रोक्का र एमेच्योर गल्फर स्वप्निल भट्टराईलाई 2 स्ट्रोकले पछि पार्नुभयो। समान 4 अण्डर 64 को स्कोर बनाएका उहाँहरू संयुक्त दोस्रो स्थानमा पुग्नु भएको छ। र एभरेस्ट बैंक नेपाल वायुसेवा निगमले 15 कर्मचारी खेलकुद र प्रतियोगिताको टेबल टेनिसमा 2-2 स्वर्ण जितेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले एउटा स्वर्ण जितेको छ। लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हिजो पुरूष सिंगलमा एभरेस्टका अच्युत राज पोखरेलले स्वर्ण, नेपाल बैंकका ओम कुमारले रजत र निगमका विश्वास गौतमले काश्य जित्नुभयो। महिला सिंगलमा निगमकी मेनुका चामलिङले स्वर्ण र नागरिक उड्डयनकी ज्ञान धना श्रेष्ठले रजत जित्नु भएको छ।
3: धानको बिउ छान्दा किसानले के कुरामा ध्यान दिने र कसरी खरिद गर्ने कुराकानी कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
13: आँखा नाक कान र घाँटी अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन पानस मेडिको फर्मामा
14: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने विभिन्न किसिमका दाग अनुहारको डन्डेफोर कालो पोतो चाया दुबीको उपचार अनुहारको चौरीपना कपाल झर्ने समस्या यौन अङ्ग चिलाउने यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार
13: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू नाक सम्बन्धी हाथ्यौ आइरहने नाक चिलाउने गन्धवासना थाहा नपाउने नाक बन्द हुने सिगान बग रहने रुघाखोकी धेरै लाग्ने पिनास भएको नाकबाट रगत आउने नाकमा मासु पलाएको कान सम्बन्धी चक्कर आउने कान चिलाउने कान कराउने रगत आउने कान पाकिरहने दुख्ने समस्या कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ घाँटी सम्बन्धी थाइरोइड टन्सिल थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म
15: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासीद्वारा बिरामी जाँच भइरहेको छ।
14: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ फोन नम्बर 0825219004 मोबाइल नम्बर 9869077735 र 9858858286।
16: नया युगको नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
3: सँग कुराकानी गर्नुभएको छ।
6: नेपाल सरकारले अहिलेसम्म 6 जात रिलिज गरेको छ, सुखा धान 1, सुखा धान 2, सुखा धान 3, सुखा 4, सुखा 5 र सुखा 6 छ। बहुगुणी धान 1, बहुगुणी धान 2, 1-2 अरू भेराइटीहरू छन्, जस्तै यहाँ यो हरदिनाथ 3, हरदिनाथ 2, हरदिनाथ 5 छन्। यी भेराइटीहरू नेपाल सरकारले उन्मोचन गरेका छन्। केही भेराइटीहरू दर्ता भएका छन्, जस अन्तर्गत पश्चिमी नेपालको लागि यो सर्जु 52 छ, राधा 4 छ। यी जातहरू चाहे अरू धानहरू भन्दा तुलनात्मक रूपमा सुखा सहन सक्छन् र सामान्य वर्षाको आधारमा पनि यिनीहरूले बढी भन्दा बढी उत्पादन दिन्छ।
17: यी धानको बिउहरू चाहिँ किसानले अहिले सजिलैसँग पाउन सकिन्छ कि सक्दैन?
6: राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रमले उत्पादन गर्ने गर्छन्। त्यसै गरी नारका विभिन्न रिसर्च स्टेशनहरू छन्, कृषि अनुसन्धान केन्द्रहरू छन्, देशका विभिन्न ठाउँमा छरिएर बसेका छन्, तिन ठाउँहरूमा यसको बिउ उत्पादन हुन्छ। त्यसै गरी किसानका समूहहरू छन्, ती समूहहरूले बिउ उत्पादन गर्ने कम्पनीहरू छन्, तिनीहरूले चाहे पर्याप्त मात्रामा यसको बिउ उत्पादन गर्छन् र त्यहाँबाट बिउ लिन सकिन्छ।
17: घर नजिकै चाहिँ कहाँ पाइन्छ त त्यसको?
6: यसको लागि त सर्वप्रथम कुनै किसानले आफ्नो धानको बिउ लिन खोज्छन्, सुखा धानको बिउको डिमान्ड गर्छ भने सर्वप्रथम उहाँले चाहे नजिकैको कृषि ज्ञान केन्द्रहरू अथवा नगरपालिकाको कृषि शाखामा कन्ट्याक्ट गर्ने, सम्पर्क गर्ने र त्यहाँबाट उहाँहरूले कृषिका जो कर्मचारी बस्नुहुन्छ उहाँहरूले समन्वय गरेपछि उहाँहरूले बिउ मगाइदिन सक्नुहुन्छ।
17: यहाँले भन्नुभएको जति पनि जातहरू त्यति जातहरू मध्येमा पनि सबैभन्दा राम्रो जात चाहिँ कुन हो?
6: अब सुखा सिरिजमा हेर्नुहुन्छ भने सबभन्दा राम्रो सुखा धान 3 देखिएको छ, मध्यम मसिनो किसिमको धान हो। र सुखा 1-2 चाहे अलि मोटो धान छ, अलिकति चकिनेस त्यसमा बढी हुन्छ, जसले गर्दा चामलको क्वालिटी सोचे जस्तो हुँदैन। जबकि सुखा 3 मसिनो मध्यम मसिनो छ, खानालाई पनि मिठो छ र बहुसंख्यक किसानले यस सुखा 3 रोजेका छन्। अर्को चाहिँ सुखा धान 6 पनि हो। सुखा धान 6 चाहे डुबान सहन सक्ने पनि गुण छ र यो सुखा सहन सक्ने पनि गुण छ, दुवै गुण छ।
17: तराईका लागि धेरै पानी परिहाल्यो भने डुबान पनि सहने भयो।
6: हजुर, छोटो अवधिका धानका जात भन्ने हो भने हरदिनाथ 5 छ, हरदिनाथ 2 छ, 3 छ। यिनीहरू 115-125 दिनसम्म पाक्ने गर्छन्।
17: कोशी प्रदेश, मध्य प्रदेश, प्रदेश वाइज हेर्दाखेरि चाहिँ कुन कुन धानको बिउ चाहिँ अलि उपयुक्त हुन्छ?
6: पूर्वतिर तरहरा 1 हुन सक्छन्। त्यसै गरी सुखा धानहरू 1-2-3 हुन सक्छन्, होइन 3 सबभन्दा राम्रो हो। त्यसै गरी प्रदेशको लागि हेर्नुहुन्छ भने हरदिनाथ 5 हुन सक्छ, हरदिनाथ 3 हुन सक्छन्, सुखा 3 छन्। पश्चिम तराईमा हेर्नुहुन्छ भने यो सर्जु 52, सुखा 3, बहुगुणी 2 यी जातहरू छन्। 500 मिटरसम्म उचाइसम्म जानुहुन्छ, पहाड़का केही भागहरू छन्, त्यो ठाउँमा जाने हो भने खैया धानका जातहरू छान्न सक्छन्।
17: कृषि शाखामा जाँदाखेरि पनि किसानहरूले नपाएको गुनासो गर्नुहुन्छ कि, त्यस्तो अवस्थामा चाहिँ के गर्छ?
6: किसानले बिउ पाउनु भएन भने उहाँसँग जुन धानको बिउ छ अथवा सक्दो छोटो अवधिका धानका जातहरू छान्ने, जसले गर्दाखेरि हामीले सुखालाई धेरै हदसम्म टार्न सक्छौ। तर अब स्केप भन्छौ हामी, होइन, ड्राउट स्केप स्ट्राटेजी हामी त्यसलाई भन्छौ। 3 किसिमका स्ट्राटेजीहरू छन्, ड्राउट स्केप, ड्राउट टोलरेन्स, ड्राउट एभोइडेन्स। सानो अवधिका धानका जात छान्दाखेरि हामीले श्रावणसम्म पनि, श्रावण महिनासम्म धान रोप्ने गर्छौ तराईमा, अनि श्रावणदेखि कार्तिक मनसिरसम्म धान पाक्छन्। 125 दिनमा पाक्यो भने पम्पिङ सेटद्वारा पनि पानी निकालेर तानेर धान खेती गर्ने गरिएको पाइन्छ। तराईतिर सुखा हुँदाखेरि थोरै पानीमा पनि राम्रो उत्पादन लिन सकिन्छ। लामो ड्युरेसनका, लामो अवधिका धानका जात छान्नुहुन्छ भने त्यसमा धेरै पानीको आवश्यकता पर्छन्।
12: बिउ विज्ञ डाक्टर उज्जवल शाह कुशवाहासँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: 15,000 सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी, गाब्ने योजना अघि सारिँदै 50% बालबालिका सुरक्षित पानीको पहुँच बाहिर।
12: धानको बिउ छनौटमा ध्यान दिन विज्ञको सुझाव, नेपालमा रेल ल्याउने अध्ययनका लागि 1 एक अर्ब भन्दा बढ़ी खर्च, उद्योगीबाट विद्युतको बकेउता असूल गर्न महालेखाको ताकेता।
3: सर्वोच्चका प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा नियुक्त, 22,000 मुद्दाको टुंगो लगाउने जिम्मा, उपत्यका नदी किनारबाट हटाइएका सुकुम्बासीलाई 1,25,000 र मासिक 3 महिनासम्म 15,000 खर्च दिइने।
12: रूसी राष्ट्रपति पुटिन चीन भ्रमणमा, द्वन्द्वका कारण इरानबाट 30,00,000 अफगानी नागरिक स्वदेश फर्किने राष्ट्रसंघको अनुमान, सौर्य आँधीको बारेमा प्रभाव बारेमा अध्ययन हुने।
3: र एसियाड महिला क्रिकेट छनौटमा नेपालले चीन र इण्डोनेसियासँग खेल्ने, सूर्य नेपाल गल्फ प्रतियोगितामा दिनेश प्रजापतिको अग्रता, नेपाल बुद्धिचाल महासंघ नेतृत्वमा आन्तरिक विवाद।
12: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ नेकपा एमालेको नेतृत्व, जसले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई यस अगाडि पार्टीको सदस्यता दिन नमिल्ने र नहुने भनेर त्यसको दावी गरेको थियो। त्यस अनुसार निर्णय पनि भएको थियो, तर पछिल्लो समयमा एमाले अध्यक्ष केपी शर्मा ओली नै पूर्व राष्ट्रपति भण्डारीलाई एमालेको सदस्यता दिनको लागि तयार हुनुभयो र तयार अनुसारको सदस्यता पनि दिएको छ। यहाँ व्यङ्ग्य गर्न खोजिएको छ एमाले लेखिएको माथिपट्टि एउटा त्यहाँ देखिन्छ भने तल ढोकामा दुईजना व्यक्तिहरू छन्। त्यही ढोकाबाट भर्खरै पूर्व राष्ट्रपति भण्डारी निस्किएर अगाडि बढ़ेको जस्तो त्यहाँ देखाउन खोजिएको छ। दुईजना कर्मचारी कुराकानी गर्दैछन् अनि यस्तो लेखिएको छ, अबदेखि उहाँलाई पूर्व राष्ट्रपति ज्यू भनेर मानमर्दन नगर्नु, बड़ो इज्जतका साथ सदस्य ज्यू भन्नु, बुझ्नुभयो?
3: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: ರೇಡಿಯೋ ಪ್ರಕೃತಿ ಎಫ್ಎಂ 93.4 ಮೆಗಾಹರ್ಟ್ಜ್.
1: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ.
2: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ.
1: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश.
3: ए मिरा, के भयो? बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त, रातभरि सुतिनस् क्या हो?
4: कहाँ सुत्नु, मच्छरले सुत्नै दिँदैन, हैरान बनाइसक्यो टोकेर.
5: हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन. लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्ट्यान झोल प्रसुन टेडसमा उपलब्ध छ. यति मात्रै होइन, नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल, स्कूल ड्रेस, साडी, धोती, कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ. प्रसुन टेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक गणेश चेरीको छेउमा. प्रोप्राइटर प्रसुन ओझा. फोन नम्बर 0825209447.
3: एकपटक सेवा गर्ने मौका दिनुहोस्.
6: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ.
7: अब के हुनु रे बाबु, डाँक दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्नु भने.
6: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि.
8: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ.
9: हामी कहाँ उपलब्ध सेवाहरू:
10: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाँत धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने.
8: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ.
9: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै. सम्पर्क मोबाइल नम्बर 98631700 र 98578935952.
11: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा.
1: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ. नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि. मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो. सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ.
12: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ.
8: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै. सञ्चालक बुद्धिराज पौडेल. मोबाइल नम्बर 98435 27695 र 98102060. एकपटक सेवा गर्ने मौका दिनुहोस्।
13: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क. मात्र रु 10 र रु 20 मा उपलब्ध.
14: अपेक्षा तपाईँको, कर्तव्य हाम्रो. यो नेपालकै पहिलो वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज.

0: नमस्कार तथा शुभ प्रभात। रेडियो पत्रिका आजको परिवेशमा सहकर्मी प्रेमकुमारी मगरसँगै म चेतन ओलीको तपाईँलाई हार्दिक स्वागत छ। आज विक्रम सम्बत 2083 साल जेठ 6 गते, तदनुसार सन् 2026 मे 20 तारीक बुधबार।
1: दाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम पश्चिम दाङको रेडियो हाप्रे, सल्यानको रेडियो राप्ती, रेडियो कपुरकोट, रोल्पाको रेडियो रोल्पा, रेडियो होलेरी, प्युठानको रेडियो झुलेनी, रेडियो महिला आवाज र रूकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट।
0: लुम्बिनी प्रदेशमा आयोजना बैंक मार्फत योजनालाई व्यवस्थित बनाइँदै दाङको दंगी चरण एकमा निशुल्क टिन वितरणमा पक्षपातको आरोप। विपन्न परिवार वञ्चित भएको स्थानीयको गुनासो।
2: पुरा पुरो बगानदेखि घरलाई किन नपाउने, अहिले भर्खरै छिरिङमा बनाएको घरलाई किन दिने, यो एउटा आशयको विलम्बलाई के हो?
3: किन नपाउने त पाए, किन पाउनु त सबै पाएनन्, पाइदिनलाई छुट्टा आएको हो क्या?
1: राप्ती प्रादेशिक अस्पतालको 1.5 बिघा जग्गा अतिक्रमणमा लम्हाई नगरपालिका पूर्णको सुनिश्चित पालिका घोषणा। लागौषध प्रयोगले मानसिक समस्या निम्ति नै जोखिम।
0: र प्युठानमा भीड़बाट लड़ेर एक युवकको ज्यान गएपछि पाँचजना पक्राउ। कर्णाली प्रदेशमा बाल अधिकार संरक्षण गर्न स्थानीय तहसँग समझदारी। प्रतिनिधि सभा सदस्य निर्वाचनको खर्च झण्डै 5 अर्ब।
4: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
5: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
6: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
7: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
6: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904601, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
0: आज हामीसँग दाङबाट प्रकाशित नयाँ गोद राष्ट्रिय दैनिक र गोरक्षी राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले फरक फरक खबर प्रकाशित गरेका छन्।
1: लुम्बिनी प्रदेशमा आयोजना बैंक मार्फत योजनालाई व्यवस्थित बनाउन थालिएको छ। प्रदेश आयोजना बैंक संचालन तथा व्यवस्थापन निर्देशिका 2082 अनुसार आयोजना पहिचानदेखि विकास विश्लेषण, लेखाजोखा, छनौट तथा प्राथमिकीकरणसम्मका प्रक्रिया पूरा भएका आयोजना मात्रै कार्यान्वयन योग्य आयोजनाको रूपमा सूचीबद्ध गरिने व्यवस्था गरिएको छ। योजना तर्जुमा प्रक्रियालाई व्यवस्थित गर्न आयोजना बैंकलाई कार्यान्वयनमा लग्न थालिएको हो। मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनौट प्रक्रियालाई व्यवस्थित गर्न आयोजना बैंक लागू गरिएको यसअघि नै बताउनु भएको थियो। प्रदेशका वास्तविक धरातलमा आधारित योजना बनाइने भएको छ। निर्देशिका अनुसार 30 लाख रूपियाँ भन्दा बढ़ी लागत भएका आयोजना मात्रै आयोजना बैंकमा प्रविष्ट गर्न सकिनेछ। 50 करोड़ रूपियाँ भन्दा बढ़ी लागत भएका पूर्वाधार योजनाका लागि विस्तृत आयोजना प्रतिवेदन अनिवार्य गरिएको छ। साथै वातावरणीय अध्ययन, जग्गा प्राप्ति योजना, खरिद गुरू योजना, कार्यान्वयन कार्ययोजना तथा नतिजा खाका समेत संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ। यसैबीच आयोजना बैंक संचालन तथा व्यवस्थापन निर्देशिका तथा प्रणालीमा आयोजना प्रविष्ट गर्ने विषयमा प्रशिक्षण सञ्चालन गरिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम प्रदेश कार्यक्रम सहयोग इकाइको आयोजनामा राष्ट्रिय योजना आयोग तथा प्रदेश योजना आयोगको सहजीकरणमा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा प्रदेशका सबै मन्त्रालय, निर्देशनालय तथा प्राधिकरणका योजना तथा तथ्याङ्क, आर्थिक प्रशासन र सूचना प्रविधिसँग सम्बन्धित कर्मचारीहरूको समेत सहभागिता रहेको थियो।
0: लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका महासचिव शंकर पोखरेल

0: योजना कार्यान्वयन गर्न सके राजधानीलाई आधुनिक व्यवस्थित र आकर्षक शहरका रूपमा विकास गर्न सकिने भएको छ। यसैगरी राजधानीको स्वरूप कस्तो हुन्छ भन्ने अनुभव अहिले नै यहाँबाट लिन सकिने समेत उहाँले बताउनुभयो। भविष्यका बारेमा चिन्ता गर्नेहरूलाई गुरू योजना कार्यान्वयनमा सहकार्य गर्न पनि उहाँले आग्रह गर्नुभएको छ।
1: संघीय सरकारले अतिक्रमित सरकारी जमीन खोजेर आफ्नो मातहतमा ल्याउन निर्देशन गरेसँगै तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालले वर्षौंदेखि अतिक्रमणमा परेको आफ्नो जग्गाको हिजो अमीन खटाएर चार किल्ला छुट्याएको छ, जसमा अस्पतालको मूलगेटदेखि दक्षिण पूर्वतर्फ नामीनगर टोल, इलाका प्रहरी कार्यालय तुलसीपुरदेखि पश्चिमतर्फको क्षेत्र र रानी जरूवा क्षेत्रमा गरी करिब डेढ़ बिघा जमीन अतिक्रमणमा परेको छ भने करिब 55 वटा घर अस्पतालको जग्गा अतिक्रमण गरेर बनाइएको अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेले जानकारी दिनुभयो। अतिक्रमणको वास्तविक क्षेत्रफल र अवैध रूपमा बनेका संरचनाको यकिन तथ्याङ्क आउन भने केही दिन लाग्ने अस्पतालका प्रशासन प्रमुख हुकुम ओलीले जानकारी दिनुभएको छ। विगतमा गृह मन्त्रालय अन्तर्गत रहेको उक्त जमीनमा 2064 साउन 22 गते अस्पतालको नाममा पास भएको थियो। उक्त समयमा अस्पतालको नाममा 6 बिघा 18 कट्ठा जमीन कायम गरिएको थियो। धेरै जसो अतिक्रमण अस्पतालको नाममा जग्गा आउनु अगावै भएको थियो भने रानी जरूवा क्षेत्रको र इलाका प्रहरी कार्यालय नजिकको केही भाग पछि अतिक्रमण भएको अस्पतालले जनाएको छ। नाप जाँचको काम सकिए पनि आगामी प्रक्रिया कसरी अघि बढ़ाउने भन्ने विषयमा कुनै छलफल नभएको अध्यक्ष लामिछानेले बताउनु भएको छ। एक चरणको काम सकिएको छ। अस्पतालमा अहिले मेसो नभएका कारण आगामी कार्यदिशाबारे छलफल भएको छैन। सूचना जारी गर्ने ती संरचनाहरू कसरी हटाउने भन्ने विषयमा बुधबार छलफल गर्दैछौ, उहाँले भन्नुभयो। व्यवस्थित ढंगले अतिक्रमित जमीनमा बनेका संरचना हटाउने हाम्रो तयारी छ। संरचना बनाएकाहरूबाट पनि कुनै त्यस्तो विरोध भएको छैन। त्यसकारण यो काम सौहार्दपूर्ण वातावरणमै सम्पन्न हुन्छ भन्ने हाम्रो बुझाइ छ। भोलिका दिनमा सरकारले मुआवजा दिने अवस्था आयो भने सहज होस् भनेर अस्पतालको जमीनमा घर भएकाहरू सबैलाई तथ्याङ्क संकलनका लागि बोलाइएको उहाँले बताउनुभयो। अस्पतालको जमीनमा अस्पतालकै भोक्चलन हुनुपर्ने हो, तर केही जमीन अतिक्रमण भएको देखिएको हुँदा अस्पताल प्रशासनले अतिक्रमण हटाउने कार्यको थालनी गरेको दाङका प्रमुख जिल्लाधिकारी विश्वप्रकाश अर्यालले बताउनुभयो। सीमाकै विषयमा विवाद भएका कारण नाप जाँचको काम भएको रहेछ। नापी कार्यालय तुलसीपुर उपमहानगरपालिका र अस्पताल प्रशासनले नाप जाँच गरेर चार किल्ला छुट्याएका छन्, उहाँले भन्नुभयो। सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने सरकारको नीति अनुरूप अस्पतालले अबको केही दिनभित्रै अतिक्रमित जग्गा खाली गर्न 35 दिने सार्वजनिक सूचना जारी गर्ने तयारी समेत गरेको छ। जमीन खोज्दै प्रादेशिक अस्पताल एकराज भण्डारीले लेखेको खबर आजको नयाँ पत्र राष्ट्रिय दैनिकमा तस्वीरसहित प्रकाशित भएको छ।
0: दाङको दंगीशरण गाउँपालिका एकमा खरको छाना भएका घर परिवारलाई निशुल्क जस्ता पाता टीन वितरण गर्ने सरकारी कार्यक्रममाथि स्थानीयले पारदर्शिता नभएको आरोप लगाएका छन्। वास्तविक गरीब तथा कमजोर आर्थिक अवस्था भएका नागरिकलाई नदी पहुँचवाला र सम्पन्न व्यक्तिहरूलाई टीन वितरण गरिएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका हुन्। स्थानीय जगबहादुर ओलीले थाई रूपमा फुर्केसल्लीमा बसोबास गर्दै आएका नागरिकलाई टीन नदिएको तर गाउँ छोडेर अन्यत्र बसोबास गर्नेहरूले टीन पाएको गुनासो गर्नुभयो।
2: पूर्व कालदेखि घरलाई टीन नपाउने, अहिले भर्खरै बनेका सेटिङमा बनेका घरलाई टीन दिने, यो एउटा आशयको विलम्बलाई के हो? मैले त्यही भन्न खोजेको,
3: खासमा के हजुरलाई चित्त बुझेन?
2: मलाई चित्त बुझेन, त्यसरी त होइन, अन्याय हो, त्यो जब नि अन्याय भएको छ।
3: अनि हजुरले पनि त्यो टीनको लागि आवेदन दिनुभएको थियो वडामा?
2: मैले पनि ठम्दिएको छु।
3: अनि के भन्नुभयो तपाईँले?
2: पहिलो प्रश्न मैले के उठाएको भने, जो स्थायी रूपमा बसिरहेको छ त्यहाँ फुरीसल्लीमा, पहिला प्राथमिक दिनुहोस् अहिले पाउनेलाई, जो दाङ बस्नु भएको छ त्यहाँले पछाडि पाउनुहुन्छ, पाउने नपाउने हुन्न, सरकारको बजेट हो। त्यही भने चाहिँ उहाँले के भन्नुभयो भने, सिधै हान्न उठ्यो मलाई, पहिले दाङ बसेर पाइन्न भने किन भनिस भने हान्न उठ्नुभयो उहाँहरू।
3: अब के भन्न चाहनुहुन्छ?
2: मेरो इच्छा के हो भने, मलाई अन्याय भयो, दलितहरू नपाउने, अरू त्यो निमेम्बरहरू नपाउने, अपाङ्गहरू नपाउने।
0: यसै गरी अर्का स्थानीय कृष्ण घरतीले आफू अपाङ्गता भएका कारण टीन पाउने आशामै सीमित हुनु परेको बताउनु भएको छ। काम गरेर आमदानी गर्न सक्ने अवस्था नरहेकाले सरकारले दिएको सहयोग पाए सहज हुने उहाँले बताउनुभयो।
4: तपाईँले अब टीन पाले, म अपाङ्ग मान्छे हो कि, गरिब दुखीलाई अनि अपाङ्ग मान्छेलाई हेर्ने भनेर भनेको थियो अरे, अनि त्यही भएर अब के भन्छ, अब डाङमा बस्छन् मान्छे अनि तिनवटा मान्छेलाई अब यहाँ पूर्वी सल्लीमा जग्गा छ अनि तिनवटा मात्र दिएर दियो भनौँ।
3: अनि हजुरको घरमा टिन लगाएको छैन?
4: हजुर हजुर छैन, म त अब अबको मान्छे हो, म बिहान सक्दैन मेरो घर भर्खरै घर हालेको मान्छेलाई त्यसलाई टिन दिने, अब जब बसिरहेको छ मान्छेलाई त्यसलाई नटिन दिने के कारण हो?
0: यसै गरी अर्का स्थानीय भीम घरतीले टिन

0: वितरण प्रक्रियामा राजनीतिक प्रभाव परेको आरोप लगाउनु भएको छ। वास्तविक विपन्न परिवारलाई व्यवस्था गर्दै आर्थिक रूपमा सम्पन्न व्यक्तिलाई टिन वितरण गर्नु गलत भएको उहाँले बताउनुभयो। यसैबीच हामीले दंगीशरण गाउँपालिका एकका वडा अध्यक्ष रमेश भण्डारीलाई टिन वितरणको मापदण्ड, छनौट प्रक्रिया र मूल्याङ्कनको आधारका बारेमा प्रश्न गरेका छौं।
1: संघीय सशस्त्र अनुदानबाट हामीलाई प्राप्त भएको पैसा हो दंगीशरण गाउँपालिकामा। पालिकाले केन्द्र खोलेर प्रत्येक वडालाई अहिले चाहिँ 17-17 घरलाई चाहिँ टिन दिने भनेर चाहिँ हामीलाई पत्रचार गर्यो। 53 घर दूरी माप सन्तुलन आँट्यो। त्यसपछि हामीले के सोच्यौँ भने अब एकचोटि यहाँबाट चाहिँ निर्णय गरेर दिँदाखेरि अब भोलि कस्तो कस्तो मान्छेले आयो के आयो भोलि झन् विवाद होला भन्ने हिसाबले आज पारदर्शी गर्नुपर्छ, सबैलाई बोलाएर चाहिँ निर्णय गर्नुपर्छ भन्ने हिसाबले म सबैलाई बोलाएर पछि
2: त्यो जो जसले माग फारम भर्नु भएको थियो उहाँहरू सबैलाई बोलाउनु भयो वडामा।
1: सबैलाई वडामा बोलाएँ। बोलाएपछि मैले सबै बोलाएँ, हाम्रो माग सङ्ख्या यति छ, हाम्रो प्राप्त हामीलाई घर दुई सङ्ख्या यस्तो छ, अब यसलाई कसरी वितरण गर्ने, यसलाई चाहिँ कसरी जाँदाखेरि हामी चाहिँ सबैलाई चाहिँ चित्त बुझ्दो बाँकी मान्छेले पाउँछ, यसमा चाहिँ हजुरहरू चाहिँ सहयोग गर्नुहुन्छ भनेर मैले हजुरलाई बोलाउँ। बाँकी समस्याले पाउनु अहिले अहिले पाउनु पर्यो, बाँकी त अब हजुर अर्कोचोटि आयो भने कुरो अर्कोले पाउँछ, अब सबैजनाले एकचोटि पाउने कुरा त हुन्न भनेर हुन्छ, अब कसरी जाने के गर्ने भन्ने कुराहरू भयो। त्यस्तै छलफल भयो, त्यसपछि सबैले चाहिँ कतिले चाहिँ होइन साथी हाम्रा 5-6 वडा हुन् तिनलाई चाहिँ जामा चाहिँ हिसाबले जानुपर्छ भनेर भन्यो, कसैले कतिले चित्त हान्नुपर्छ भनेर भने खुर्केश्वरीमा 8 घर चाँदी 2मा घर चाबी 1मा 1 घर त्यसपछि चाबी 4मा 3 घर चाबी 8मा पनि 3 घर भन्ने कुराहरू यसरी चाहिँ मिलाएर गर्दा के गरौँ यसरी जाम भनेर भने अँ यही ठिक छ यसरी वितरण गरौँ भन्नुभयो। अब उहाँ चाहिँ सन्तुष्ट भएर ठिक छ अहिले चाहिँ यहाँले पाउँछ अर्को दिन हामी पाउँछौँ केही खेल्ने सबैले एकचोटि पाउने कुरा होइन 53 जनाले कम गरेका छ त्यो भएर सबैले चाहिँ लास्टमा चाहिँ मैले चाहिँ निर्णय गरेर सबैसँग चाहिँ विदाजारी भएन त्यसरी गरेका कुरो
2: माग फारम भरेको जति हुनुहुन्थ्यो नि उहाँहरूको जो मूल्याङ्कनको कुराहरू फिल्डमा गएर जाँच गरियो कि उहाँले भनेकै आधारमा अति आवश्यक आवश्यकता र
1: त्यसरी अब हाम्रो फिल्डमा हामी फेरि जान्छौँ अब अहिले नै यसैलाई चाहिँ फाइनल भइयो अब यसैले चाहिँ प्राप्त गरियो भन्ने ऊ छैन।
2: त्यो फुर्के सल्लीमा थाई रूपमा बसोबास गर्दै आएका खर्को छाना मुनि बसोबास गर्दै आएकालाई चाहिँ टिन दिएन र जो दाङ अथवा फुर्के सल्ली पनि भएको र अन्यत्र यता तलतिर पनि घर भएको यतैतिर बस्ने प्राय उतातिर नबस्नेलाई दिइयो अनि अहिले टिन पाउने आशमा घर हाल्दै गरेका मान्छेहरू घरै पुरा नभएका मान्छेहरूलाई दिइयो तर बसोबासी जो पहिलेदेखि बस्दै आएको मान्छे थाई रूपमा बस्दै आएकोलाई दिएन। हामीलाई पहिला दिनु पर्थ्यो त्यो घर हाल्दै गरेको मान्छेलाई पछि दिनु पर्थ्यो भन्ने जस्ता कुरा उहाँले गरेको हुनाले यहाँनिर के हो त खास भनेर बुझ्नु खोजेको
1: बसोबास भन्नेबाट फुर्के सल्लीको छ लगभग लगभग अधिकांश मान्छेको चाहिँ के छ भने दुईटै चाहिँ बनाउनु भएको छ। कोही कोही मान्छे त्यस्तो छुट्नु भयो होला त्यस्ता मान्छेले चाहिँ पहिला पनि टिन प्राप्त गरिसक्नु भएको थियो तिन मान्छेलाई हामीले अघिल्लो यो भन्दा अघिल्लो भन्दा अलिक अघिल्लो वर्षमा हामी त्यस्ता व्यक्तिलाई टिन दिइसकेका छौँ।
2: उहाँले म अपाङ्ग छु आयस्रोत पनि छैन मैले कमाउनु पनि सक्दैन जसका छोरा विदेश छन् महिनामा लाखौँ पैसा कमाउँछन् उनीले यहाँ टिन पाउँछन् अब म मेरो न कोही छ न केही छ म अपाङ्ग छु अब मैले टिन पाउँदैन भने त्यो कहाँसम्मको अन्याय हो भन्ने कुरा उहाँले गर्नुभयो अनि त्यस्तोलाई तपाईँले
1: त्यो त उहाँ पनि आउनु भएको थियो उहाँले नै आफै चाहिँ निर्णय गरेर उहाँ पनि बस्नु भएको थियो
2: आय स्तर कमजोर भएको होइन अब गरिब दुःखी जनताले टिन लाउन नसक्ने अवस्थाले पाउने होला अब त्यहाँ कोही अमेरिका भएको कोही अस्ट्रेलिया भएको मान्छेले टिन पाउने अरूको मामिलामा भन्दा पनि जो अपाङ्ग छ जो चाहिँ आय स्तरको रोजगारी उसले काम गर्नु सक्ने अवस्था नै छैन भने त्यसलाई नहेर
1: निरन्तर रूपमा त्यस्तो त उहाँ निरन्तर रूपमा त्यसरी चाहिँ बसेको त अब थोरै मात्रामा हुनुहुन्छ नि उहाँले त कहिले प्राप्त गरिसक्नु भएको छ पुरै मात्रामा त्यस्तो केही व्यक्तिहरू चाहिँ छुट्नु भएको होला त्यहाँ होला चाहिँ अर्को कार्य गरेर उहाँहरूलाई चाहिँ समेटिन्छ।
3: आजको परिवेशमा अब छोटो विश्राम।
4: किसानहरूका लागि खुसीको खबर
5: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
4: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082 4160002 र मोबाइल नम्बर 98573 23971।
3: विश्रामपछि तपाईलाई पुनः स्वागत छ। अब बाँकी खबर।
0: पछिल्लो समय बढ़दो लागोसो दुर्व्यसनका कारण मानसिक र पारिवारिक समस्या बढ़िरहेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन्। हिजो राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरको आयोजनामा भएको मानसिक स्वास्थ्य प्रवर्धनका लागि योग ध्यान कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन्। निर्णय पुनर्स्थापना केन्द्र घोराईको समन्वयमा मानसिक समस्या व्यवस्थापन सम्बन्धी दुई दिने योग तथा ध्यान शिविर घोराईमा सम्पन्न भएको हो। सोमबार र मंगलबार सञ्चालन भएको शिविरमा पुनर्स्थापना केन्द्रमा उपचाररत पूर्व दुर्व्यसनी र उपचारार्थीहरूलाई मानसिक रूपमा बलियो बनाउने, समाजमा पुनर्स्थापना गर्न सहयोग पुर्याउने र क्षमता विकास गर्ने उद्देश्य राखिएको बताइएको छ।
3: प्युठानको नौ बहिनी गाउँपालिका छ लुङमा एक युवकको मृत्यु भएको घटनामा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ। जेठ 3 गते 19 वर्षीय मधु सुनारको फेरा सामुदायिक वनको भीरबाट लडेर ज्यान गएको घटना सम्बन्धी अनुसन्धानका क्रममा पाँचजना पक्राउ परेका हुन्। मृतकका परिवारले दिएको किटानी जाहेरका आधारमा अनुसन्धान अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हरि भट्टराईले जानकारी दिनुभयो। पक्राउ पर्नेमा सोहीवडाका स्थानीय केशव केसी, गोविन्द घरती, नरेन्द्र केसी, वसन्त बहादुर घरती र युवराज केसी रहेका छन्। पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धानका लागि प्युठान जिल्ला अदालतबाट म्याप थप को अनुमति समेत लिइएको छ। स्थानीयका अनुसार वनभोज खान गएका छजना युवाले लखेर्दा भीरबाट लडेर मधु सुनारको ज्यान गएको थियो।
0: जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको सरवा भएको छ। गृह मन्त्रालयले हिजो अर्यालसहित 6 जना सहसचिवको सरवा गरेको हो। गृह मन्त्रालयका अनुसार अर्यालको जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा प्रमुख जिल्ला अधिकारीका रूपमा सरवा भएको हो। गत वर्षको भदौ 12 गते दाङमा प्रमुख जिल्ला अधिकारीका रूपमा आएका अर्याल 10 महिनामै सरवा भएर जान लाग्नु भएको हो। उहाँको सरवा पाएपछि दाङमा प्रमुख जिल्ला अधिकारीको रूपमा भैरवा विमानस्थलमा कार्यरत निश्चल राज पाण्डे आउन लाग्नु भएको छ।
3: यसैगरी रूकुम पश्चिमको प्रमुख जिल्लाधिकारीका रूपमा निशान राज गौतम आउनु भएको छ। उहाँ गृह मन्त्रालयबाट सरुवा भई जिल्ला प्रशासन कार्यालय रूकुम पश्चिममा आउनु भएको हो। रूकुम पश्चिममा रहनुभएका प्रमुख जिल्लाधिकारी दिनेश प्रसाद थानीलाई भने गृह मन्त्रालय तानिएको छ।
0: कर्णाली प्रदेशका स्थानीय तहहरूसँग बाल अधिकार संरक्षण र प्रवर्धन गर्ने समझदारी गरिएको छ। नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेश तथा बाल अधिकारका लागि साझा अभियानका बीच आपसी समझदारी गरिएको हो। नेपाल नगरपालिका संघ कर्णाली प्रदेश अध्यक्ष हस्तपुन, गाउँपालिका राष्ट्रिय महासंघका प्रदेश अध्यक्ष निमबहादुर केसीसँग बाल अधिकारका लागि साझा अभियानका क्रममा प्रदेश महासचिव विष्णु प्रसाद शर्माले समझदारी पत्र आदान प्रदान गर्नुभएको हो। समझदारीमा सन् 2028 कर्णाली प्रदेशका 54 गाउँपालिका र 25 नगरपालिकासँग कार्यक्रम हुने बताइएको छ।
3: निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 निर्वाचन खर्च सार्वजनिक गरेको छ। आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै गत फागुन 21 सम्पन्न निर्वाचन सञ्चालनका लागि भएको खर्च तथा वित्तीय व्यवस्थापन सम्बन्धी विवरण सार्वजनिक गरेको हो। आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्न नेपाल सरकारबाट 6,71,92,87,200 रूपियाँ प्राप्त भएको थियो।
0: नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले पदबहाली गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहाए लगत्तै उहाँले हिजै सर्वोच्च अदालत पुगेर पदबहाली गर्नुभएको हो। नेपालको संविधानको धारा 129 उपधारा 2 बमोजिम संवैधानिक परिषदको सिफारिशमा राष्ट्रपति पौडेलले हिजै डाक्टर शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको हो। त्यसअघि सिंहदरबारमा बसेको संसदीय सुनवाई समितिको बैठकले प्रधान न्यायाधीश पदमा उहाँलाई सर्वसहमतिले अनुमोदन गरेको थियो। संवैधानिक परिषदको सिफारिशमा संसदीय सुनवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधान न्यायाधीशको नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ। न्यायको क्षेत्रमा कानून व्यवसायबाट प्रवेश गरेका डाक्टर शर्माले 2077 साल जेठ 27 गतेदेखि 2072 मंगिर 26 उच्च अदालतको अतिरिक्त न्यायाधीश भएर काम गर्नुभएको थियो। प्रधान न्यायाधीश डाक्टर शर्माको कार्यकाल 2089 असार 4 गतेसम्म हुने उल्लेख गरिएको छ।
3: देशको बदलिदो परिवेशलाई समेट्ने गरी सरकारले विद्यालय तहको पाठ्यक्रम परिमार्जन गर्ने प्रक्रिया शुरू गरेको छ। प्रारम्भिक बाल विकास शिशिरीदेखि कक्षा 12 सम्मको समग्र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्न लागि हो। यसका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले काठमाण्डु विश्वविद्यालय स्कूल अफ एजुकेशनका डीन प्राध्यापक डाक्टर बालचन्द्र लुटेलको संयोजकत्वमा पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदल समेत गठन गरेको छ।
0: र अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले गर्दा अहिले देशका पहाड़ी र हिमाली विभागमा साधारणतया बादल लागेको छ। बाँकी तराई विभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी विभागमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशका हिमाली र पहाड़ी विभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई विभागमा मुख्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने र बाँकी पहाड़ी र हिमाली विभागमा आंशिक बादल लाग्ने उल्लेख छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भने चट्याङ सहित वर्षा र हिमपातको समेत सम्भावना रहेको बताइएको छ।
3: यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै सहकर्मी चेतन ओलीसँगै म प्रेम कुमारी मगर पनि विदा हुन्छु। नमस्कार।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हो त नि, कुन चाहिँ बदमास आएको सरकार छ हाम्रो वनमा? ल ल ल, सबैलाई खबर गरेर छिट्टै निभाउन जाउ है।
4: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जितेर यसको सरसफाई गरौं है।
5: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
4: वन जंगलमा जाँदा चुरोट खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
6: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
4: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
7: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 7 बजेको प्रकृति समय सन्देश बासी र सडे गलेका खानेकुराहरु नखाऊ
2: मेरी आमोइनी बाटा बनाएछस् माङ्गे अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
3: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
2: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
3: यसका बाजे लाटाले हानेर बारीको पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे म चाहिँ गुचुङचुङ दगुरेर गएँ अहिले भटका कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
4: हामी कहाँ साल सिसौ असना सालको चौका झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
5: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो डाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9558723894 9478814894
6: राप्ती बबई क्याम्पस तुलसीपुर डाङमा कक्षा 11 भर्ना खुल्यो
7: मध्य पश्चिमकै उत्कृष्ट QA सर्टिफाइड क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट एजुकेशन ह्युमेनिटिज र जनरल ल संकाय तर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
6: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडा देवी दाङ फोन नम्बर 0082320316 र मोबाइल नम्बर 9847636596
8: छोराले खोजेको
9: आमाले रोजेको
8: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
9: गृहपति
8: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम अब त थन खुसीको खबर
9: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार
8: का लागि आधिकारिक विक्रेता
9: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन दाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा
8: सम्पर्कका लागि फोन
9: 0825907573 र मोबाइल 9808864071
8: दुवै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
9: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुवै जित्नुहोस्
10: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
11: हाम्रा सेवाहरू
12: दन्त परीक्षण तथा परामर्श सेवा
11: दाँतको एक्सरे
12: दाँत सफा गर्ने
11: दाँत निकाल्ने
12: दाँत भर्ने
11: दाँतको जरादेखि उपचार गर्ने
12: कृत्रिम दाँत लगाउने
11: बच्चाहरूको दाँतको विशेष उपचार
12: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
11: दाँतको कस्मेटिक उपचार
12: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन दाङ मोबाइल नम्बर 9558725188 र 9848404188 भर्ना खुल्यो
6: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स म्यानेजमेन्ट एजुकेशन सोसियोलोजी कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
7: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसी प्रचार रक्षा चौर दाङ फोन नम्बर 0825200005 मोबाइल नम्बर 9857215524 र 9587222915 कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
13: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
14: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
15: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
14: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847833923 र 9742965913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
15: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै।
16: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
14: नेपालकै सातौं उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमानिटिज, ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
18: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर 6 बरुवा गाउँ दाङ, फोन नम्बर 0825209555।
19: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
20: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
21: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
14: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9435327695 र 9010126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
1: हीरा सुन चाँदी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडीमेड गहना पनि तयार गरिन्छ र पुराना गहनासँग नयाँ गहना पनि साटफेर गरिन्छ।
1: सम्पर्क
3: हेरा सुनचाँदी पसल तुलसीपुर 5 दाङ पिपल बोर्ड देखि दक्षिण तर्फ।
2: प्रोप्राइटर हीरा सुनार र बेलमती सुनार। मोबाइल नम्बर 9814648338 र 9802645818। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
4: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
5: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
4: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
5: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
4: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली। मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
1: खुशीको खबर।
6: तपाईँ हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 9680719194 र 9822186576।
7: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
8: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीदा घटाई भाडा चम्काउँछ अझ चिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
9: गोर्खा सेकेन्डरी स्कुल तुलसीपुरमा भर्ना खुल्यो।
10: यस गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 तर्फ विज्ञान समूह, व्यवस्थापन समूह र होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
9: फारम वितरण 29 गतेदेखि, फारम बुझाउने अन्तिम मिति जेठ 14 गते 3 बजेसम्म, प्रवेश परीक्षा जेठ 15 गते बिहान 7:30 बजे, प्रवेश परीक्षा नतिजा जेठ 15 गते साँझ 4 बजे, भर्ना शुरू जेठ 16 गतेदेखि 20 गतेसम्म मात्र, कक्षा सञ्चालन जेठ 21 गतेदेखि। सीट संख्या विज्ञान समूहका लागि 240 जना र म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट समूहका लागि 240 जना।
10: थप जानकारीका लागि गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङ, मोबाइल नम्बर 9857861051 र 9857861052।
11: हाम्रो वनमा ल ल ल सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
12: बल्ल निभ्यो। गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
13: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
14: वन जंगलमा जाँदा चुरोट खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
15: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
14: वनलाई आगोबाट बचाउँ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
16: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
17: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
18: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
17: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: चिसो हुन्छ के खान बाबुका
1: खान्न क्या
0: खान भनेको चिसो हुन्छ
1: खान्न क्या खान्न हुन्छ कति के चिज गरेर होला
0: यत्रो ठुलो भइसक्यो सधैँभरि मैले खुवाउनु पर्छ अझ खान्न भन्छ
1: तपाईँ मेरो मम्मी हो नि त
0: मम्मी नभन् कि तैँले मम्मी भन्दा म को जस्तो लाग्छ अबदेखि सधैँ मलाई आमा भनेर बोला न तैँले आमा भन्दा मलाई संसारको सबै सुख पाए जस्तो लाग्छ मलाई सुख दिनुहोस्।

0: கையிட்ட பசிந்த
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
2: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफथ मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत, मोबाइल नम्बर 98478306027 र 98225227062।
3: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ।
4: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। Vianet Superhit Internet Pack, अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् Vianet, अब सबै कनेक्टेड।
5: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
6: गोर्खा ग्रुप दाङद्वारा संचालित गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल घोराई, गोर्खा सेकेन्डरी स्कुल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कुल लमहीमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
7: 2082 सालको एसए परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
6: हराम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 14 गते दिउँसो 3 बजेसम्म। न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ। इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाटै आवेदन दिन सकिनेछ।
7: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
6: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
7: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
6: सम्पर्क घोराई 98578307115,
7: तुलसीपुर 98578161,
6: लमही 98578507707।
7: गोर्खा स्कुल दान, गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य।
8: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz, सल्यान रोड तुलसीपुर दाङ। सम्पर्क फोन नम्बर 0825218847
9: र 0825218780।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 8 बजेको प्रकृति समय सन्देश स्वच्छ वातावरण स्वस्थ जीवन
2: के तपाई कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
3: कि त गाई भैंसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ
2: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स
3: हजुर हामी कहाँ ब्रोइलर कुखुराको दाना सल्ला गाई भैंसीको दाना खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ
2: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स तुलसीपुर 5 सल्यान रोड दाङ खानेपानी कार्यालयको ठिक अगाडि राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ प्रोप्राइटर सञ्जिता ओली मोबाइल नम्बर 97452279774 सेवा गर्ने मौका दिनुहोस्
4: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा
5: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने विभिन्न किसिमका दाग अनुहारको डन्डेफोर कालो पोतो चाया दुबीको उपचार अनुहारको चाउरीपना कपाल झर्ने समस्या यौन अङ्ग चिलाउने यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार
6: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू नाक सम्बन्धी हाच्यौ आइरहने नाक चिलाउने गन्ध वासना थाहा नपाउने नाक बन्द हुने सिगान बग रहने लुगा खोकी धेरै लाग्ने पिनास भएको नाकबाट रगत आउने नाकमा मासु पलाएको कान सम्बन्धी चक्कर आउने कान चिलाउने कान कराउने रगत आउने कान पाकिरहने दुख्ने समस्या कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ घाँटी सम्बन्धी थाइरोइड टन्सिल थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म
4: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासीद्वारा बिरामी जाँच भइरहेको छ
5: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ फोन नम्बर 0825211904 मोबाइल नम्बर 9869977735 र 9858858286
7: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
6: हाम्रा सेवाहरू नसा तथा हाड जोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
8: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
9: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
7: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली ग लाइन तुलसीपुर दाङ फोन नम्बर 0825206601 मोबाइल 97487071 र 9810871380
10: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
11: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ
12: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
11: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 9857720756
13: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिलाल केयर हस्पिटलमा।
14: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटवल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
13: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
13: 10 बेड आइसीयू सेवा,
14: 10 बेड एनआइसीयू सेवा,
13: 10 बेड एसडीयू सेवा,
14: नर्मल डेलिभरी तथा सीएस सेवा,
13: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
14: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
13: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
15: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुध नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228-0141-29।
16: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाई सँगसँगै

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
1: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
2: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
1: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
2: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847844670। सेवा गर्ने मौका दिनुहोस्।
3: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के हुनु रे बाबु, दाँत दुखेर मर्नु लागिसके म त कहीँ गएसन्छ भन्नु भने
3: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
5: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
6: हामी कहाँ उपलब्ध सेवाहरू?
7: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाटी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाँत धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
5: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
6: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
8: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
5: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
9: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुम्बा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दान।
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001, मोबाइल नम्बर 9747860611 र 9858840601।
10: नजिक, सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
11: तपाई सँगसँगै

0: sunday nicha yeriya barkate efem timambu thukma chat nikachi
1: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
2: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
1: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।

0: ए मीरा के भयो? बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त रातभरि सुतिनस् क्या हो?
1: कहाँ सुत्नु, मच्छरले सुत्नै दिदैन, हैरान बनाइसक्यो टोकेर।
2: हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन। लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्ट्यान झोल प्रसुन टेडसमा उपलब्ध छ। यति मात्रै होइन, नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल, स्कुल ड्रेस, साडी, धोती, कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ। प्रसुन टेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक गणेश चेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447।
0: एक पटक सेवा गर्ने मौका दिनुहोस्।

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 9 बजेको प्रकृति समय सन्देश धुलो र धुवाबाट सधैं बचौं
2: प्रिमियर लिगको उपाधि जित्यो नेपाल खबरमा अब पूरा खबर अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टबाट बाहिर निकाल्न सबै उपाय अवलम्बन गरिने बताउनु भएको छ अर्थ मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको समन्वयमा भएको एसिया पेसिफिक ग्रुप अफ मनी लाउन्ड्रिङ एपीजीको इन्टरनेशनल को अपरेशन रिभ्यू ग्रुपको कार्ययोजना सम्बन्धी छलफलमा उहाँले आवश्यक सबै पहल गर्ने प्रतिबद्धता जनाउनु भएको हो एपीजीका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री डाक्टर वाग्लेले सम्पूर्ण सामर्थ्य लगाएर नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो अहिलेको ग्रे लिस्टको अवस्था पछिल्लो 30 वर्षको कुशासनको प्रतिफल रहेको भन्दै उहाँले नयाँ सरकार गठन भएपछि सुशासनका सवालमा भएका कामहरू सबैले अनुभूत गर्ने किसिमको भएको दावी समेत गर्नुभयो नेपाललाई सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टबाट बाहिर निकाल्न तत्काल र नियमित गरिनुपर्ने पहलबारे सरकारी निकायहरूले नियमित काम गरिरहेको र यसको मूल्यांकन पनि भइरहेको उहाँको भनाइ छ कार्यक्रममा एपीजी उप कार्यकारी सचिव डेभिड स्न्याननले नेपाल ग्रे लिस्टबाट बाहिरिन पर्याप्त काम गर्न अझै बाँकी रहेको जानकारी गराउनु भएको छ छलफलमा अर्थ मन्त्रालयका साथै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय नेपाल राष्ट्र बैंक लगायत निकायका अधिकारीहरूको सहभागिता रहेको थियो एफटीएफएले 2081 फागुन 9 नेपाललाई 2 वर्षका लागि ग्रे लिस्टमा राखेको थियो केही दिन यता तराईमा गर्मी अत्यधिक बढ़ेको छ पश्चिम तराईमा गर्मी उच्च हुँदै गएको छ सुदूरपश्चिम र लुम्बिनी क्षेत्रका तराई भागमा आज पनि तातो दिन हुनेछ ती क्षेत्रमा बढ़ेको गर्मीले त्यहाँको जनजीवन प्रभावित हुन थालेको छ अत्यधिक गर्मीबाट जोगिन दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन प्रशस्त पानी पिउन हल्का कपड़ा लगाउन तथा बालबालिका वृद्ध वृद्धा तथा बिरामीको विशेष ख्याल राख्न विज्ञको आग्रह छ अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ देशका पहाड़ी र हिमाली भेगमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाका अनुसार आज दिउँसो कोशी मधेश बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भेगमा साधारणतया बादल लाग्नेछ बाँकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भेगमा मुख्यतया मौसम सफा रहनेछ कोशी बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा मधेश प्रदेशको थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ हुम्ला जिल्लाको चंखेली गाउँपालिका 5 नेपका गाउँमा गैराती 81 आएको असिना पानी सहितको बाढ़ीले क्षति गरेको छ एक वृद्धाले खेतीयोग्य जमीन तथा भेड़ा बाख्राको गोठ बगाएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ विकट मानिने नेपका क्षेत्रमा आएको बाढ़ीले डाफे आधारभूत विद्यालयमा क्षति पुर्याएको छ मानवीय क्षति भने भएको छैन घटनापछि मेलछाम प्रहरी चौकीबाट टोली प्रभावित क्षेत्रतर्फ गएको छ तर भौगोलिक विकटताका कारण घटनास्थलमा पुग्न झण्डै 6 घण्टा लाग्ने अनुमान छ क्षतिको पूर्ण विवरण आउन केही समय लाग्नेछ हुम्ला सदरमुकाम सिमीकोटबाट नेपका उत्तर पूर्वमा पर्छ भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकै पिच्छे प्रयोगशाला परीक्षण ल्याब टेस्ट अनिवार्य गर्ने नियम लागू गरेपछि नेपाली चियाको निर्यात पूर्ण रूपमा ठप्प भएको छ भारतको नीतिगत कडाईका कारण वार्षिक 5-6 अर्ब वैदेशिक मुद्रा आर्जन गर्ने नेपालको चिया उद्योग ठूलो संकटमा परेको व्यवसायीले बताएका छन् नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार भारतले गएको वैशाख 18 गतेदेखि लागू हुने गरी नयाँ स्ट्याण्डर्ड अपरेटिङ प्रोसिडर एसओपी जारी गरेको छ नयाँ प्रावधानले नेपाली निर्यातकर्ताका लागि प्रशासनिक र आर्थिक झन्झट थपेको छ अहिले चिया निर्यातको मुख्य सिजन हो उहाँका अनुसार अहिले झण्डै 5 लाख किलो चिया निर्यातका लागि तयारी अवस्थामा छ तर भारतीय पक्षको नयाँ र कड़ा प्रावधानका कारण कुनै पनि व्यवसायीले चिया भारततर्फ लैजान सकेको अवस्था छैन 2 हप्ताभन्दा लामो समयदेखि एक पोका चिया पनि निर्यात हुन नसकेको अध्यक्ष पराजुलीले बताउनुभयो यसअघि नेपाली चिया निर्यातका लागि एउटा उद्योगले एकपटक प्रयोगशाला परीक्षण उत्तीर्ण गरेपछि त्यही प्रमाणपत्रका आधारमा 15 दिनसम्म 10 ट्रक चिया सहजै भारत पठाउन सक्ने व्यवस्था थियो तर नयाँ नियम अनुसार काकटभिट्टा नाकाबाट भारतीय सीमावर्ती पानी टंकी भन्सार प्रवेश गर्ने बित्तिकै हरेक ट्रकको चियाको नमूना अनिवार्य रूपमा भारत सरकारको मान्यता प्राप्त प्रयोगशालामा पठाउनु पर्ने भएको छ। प्रति ट्रक नमूना परीक्षणका लागि 18,000 रूपियाँ शुल्क तिर्नु पर्ने छ भने त्यसको प्रतिवेदन आउन कम्तीमा 14 दिन लाग्ने गर्छ। भारतीय प्रयोगशालाले 14 दिनभित्र अनलाइन रिपोर्ट प्रविष्ट गर्ने र यदि परीक्षण असफल भएमा त्यो चियालाई भारतीय बजारमा बेच्न वा अन्य देशमा पठाउन समेत नदी जफत गरिने कड़ा प्रावधान राखिएको छ। यो नियम संशोधन नभए नेपाली चियाको भारत निर्यातको ढोका बन्द हुने अवस्था आएको चिया व्यवसायीले बताएका छन्। नेपाली चियाको मुख्य बजार भारत हो। चिया क्षेत्रमा देखिएको गैर भन्सार अवरोध हटाउन नेपाल सरकारले भारतीय पक्षसँग अविलम्ब G2G सम्वाद थाल्नुपर्ने नेपाल चिया उत्पादक संघको माग छ। चिया उत्पादनमा 15,000 भन्दा धेरै साना किसान प्रत्यक्ष सहभागी छन्। 1,00,000 श्रमिकले बगानदेखि उद्योगसम्म प्रत्यक्ष रोजगारी पाउँदै आएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
4: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
5: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
6: साथै नाक कान घाँटी थाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
4: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
3: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दान फोन नम्बर 082-5206-1, मोबाइल 97-487-07-11 र 98-10-87-31-80।
7: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
8: फुट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले पदभाली गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भए लगत्तै उहाँले हिजै बेलुकी सर्वोच्च अदालत पुगेर पदभाली गर्नुभयो। संसदीय सुनवाई समितिले फास्ट ट्र्याकमा सुनवाई गरेसँगै उहाँको नियुक्ति र पदभाली समेत एकै दिन भएको हो। त्यसैकै सिंहदरबारमा हिजो बसेको संसदीय सुनवाई समितिको बैठकले प्रधान न्यायाधीश पदमा उहाँलाई सर्वसम्मतिले अनुमोदन गरेको थियो। 2027 साल असार 4 गते पर्साको वीरगंजमा जन्मनुभएका नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्मा 2076 वैशाख 6 गते सर्वोच्च अदालतको न्यायाधीश हुनुभएको थियो। प्रधान न्यायाधीश डाक्टर शर्माको कार्यकाल आउँदो 2099 साल असार 4 गतेसम्म हुनेछ। सर्वोच्च अदालतले भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्व मन्त्री राजकुमार गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ। न्यायाधीश द्वय सारंगा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको पूर्वपक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै धरौटीमा थुनामुक्त गर्न आदेश गरेको हो। अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार पूर्व मन्त्री गुप्तालाई धरौटीमा छाड्न आदेश भएको छ। यसको लिखित आदेश भने आउन बाँकी छ। अब विदेशको खबर, दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा 19 जनाको ज्यान गएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ज्यान गुमाउने 10 जना एकै ठाउँमा भएका आक्रमणमा मारिएका अल जजिराले उल्लेख गरेको छ। दक्षिणी लेबनानको डेइर क्यौनान क्षेत्रमा एक घरलाई लक्षित गरी गरिएको आक्रमणमा 3 बालबालिका र 3 महिलासहित सर्वसाधारणको ज्यान गएको हो। यो आक्रमण इजरायल र लेबनान बीच चलिरहेको तनावका बेला भएको हो। यसअघि इरान समर्थित सिया समूह हिजबुल्लाहले इजरायलमाथि रकेट प्रहार गरेपछि तनाव बढ़ेको हो। अमेरिका र इजरायलले केही समय अघि युद्धविराम 45 दिनका लागि विस्तार गर्ने सहमति भएको बताएका थिए, तर त्यसको एक हप्ता नबित्दै फेरि आक्रमण हुँदा अवस्था अस्थिर बनेको छ। युद्धविरामको घोषणाका बावजूद दक्षिणी लेबनान क्षेत्रमा इजरायल र हिजबुल्लाह बीच गोलाबारी तथा आक्रमण निरन्तर भइरहेको खबरमा उल्लेख छ। इजरायलले भने आफ्नो लक्ष्य हिजबुल्लाहका लड़ाकू संरचनालाई ध्वस्त पार्ने भएको दावी गरेको छ। अब खेल खबर नेपाली राष्ट्रीय महिला क्रिकेट टोलीले आज मलेसियासँग दुई खेलको श्रृंखला अन्तर्गतको पहिलो टी20 खेल खेलिरहेको छ। दुईवटा टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला अन्तर्गत आज पहिलो खेल भइरहेको हो। घरेलु टोली मलेसियाले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ। अर्को खेल पछि शुक्रबार हुनेछ। एसीसी महिला प्रिमियर कप र विश्व एसियन खेलकुद प्रतियोगिताको छनौट खेल अघि नेपालले मलेसियासँग श्रृंखला खेल्न लागेको हो। यस्तै आईसीसी विश्वकप क्रिकेट लीग टूमा आज अंक तालिकाको शीर्ष दुई टोली स्कटल्याण्ड र अमेरिका खेल्दैछन्। खेल बिहान 9:30 बजेदेखि किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा शुरू हुँदैछ। स्कटल्याण्ड 31 खेलमा 38 अंक सहित तालिकाको पहिलो र अमेरिका 26 खेलमा 36 अंक सहित दोस्रो स्थानमा छ। नेपाल 27 खेलमा 22 अंक सहित पाँचौं स्थानमा छ। स्कटल्याण्डले पहिलो दुई खेलमा नेपाल र अमेरिकालाई समान 2 रनले हराएको थियो। अस्ति बिहिबार स्कटल्याण्ड नेपालसँग 6 विकेटले पराजित भयो। नेपालसँग अमेरिका 9 विकेटले पराजित भएको थियो। नेपाल र अमेरिकाले पर्सि शुक्रबार काठमाडौँमा चलिरहेको त्रिदेशीय एकदिवसीय श्रृंखलाको अन्तिम खेल खेल्नेछन्। यस्तै इंग्लिश प्रिमियर लीगको उपाधि आर्सेनलले जितेको छ। 22 वर्षपछि आर्सेनलले यो सिजनको उपाधि जितेको हो। गैराती बर्नमाउथ र म्यान्चेस्टर सिटी बीचको खेल 1-1 बराबरीमा सकिएसँगै आर्सेनल लीग च्याम्पियन बनेको हो। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नेपाल ग्रे लिस्टबाट बाहिरिन पर्याप्त काम गर्न अझै बाँकी, हर सम्भव प्रयास गर्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता। गर्मी बढ़ेसँगै विशेष गरी तराई क्षेत्रमा जनजीवन प्रभावित। आज कोशी, बागमती र गण्डकी सहित मधेसमा पनि पानी पर्ने सम्भावना। हुम्लाको नेपका गाउँमा गैरातीको बाढ़ीले विद्यालय र गोठमा क्षति। भारतको नीतिगत कडाईले मुख्य सिजनमै नेपाली चिया निर्यात ठप्प। तत्काल भारतीय पक्षसँग G2G सम्वाद थाल्नुपर्ने माग। लेबनानमा इजरायली हवाई आक्रमणमा परि 19 जनाको ज्यान गयो। हिजबुल्लाहले इजरायलमाथि रकेट प्रहार गरेपछि तनाव। र विश्वकप क्रिकेट लीग टूमा आज स्कटल्याण्ड र अमेरिका खेल्दै आर्सेनलले 22 वर्षपछि प्रिमियर लीगको उपाधि जित्यो।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज
1: अत्याधुनिक सिटी स्कैन सेवा अब तुलसीपुर को सुलभ सिटी स्कैन सेंटर में।
2: हजुर, वरिष्ठ रेडियोलॉजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलॉजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ। घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
1: खुसीको खबर।
5: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: हाम्रा सेवाहरू:
5: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
6: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
5: सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
6: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
5: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
6: थप जानकारीको लागि
5: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ,
6: मोबाइल नम्बर 98-680-79-194 र 98-22-81-56-76।
1: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
7: छोराले खोजेको,
8: आमाले रोजेको,
7: सम्पूर्ण गृहिणीको रोजाई, नवरत्न भोग,
8: गृहपति,
7: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाउँ, स्वाद, गुणस्तर र भरोसाको संगम। अब त थन खुसीको खबर।
8: नवरत्न भोग, गृहपति, माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
7: तुलसीपुरका लागि आधिकारिक विक्रेता
8: मोहिनी ट्रेडर्स, तुलसीपुर 5 ग लाइन दाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
7: सम्पर्कका लागि फोन
8: 08259075 3 र मोबाइल 9808864071।
7: दुवै मिलेर नवरत्न भोग, गृहपति, माइलोदाई
8: र भूपति भोग आज रोज्नुहोस्, स्वाद र उपहार दुवै जित्नुहोस्।
1: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
1: हामी कहाँ उपलब्ध सेवाहरू:
9: दाँत निकाल्ने,
1: नयाँ दाँत राख्ने,
9: झिक्न नपर्ने गरी दाँत राख्ने,
1: दाँत भर्ने, दाँत सफा गर्ने,
9: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाइ भर्ने,
1: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
10: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 98560-38443 र 98-1085-97-72।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
11: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमुना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमुना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि गुरुजजुर नमुना माध्यमिक विद्यालय तुलसी प्रचार रक्षा चौर दाङ, फोन नम्बर 082-520-005, मोबाइल नम्बर 98-578-21-524 र 98-578-22-915।
12: मेरी आमोइनी, घर त बनाएछ मागे, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ?
13: अब कहाँबाट ल्याउनु? बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झाल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
12: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
13: यसका बाजे लाटाले हान्डल बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङ टुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योगमा।
14: हामी कहाँ साल सिसौ अजना सालको चौक झ्याल ढोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
15: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुमरासो दाङ।
14: प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558823894 9458814894।
16: गोर्खा ग्रुप दाङद्वारा सञ्चालित गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल घोराई, गोर्खा सेकेन्डरी स्कुल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कुल लमहीमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 मा विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
17: 2082 सालको एसए परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
16: हराम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 14 गते दिउँसो 3 बजेसम्म। न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ। इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाट आवेदन दिन सकिनेछ।
17: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
16: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
17: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
16: सम्पर्क घोराई 9857830715,
17: तुलसीपुर 9857861,
16: लमही 9857850707।
17: गोर्खा स्कुल दान गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य।
18: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
19: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
18: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
20: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौ, सरसफाई गरेनौ, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो, हामी सबै जितेर यसको सरसफाई गरौँ है।
21: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
22: वन जंगलमा जाँदा चुरोड खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
23: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
22: वनलाई आगोबाट बचाऊ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
24: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
18: भर्ना खुल्यो।
19: नेपालकै 7 उत्कृष्ट विद्यालयमा पर्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमानिटिज ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
18: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर 6 बरुवा गाउँ दाङ, फोन नम्बर 0825209555।
25: घर आँगन सुन्दर बनाउनका लागि
0: फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
4: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
3: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
3: मध्य पश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट, एजुकेशन, ह्युमेनिटिज र जनरल ल संकाय तर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडादेवी दाङ, फोन नम्बर 0825203116 र मोबाइल नम्बर 9847836596। गोर्खा सेकेन्डरी स्कूल तुलसीपुरमा भर्ना खुल्यो।
3: यस गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 तर्फ विज्ञान समूह, व्यवस्थापन समूह र होटेल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: फारम वितरण 29 गतेदेखि, फारम बुझाउने अन्तिम मिति 14 गते 3 बजेसम्म, प्रवेश परीक्षा 15 गते 7:30 बजे, प्रवेश परीक्षा नतिजा 15 गते 4 बजे, भर्ना शुरू 16 गतेदेखि 20 गतेसम्म मात्र, कक्षा सञ्चालन 21 गतेदेखि। सिट संख्या विज्ञान समूहका लागि 240 जना र म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट समूहका लागि 240 जना।
3: थप जानकारीका लागि गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङ, मोबाइल नम्बर 9558861051 र 9558861052।
6: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
25: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड छापा बीएनसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।

नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरु सुन्दै हुनुहुन्छ नेपालकै पहिलो सामुदायिक वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।

0: विराट सुन चाँदी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडिमेड गहना पनि तयार गरिन्छ र पुराना गहनासँग नयाँ गहना पनि साटफेर गरिन्छ।
0: सम्पर्क
2: हेरा सुनचाँदी पसल तुलसीपुर 5 दाङ पिपलबोर्डदेखि दक्षिण तर्फ।
1: प्रोप्राइटर हीरा सुनार र बेलमती सुनार। मोबाइल नम्बर 9814648338 र 9802645818। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू
5: दन्त परीक्षण तथा परामर्श सेवा,
4: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
4: दाँत निकाल्ने,
5: दाँत भर्ने,
4: दाँतको जरादेखि उपचार गर्ने,
5: कृत्रिम दाँत लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
5: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
4: दाँतको कस्मेटिक उपचार,
5: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
1: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 9857825188 र 9848404188।
6: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
7: किन तिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
8: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनचाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
9: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
8: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720300।
9: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
10: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला, म त हैरान भइसके।
11: ए बहिनी पनि, किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
10: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
10: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली। मोबाइल नम्बर 9847833923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
12: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 10 बजेको प्रकृति समय सन्देश सवारी दुर्घटनाबाट बचौ र बचाऊ।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
4: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
5: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
6: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001, मोबाइल नम्बर 97487060011 र 98578840601।
7: किसानहरूका लागि खुसीको खबर,
4: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
7: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 0825400002 र मोबाइल नम्बर 98578239071।
8: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
9: तपाई सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज।
1: मेरी अम्मोइनी घाट बनाए छस मांगे, अब यो जेल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
2: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
1: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
2: यसका बाजे लाटाले हानेर बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङ टुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योगमा।
3: हामी कहाँ साल सिस्टौ असना सालको चौक झाल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
4: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुमरा चोक दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558723894, 9478814894।
5: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
6: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
5: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
6: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
5: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
7: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
8: हाम्रा सेवाहरू नसा तथा हार्जोने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
9: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
10: साथै नाक कान घाँटी थाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
8: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
7: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दान, फोन नम्बर 082520601, मोबाइल 97487071 र 9810871380।
11: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
12: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ, अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
8: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
12: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 9857720756।
13: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
14: तपाई सँगसँगै

0: होइन काइलोबा, तपाईँ सधैँ आया आया गर्नुहुन्छ।
1: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गए सन्चो हुन्न भने
0: किन पिर गर्नुहुन्छ काइलोबा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
3: हामी कहाँ उपलब्ध सेवाहरू?
4: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
5: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578359952।
6: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
7: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिलाल केयर हस्पिटलमा।
8: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाइफ केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
7: 10 बेड आइसीयु सेवा,
8: 10 बेड एनआइसीयु सेवा,
7: 10 बेड एसडीयू सेवा,
8: नर्मल डेलिभरी तथा सीएस सेवा,
7: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
8: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा।
7: सरल, सर्वसुलभ, गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाल केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 ग लाइन दान। फोन 082-522-686 र 590-475।
9: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएनसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942, 023-535-942।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 11 बजेको प्रकृति समय सन्देश रुख रोपौं वन जोगाऊ
2: ए मीरा के भयो बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त रातभरि सुतिनस् क्या हो
3: कहाँ सुत्नु मच्छरले सुत्नै दिदैन हैरान बनाइसक्यो टोकेर
4: हजुर के तपाईँको पनि यस्तै समस्या त छैन यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्ट्यान झोल प्रसुन टेडसमा उपलब्ध छ यति मात्रै होइन नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल स्कुल ड्रेस साडी धोती कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ प्रसुन टेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक गणेश चेरीको छेउमा प्रोप्राइटर प्रसुन ओझा फोन नम्बर 082-520-947
2: एकपटक सेवा गर्ने मौका दिनुहोस्
5: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
6: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी होल्ड
5: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
7: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
5: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98478-33923 र 97492-65913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
7: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
2: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा
8: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने विभिन्न किसिमका दाग अनुहारको डन्डेफोर कालो पोतो चाया दुबीको उपचार अनुहारको चाउरीपना कपाल झर्ने समस्या यौन अङ्ग चिलाउने यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार
2: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू नाक सम्बन्धी हाच्छेउ आइरहने नाक चिलाउने गन्ध वासना थाहा नपाउने नाक बन्द हुने सिगान बगिरहने रुगाखोकी धेरै लाग्ने पिनास भएको नाकबाट रगत आउने नाकमा मासु पलाएको कान सम्बन्धी चक्कर आउने कान चिलाउने कान कराउने रगत आउने कान पाकिरहने दुख्ने समस्या कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ घाँटी सम्बन्धी थाइरोइड ट्रान्सिले थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासेद्वारा बिरामी जाँच भइरहेको छ
8: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ फोन नम्बर 082-521-904 मोबाइल नम्बर 98-6-99-77-735 र 98-578-58-2-86
9: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
5: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
2: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
10: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-595-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
11: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
12: तपाई सँगसँगै

0: ഇപ്പോഴത്തെ പ്രശ്നത്തിന്റെ എനിക്ക് ചെറിയ പൊറുക്കത്തിൽ ഏറ്റവും തിന്നുകൾ.
1: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
2: किन पिर गरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
3: हजुर, हामी कहाँ काँचो नम्बर एक सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
4: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
3: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720300।
4: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
5: हिरा सुन चाँदी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू, हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडिमेड गहना पनि तयार गरिन्छ र पुराना गहनासँग नयाँ गहना पनि साटफेर गरिन्छ।
5: सम्पर्क
7: हेरा सुन चाँदी पसल तुलसीपुर 5 दाङ पिपल बोर्ड देखि दक्षिण तर्फ।
6: प्रोप्राइटर हिरा सुनार र बेलमती सुनार। मोबाइल नम्बर 98164848338 र 98062548818। एकपटक सेवा गर्ने मौका दिनुहोस्।

0: त मकै तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: ओहो ल पढ्नुहोस् त यो खबर, आज पनि रुख काटेछ होइन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला र खै?
2: वन मात्र होइन हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि।
1: त्यही त खै, यिनलाई चेत किन नआउला?
3: जताभावी रुख नकाटौ, वातावरणलाई स्वच्छ राखौ।
4: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।
5: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ?
6: मध्याह्न 12 बजेको प्रकृति समय सन्देश। बाटोमा हिँड्दा या सवारी।
7: सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल विदामा, आजदेखि 20 दिन विदामा बसेको जानकारी। झण्डै 1,45,000 मेट्रिक टन रासायनिक मल मौजदात, तत्कालका लागि अभाव नरहेको कृषि मन्त्रालयको दावी। पोखराको बस पार्क क्षेत्र र फिर्के खोलामा अतिक्रमण हटाउने महानगरको तयारी, संरचना हटाउन 35 दिनको समय सीमा। रूसी राष्ट्रपति पुटिन र चिनिया समकक्षी सी बीच बेइजिङमा भेटवार्ता, दुई देश बीचको सम्बन्ध अभूतपूर्व उच्च स्तरमा पुगेको पुटिनको भनाई। र मलेसियासँगको पहिलो टी20 खेलमा नेपालको महिला टोली विजयी, विश्वकप क्रिकेट लीग टूमा अहिले स्कटल्याण्ड र अमेरिका बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल 20 दिन विदा बस्नु भएको छ। प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्माको नियुक्तिसँगै मल्ल विदामा बस्नु भएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले मल्ल आजदेखि 20 दिन विदामा बसेको जानकारी दिनुभयो। तत्कालीन प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत 65 वर्ष उमेर हदले अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले 2082 चैत 18 गतेदेखि कायम मुकायम प्रधान न्यायाधीशको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो। तर वैशाख 24 बसेको संवैधानिक परिषदले डाक्टर शर्मालाई प्रधान न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेपछि मल्ल असन्तुष्ट हुनुहुन्थ्यो। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले हिजो पदबहाली गर्नुभएको हो। संसदीय सुनवाई समितिले फास्ट ट्र्याकमा सुनवाई गरेसँगै उहाँको नियुक्ति र पदबहाली समेत एकै दिनमा भएको छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले श्रम शक्ति पार्टीका सांसदलाई आफ्ना क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिनुभएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा पनि पार्टीका अध्यक्ष अर्कराज राईसहितका सांसदहरूले प्लेकार्ड देखाएर बैठक अवरूद्ध गरेपछि सभामुख अर्यालले चेतावनी दिनुभएको हो। प्रतिनिधि सभाको बैठक अहिले पनि बसिरहेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले 1,44,803 मेट्रिक टन रासायनिक मल मौजदात रहेको जनाएको छ। मन्त्रालयका कृषि विकास महाशाखा प्रमुख एवं सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठले मौजदात मल वितरण भइरहेकोले तत्कालका लागि मल अभाव नरहेको दावी गर्नुभयो। मध्य पूर्वको द्वन्दका कारण मल आउन ढिलाइ भएको बताउँदै उहाँले स्टेट अफ होर्मुजमा रहेको अवरोध खुल्ने बित्तिकै टेण्डर गरिएको 4,91,000 मेट्रिक टन मल आउने विश्वास व्यक्त गर्नुभयो। पछिल्लो द्वन्दका कारण विगत वर्षको तुलना मलको भाव बढ़ेको पनि कृषि मन्त्रालयले जनाएको छ। विस्तारै रासायनिक मलको विकल्पमा जानुपर्ने र किसानलाई सकेसम्म प्रांगारिक मलको उपयोग गर्न पनि उहाँको आग्रह छ। सरकारले नीति तथा कार्यक्रम मार्फत जैविक तथा प्रांगारिक मललाई प्राथमिकतामा राखेको छ। कास्कीको पोखरा महानगरपालिकाले बस पार्क क्षेत्र र फिर्के खोलामा भइरहेको अतिक्रमण हटाउन तयारी थालेको छ। महानगरका मेयर धनराज आचार्यले पोखरा बस पार्क निर्माण, फिर्के खोलाको अतिक्रमण हटाउने र सार्वजनिक सड़क क्षेत्रको अनधिकृत संरचना खाली गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढ़ाएको जानकारी दिनुभयो। 2030-31 सालदेखि अधिग्रहण गरिएको 186 रोपनी जग्गा मध्ये अहिले 26 रोपनीमा मात्र बस पार्क सञ्चालनमा छ। बाँकी जग्गामा रहेका विवाद र मुआवजा सम्बन्धी समस्या समाधानका लागि महानगरले अन्तिम तयारी गरेको छ। बस पार्क क्षेत्रमा सुकुम्बासीको नाममा बसोबास गरिरहेका झण्डै 500 परिवारको वास्तविक अवस्था छानबिन गरी उचित व्यवस्थापन गर्ने आश्वासन महानगरले दिएको छ। फिर्के खोलाको प्राकृतिक बहाव नै थुनिने गरी निर्माण गरिएका 160 भन्दा धेरै अनधिकृत संरचना हटाउन महानगरले 35 दिने सार्वजनिक सूचना समेत निकालेको छ। यसअघि अदालतको स्टे अर्डरका कारण रोकिएको यो प्रक्रिया अदालतले महानगरको पक्षमा फैसला गरेसँगै पुनः शुरू भएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज कोशी बागमती गण्डकी सहित मधेशमा पनि पानी पर्ने सम्भावना, सुनको भाव तोलामा 3,300 रूपियाँले घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
9: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
10: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
11: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
10: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
12: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
13: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
12: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
14: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
15: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
7: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले न्यायाधीश सपना प्रधान मल्ल आजदेखि 20 दिन विदामा झण्डै 1,45,000 मेट्रिक टन रासायनिक मल मौजदात तत्कालका लागि अभाव नरहेको कृषि मन्त्रालयको दावी लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। विगत 3 हप्तादेखि नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको अवरोध हटेको छ। चिया परीक्षणको व्यवस्था भारतले फिर्ता लिएपछि नेपालबाट भारततर्फ चिया निर्यात पुनः सहज भएको छ। भारतीय टी बोर्डको नयाँ सूचना अनुसार आन्तरिक खपतका लागि जाने चियामा अनिवार्य परीक्षण नहुने व्यवस्था लागू भएको छ। नेपालबाट भारततर्फ चिया निर्यातमा विगत झण्डै 3 हप्तादेखि अवरोध थियो र अवरोध हटेको छ र निर्यात पूर्ववत सञ्चालन हुने भएको छ। अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। देशका पहाड़ी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भागमा मौसम मुख्यतया सफा नै रहेको महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भागमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशको हिमाली र पहाड़ी भागमा पनि आंशिक बादल लाग्नेछ भने तराई भागमा मुख्यतया सफा रहने अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशको केही ठाउँ तथा मधेश प्रदेशको थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही दिन यता तराई क्षेत्रमा गर्मी अत्यधिक बढ़ेको छ। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव आज तोलामा 3,300 रूपियाँले घटेको हो। भाव घटेर सुन आज तोलाको 2,92,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,95,300 रूपियाँ रहेको थियो, त्यस्तै आज चाँदीको भाव तोलामा 125 रूपियाँले घटेको छ। हिजो तोलाको 5,085 रूपियाँमा कारोबार भइरहेको चाँदी आज घटेर तोलाको 4,960 रूपियाँ कायम भएको महासंघले जनाएको छ। अब विदेशको खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया समकक्षी सी जिङपिङ बीच आज बेजिङमा भेटवार्ता भएको छ। सीले ग्रेट हल अफ द पीपलमा एक समारोहका साथ पुटिनलाई स्वागत गर्नुभयो। बेजिङमा भएको भेटमा पुटिनले सीलाई दुई देशबीचको सम्बन्ध अभूतपूर्व उच्च स्तरमा पुगेको बताएको बीबीसीले जनाएको छ। लगत्तै दुई प्रतिनिधि मण्डलले द्विपक्षीय वार्ता पनि गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गरेको एक हप्ता नपुग्दै रूसी राष्ट्रपति पुटिन बेजिङ पुग्नुलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पपछि चिनिया राष्ट्रपति शीसँगको शीर्ष वार्ताका लागि रूसी राष्ट्रपति पुटिन हिजो बेजिङ पुग्नु भएको हो। बेजिङमा रहँदा पुटिनले रूस र चीनबीच महत्वपूर्ण र संवेदनशील मुद्दाबारे छलफल गर्ने ठानिएको क्रेमलिनले जनाएको छ। चिनिया विदेश मन्त्रालयले पनि पुटिनको भ्रमण द्विपक्षीय सम्बन्धलाई प्रगाढ़ बनाउन तथा विश्वमा व्यापक स्थिरता र सकारात्मक ऊर्जा प्रवाहको लागि भएको उल्लेख गरेको छ। यो भेटवार्तालाई विशेष गरी दुई देशको सम्बन्ध, युक्रेन युद्ध, ऊर्जा आपूर्ति श्रृंखला तथा विश्व राजनीतिक तीव्र रूपमा ध्रुवीकृत भइरहेको सन्दर्भमा अत्यन्तै महत्वपूर्ण ठानिएको छ। अब खेल खबर। नेपाली राष्ट्रीय महिला क्रिकेट टोलीले आज मलेसियासँग भएको पहिलो टी20 खेलमा नेपाली टोली विजयी भएको छ। घरेलू टोलीसँगको दुईवटा टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल दुई विकेटले विजयी भएको हो। मलेसियाले दिएको 78 रनको लक्ष्य नेपालले 17 ओभर 3 बलमा 8 विकेट गुमाएर भेटायो। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको घरेलू टोली मलेसिया 16 ओभर 5 बलमा 67 रनमा अल आउट भएको थियो। नेपालकी पूजा महतोले 3, मनिषा उपाध्याय र रिया शर्माले 2-2 विकेट लिए। अर्को खेल पर्सी शुक्रबार हुनेछ। एसीसी महिला प्रिमियर कप र विश्व एसियन खेलकुद प्रतियोगिताको छनौट खेल अघि नेपालले मलेसियासँग टी20 श्रृंखला खेलेको हो। खेलकै अर्को खबरमा आईसीसी विश्वकप क्रिकेट लीग टूमा अहिले अंक तालिकाको शीर्ष दुई टोली स्कटल्याण्ड र अमेरिकाले खेलिरहेका छन्। काठमाण्डु किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा भइरहेको खेलमा स्कटल्याण्डले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ। उसले खराब शुरूआत गरेको छ। ताजा अवस्थामा स्कटल्याण्डले 34 ओभरको खेल सकिदा 7 विकेट गुमाएर 122 रन बनाएको छ। स्कटल्याण्ड 31 खेलमा 38 अंकसहित तालिकाको पहिलो र अमेरिका 26 खेलमा 36 अंकसहित दोस्रो स्थानमा छ। नेपाल 27 खेलमा 22 अंकसहित पाँचौं स्थानमा छ। नेपाल र अमेरिकाले पर्सी शुक्रबार अहिले काठमाण्डुमा चलिरहेको त्रिदेशीय एक दिवसीय श्रृंखलाको अन्तिम खेल खेल्दैछन्। खेल अन्तर्गत आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्सले खेल्दैछन्। यो खेल नेपाली समय अनुसार बेलुका 7:45 इडेन गार्डन्समा शुरू हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगा हर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल विदामा, आजदेखि 20 दिन विदामा बसेको जानकारी। झण्डै 1,45,000 मेट्रिक टन रासायनिक मल मौजदात, तत्कालका लागि अभाव नरहेको कृषि मन्त्रालयको दावी। पोखराको बस पार्क क्षेत्र र फिर्के खोलामा अतिक्रमण हटाउने महानगरको तयारी, संरचना हटाउन 35 दिनको समय सीमा। रूसी राष्ट्रपति पुटिन र चिनिया समकक्षी

0: अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: गोरखा सेकेन्डरी स्कूल तुलसीपुरमा भर्ना खुल्यो।
2: यस गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 तर्फ विज्ञान समूह, व्यवस्थापन समूह र होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: फारम वितरण वैशाख 29 गतेदेखि, फारम बुझाउने अन्तिम मिति जेठ 14 गते 3 बजेसम्म, प्रवेश परीक्षा जेठ 15 गते बिहान 7:30 बजे, प्रवेश परीक्षा नतिजा जेठ 15 गते साँझ 4 बजे, भर्ना शुरू जेठ 16 गतेदेखि 20 गतेसम्म मात्र, कक्षा सञ्चालन जेठ 21 गतेदेखि। सीट संख्या विज्ञान समूहका लागि 240 जना र म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट समूहका लागि 240 जना।
2: थप जानकारीका लागि गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङ, मोबाइल नम्बर 9558861051 र 9558861052।
3: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हार्जोनी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
4: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
5: साथै नाक कान

0: साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
1: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ति प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
0: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 98।

0: come. Midwest IT Store, Sitalpur Road, Bahini Chowk, Tulachipur, Dang.
1: खुशीको खबर
2: तपाईं हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: हाम्रा सेवाहरू
2: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
3: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
2: सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
3: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
2: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
3: थप जानकारीको लागि
2: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
3: मोबाइल नम्बर 9860719194 र 9822856576।
1: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
4: कक्षा 11 मा भर्ना खुल्यो।
5: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङमा कक्षा 11 का लागि एजुकेशन म्यानेजमेन्ट कम्प्युटर साइन्स र ल संकाय तर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङ, प्रधानाध्यापक हिम बहादुर भण्डारी, मोबाइल नम्बर 9849500552 र 9858872504।
4: किसानहरूका लागि खुशीको खबर।
5: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राले तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
4: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 9857823971।
6: अब सुन्नुहोस् पूरा समाचार।
7: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
6: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
7: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
6: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
7: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
6: मद्यपान र धूम्रपान सेवन नगरौं।
7: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 मा भर्ना खुल्यो।
5: मध्यपश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 मा म्यानेजमेन्ट, एजुकेशन, ह्युम्यानिटिज र जनरल ल संकाय तर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडा देवी दाङ, फोन नम्बर 082-520-316 र मोबाइल नम्बर 9847736596।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो स्थान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरूजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षाचौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि गुरूजजुर नमूना माध्यमिक विद्यालय तुलसी प्रचार रक्षा चौर दाङ, फोन नम्बर 082-520-005, मोबाइल नम्बर 9857821524 र 9587822915।
9: नजिक

0: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा।
1: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
2: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: नाक सम्बन्धी, हाच्छ्यौ आइरहने, नाक चिलाउने, गन्ध वासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बगिरहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मासु पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ। घाँटी सम्बन्धी: थाइराइड, टन्सिल, थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार। बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म।
0: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासेद्वारा बिरामी जाँच भइरहेको छ।
1: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5, दाङ। फोन नम्बर 0825219904, मोबाइल नम्बर 9869077735 र 9858858286।
3: ए मिरा, के भयो? बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त, रातभरि सुतिनस् क्या हो?
4: कहाँ सुत्नु, मच्छरले सुत्नै दिँदैन, हैरान बनाइसक्यो टोकेर।
5: हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन। लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्ट्यान झोल प्रसुन टेडसमा उपलब्ध छ। यति मात्रै होइन, नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल, स्कुल ड्रेस, साडी, धोती, कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ। प्रसुन टेडर्स, तुलसीपुर 5, वीरेन्द्र चोक, गणेश चेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447।
3: एक पटक सेवा गर्ने मौका दिनुहोस्।
6: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ। हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्पबुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8, दुधेना, दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 9845327695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
7: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व

0: गोर्खा ग्रुप दाङ द्वारा संचालित गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूल घोराई, गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कूल लमहिमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 मा विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
1: 2082 सालको एसए परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
0: हराम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 14 गते दिउँसो 3 बजेसम्म। न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ। इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाट आवेदन दिन सकिनेछ।
1: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
0: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
1: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
0: सम्पर्क घोराई 98578730715,
1: तुलसीपुर 98578761,
0: लमही 98578750707।
1: गोर्खा स्कूल दान गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य।
2: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
3: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिलाइट केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
2: 10 बेड आईसीयू सेवा,
3: 10 बेड एनआईसीयू सेवा,
2: 10 बेड एसडीयू सेवा,
3: नर्मल डेलिभरी तथा सीएस सेवा,
2: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
3: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा।
2: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 ग लाइन दान। फोन 082-522-686 र 590-475।
4: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू:
6: दन्त परीक्षण तथा परामर्श सेवा,
5: दाँतको एक्सरे,
6: दाँत सफा गर्ने,
5: दाँत निकाल्ने,
6: दाँत भर्ने,
5: दाँतको जरादेखि उपचार गर्ने,
6: कृत्रिम दाँत लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
6: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
5: दाँतको कस्मेटिक उपचार,
6: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
7: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन दाङ। मोबाइल नम्बर 98578-25188 र 98478-40188।
8: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
9: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
8: एकपटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
9: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ।
8: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लाइज, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोपराइटर सञ्जिता ओली। मोबाइल नम्बर 97452-27974। सेवा गर्ने मौका दिनुहोस्।
10: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
11: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
12: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स।

0: त्रिगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
1: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुल्सीपुर छ, घोराई रोड हात्तीखोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुल्सीपुर दान।
0: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
2: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
3: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
2: हामी कहाँ उपलब्ध सेवाहरू:
4: दाँत निकाल्ने,
2: नयाँ दाँत राख्ने,
4: झिक्न नपर्ने गरी दाँत राख्ने,
2: दाँत भर्ने, दाँत सफा गर्ने,
4: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
2: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
5: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98-560-38-443 र 98-10-85-97-72।
6: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
7: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके त कहीँ गए सन्चो हुन्न भने
6: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
3: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
8: हामी कहाँ उपलब्ध सेवाहरू:
9: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चारी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
3: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
8: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98-631-17-600 र 98-578-35-952।
10: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
11: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस्। सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश आउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
12: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
11: ViaNet।
13: कागतीर खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ नेपालकै पहिलो वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम 93.4 MHz।
1: बेलुका 6 बजेको प्रकृति समय सन्देश। प्लास्टिक जन्य वस्तुहरूको प्रयोग कम गरौं।

0: नमस्कार, बेलुकी 6 बजेको प्रकृतिमूल खबरमा सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओलीको तपाईंलाई हार्दिक स्वागत छ। तपाई यति बेला हामीलाई दाङ्रा आसपासका जिल्लामा 93.4 MHz इन्टरनेट अनलाइन रेडियो प्रकृति .com सँगै सल्यानको रेडियो कपुरकोट 106.7 MHz लगायत विभिन्न मोबाइल एप्लिकेशनबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको छ।
1: मूल खबर शुरू गरौं। अहिलेसम्म स्टुडियोमा प्राप्त प्रमुख खबर शीर्षकहरूबाट।
0: लुम्बिनी प्रदेशमा आयोजना बैंक मार्फत योजनालाई व्यवस्थित बनाइँदै प्रदेशसभा बैठक भोलि बस्ने। उत्पादनमा आत्मनिर्भर नभएसम्म नेपालीले समस्या झेलिरहनु पर्ने तुलसीपुरका मेयर खड्गाको भनाई।
1: पश्चिमदाङमा सालका काठ लिलाम बिक्रीमा सेटिङको आशंका। अन्तिम दिन सामुदायिक वनका पदाधिकारी नै सम्पर्क विहीन। टेण्डर प्रक्रिया रद्द गर्न व्यवसायीको माग।
2: समितिको भवन जहाँ घाट गद्दी राखे हत्या हो, कोही पनि कर्मचारी नै रद्द गर्न मैले पाएन अनि त्यसपछि म फर्केँ।
3: टेन्डर हाम्रो अफिसमै हुनुपर्ने, मिलेमा त नभएर काम गरेर यसरी चल्छ। अहिलेको समयमा पनि यस्तो गर्न मिलेन नि त।
0: कर्णाली प्रदेशमा यस वर्ष एसीको नतिजामा सुधार। सरकार प्रभावविहीन र कमजोर बन्दै गएको प्रतिनिधि सभाका सांसदहरूको विश्लेषण। गर्मी बढ़ेसँगै तराई क्षेत्रको जनजीवन प्रभावित।
1: र विदेश खबरमा रूस र चीन बीच व्यापार र प्रविधि सम्बन्धी विश्वभन्दा धेरै सम्झौतामा हस्ताक्षर। खेल खबरमा आईसीसी वरियतामा नेपाली खेलाड़ीको उल्लेख्य सुधार।
4: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
5: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
6: हजुर, तपाईलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्पबुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
5: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 98435 27695 र 98102060। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
1: अब मूल खबर विस्तारमा।
0: लुम्बिनी प्रदेशमा आयोजना बैंक मार्फत योजनालाई व्यवस्थित बनाउन थालिएको छ। प्रदेश योजना बैंक संचालन तथा व्यवस्थापन निर्देशिका 2082 अनुसार आयोजना पहिचानदेखि विकास विश्लेषण, लेखाजोखा, छनौट तथा प्राथमिकीकरणसम्मका प्रक्रिया पूरा भएका आयोजना मात्रै कार्यान्वयन योग्य आयोजनाको रूपमा सूचीबद्ध गरिने व्यवस्था गरिएको छ। योजना तर्जुमा प्रक्रियालाई व्यवस्थित गर्न आयोजना बैंकलाई कार्यान्वयनमा लग्न थालिएको हो। मुख्यमन्त्री चेत नारायण आचार्यले योजना छनौट प्रक्रियालाई व्यवस्थित गर्न योजना बैंक लागू गरिएको बताउनुभयो। प्रदेशको वास्तविक धरातलमा आधारित योजना बनाइने समेत उहाँको भनाइ छ। निर्देशिका अनुसार 30 लाख रूपियाँ भन्दा बढ़ी लागत भएका आयोजना मात्रै आयोजना बैंकमा प्रविष्ट गर्न सकिनेछ। 50 करोड़ रूपियाँ भन्दा बढ़ी लागत भएका पूर्वाधार योजनाका लागि विस्तृत आयोजना प्रतिवेदन अनिवार्य गरिएको छ। साथै वातावरणीय अध्ययन, जग्गा प्राप्ति योजना, खरिद गुरू योजना, कार्ययोजना तथा नतिजा खाका समेत संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ। यसैबीच आयोजना बैंक संचालन तथा व्यवस्थापन निर्देशिका तथा प्रणालीमा आयोजना प्रविष्ट गर्ने विषयमा प्रशिक्षण संचालन गरिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम प्रदेश कार्यक्रम सहयोग इकाईको आयोजनामा राष्ट्रिय योजना आयोग तथा प्रदेश योजना आयोगको सहजीकरणमा कार्यक्रम संचालन गरिएको हो।
1: लुम्बिनी प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत दोस्रो बैठक बिहिबार बिहान दिउँसो 1 बजे बस्ने भएको छ। प्रदेश सभा मुखको निर्देशन अनुसार बैठक बस्न लागेको भन्दै प्रदेश सभा सचिवालयले सूचना जारी गरेको हो। प्रदेशसभा सचिवालयद्वारा आज जारी सूचना अनुसार लुम्बिनी प्रदेशसभा नियमावली 2079 को नियम 12 को उपनियम 3 बमोजिम प्रदेशसभा सदस्यहरूको जानकारीका लागि सूचना समेत प्रकाशन गरिएको छ। प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरद्वारा हस्ताक्षरित सूचनामा बैठक राप्ती उपत्यका देउखुरी स्थित प्रदेशसभा भवनमा बस्ने बताइएको छ। बैठकमा मुख्य रूपमा आगामी बजेट सम्बन्धी छलफल हुने बताइएको छ।
0: दाङको तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्गाले नेपाल उत्पादनमा आत्मनिर्भर हुन नसक्दा नेपाली नागरिकले पटक पटक अभाव र महँगीको समस्या भोग्नु परेको बताउनु भएको छ। दाङको तुलसीपुरमा आयोजित नव उद्यम प्रवर्धन सम्बन्धी एक दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मेयर खड्गाले केही दिन अघि भारतबाट आयात हुने विषादीयुक्त केरामा रोक लगाउँदा नेपालमा केराको मूल्य प्रति किलो 400 रूपियाँसम्म पुगेको उदाहरण दिँदै उत्पादन वृद्धि अपरिहार्य भएको उल्लेख गर्नुभयो। कार्यक्रममा तुलसीपुरका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्देले नागरिकहरू प्राय सड़क कुलो नाला कलवर जस्ता भौतिक पूर्वाधारका लागि माग लिएर आउने गरेको उल्लेख गर्दै आर्थिक समृद्धिका लागि उद्यमशीलता आवश्यक रहेको उल्लेख गर्नुभयो। यसै गरी नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष उपेन्द्र बस्नेत महासंघका उपाध्यक्ष टीकाजंग ओली लगायतले उद्यम विकास र युवाको सहभागिताको महत्वबारे धारणा राख्नु भएको थियो। नव उद्यमीहरूलाई उत्प्रेरित गर्ने उद्देश्यले आयोजित गोष्ठीमा ग्रीन फाउण्डेशन नेपालका सहजकर्ता सुरेश रावतले उद्यम सञ्चालन व्यवस्थापन चुनौती र सम्भावना तथा तुलसीपुर उपमहानगरपालिका आईटी इन्जिनियर सबिन केसीले डिजिटल मार्केटिङ लोकेशन ट्र्याकिङ त्यसका फाइदा र जोखिमका बारेमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा करिब 72 जना नव उद्यमीहरूको सहभागिता रहेको महासंघका महासचिव भद्र बहादुर ओलीले जानकारी दिनुभएको छ। महासंघले स्थापना कालदेखि नै उद्यमीहरूको पहिचान क्षमता अभिवृद्धि युवालाई उद्यमशीलतामा जोड्न सिपमूलक तालिम बजार प्रवर्धन र नीति तथा बहसका कार्यक्रम सञ्चालन गर्दै आएको छ। ग्रीन फाउण्डेशन नेपाल र नेपाल घरेलु तथा साना उद्योग महासंघको संयुक्त आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा कार्यक्रम गरिएको हो।
1: राष्ट्रिय स्वतन्त्र पार्टीले ओडा पालिका जिल्ला भेला तथा अधिवेशनलाई प्रभावकारी समन्वयात्मक र व्यवस्थित बनाउन दाङ जिल्लाका लागि 7 जना केन्द्रीय प्रतिनिधि खटाएको छ। पार्टीले केन्द्रीय सदस्य सांसद संघीय नेतृत्व मंच तथा केन्द्रीय विभागका पदाधिकारी एवं सदस्यलाई जिल्लागत जिम्मेवारी प्रदान गर्ने निर्णय अनुसार दाङमा 3 सांसद सहित 7 जनालाई जिम्मेवारी दिइएको छ। रासोपाले सार्वजनिक गरेको विवरण अनुसार जिल्लामा खटाइएका प्रतिनिधिमा पार्टीका केन्द्रीय सहमहामन्त्री तथा दाङ निर्वाचन क्षेत्र नम्बर 2 का सांसद विपिन कुमार आचार्य, क्षेत्र नम्बर 3 का सांसद कमल सुवेदी, समानुपातिक सांसद खिमा विक, केन्द्रीय सदस्य अनन्तराज घिमिरे, संघीय नेतृत्व मंचका एकराज चौधरी तथा केन्द्रीय विभागका हरिप्रसाद रिजाल र गणेश पौडेल रहनु भएको छ। पार्टी संगठन विस्तार, स्थानीय तहका भेला तथा आगामी अधिवेशनलाई व्यवस्थित ढंगले सञ्चालन गर्न जिल्लागत जिम्मेवारी तोकिएको रासोफाले जनाएको छ।
0: पश्चिम दाङको बबई गाउँपालिका 5 स्थित अग्रेली बबई सामुदायिक वन उपभोक्ता समूहले काठ लिलाम बिक्रीका लागि आह्वान गरेको 21 दिने सार्वजनिक सूचनाको अन्तिम दिन नै वन समूहका पदाधिकारी र सम्बन्धित कर्मचारी सम्पर्कविहीन भएपछि लिलाम प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। समूहले 2713.51 क्यूफिट साल सहितका काठ लिलाम बिक्रीका लागि सार्वजनिक सूचना जारी गर्दै जेठ 6 गते अर्थात आज दिउँसो 12 बजेसम्म टेण्डर फारम वन समूहको कार्यालयमा दाखिला गर्न र सोही दिन आजै दिउँसो 2 बजे सबैको रोहबरमा टेण्डर खोलिने उल्लेख गरिएको थियो। तर अन्तिम दिन आज टेण्डर फारम दर्ता गर्न पुगेका व्यवसायीहरूले वन समूहको कार्यालयमा कुनै पनि जिम्मेवार पदाधिकारी र कर्मचारी नभेटिएको बताएका छन्। काठ घाट गद्दी गरिएको स्थानमा समेत कोही पनि उपस्थित नभएपछि व्यवसायीहरूले शंका व्यक्त गरेका हुन्। टेण्डर दर्ता गर्न पुगेका क्यापिटल स मिलका संचालक संजय थापाले वन समूहका अध्यक्षलाई पटक पटक फोन सम्पर्क गर्दा फोन नउठाएको बताउनुभयो। खोजीका क्रममा जंगल क्षेत्रमा वनका कर्मचारी र ठेकेदारको मोटरसाइकल फेला परे पनि सम्बन्धित व्यक्ति नभेटिएको उहाँको भनाइ छ। केही सीमित व्यवसायीसँग मिलेमतो गरेर अन्य व्यवसायीलाई प्रतिस्पर्धाबाट वञ्चित गराउने उद्देश्यले योजनाबद्ध रूपमा पदाधिकारीहरू सम्पर्क विहीन बनेको उहाँले बताउनुभयो।
2: अर्ग्यानिक सामुदायिक वन उपभोक्ता समिति बबई पाँचको आज टेन्डरको अन्तिम मिति हो 12 बजेसम्म। स्थान पुरन्धारा धरनाको छेउमा त्यो घाटगति स्थलमा हो, तर उनीहरूले झोलामा अफिस लगेर कता हो कता जंगलमा गए, त्यो जंगलमा पनि म खोज्न गएँ। त्यहाँ जाने बेला मेरो 12 बजेसम्म मेरो त्यो जंगल जहाँ तिनीहरूको बाइक थियो, विनोद वनपाले भन्ने यहाँ कर्मचारी हुनुहुन्थ्यो, त्यहाँको बाइक देखेर मैले यिनीहरू हिँड्छन् भने त्यहाँ स्थानीयलाई सोध्ने बेलामा अब त्यहाँ फेरि कसैको अफिस छैन, झोलामा छ उहाँको अफिस भनेको।
7: सामुदायिक वनको अफिस स्थापना भएको छैन?
2: स्थापनै भएको छैन।
7: कहाँबाट लिनुभएको त?
2: फर्म त मैले भरे जिल्लापनबाट।
7: जिल्लापनबाट फर्म लिनुभयो? अब त्यहाँ दर्ता गराउने कहाँ हो भन्ने तपाईँलाई लोकेसन कहाँ दिएको थियो यो भन्दा अगाडि?
2: लोकेसन लेखेको छैन, त्यो फलान ठाउँ भनेर समितिको भवन भन्छ, तर समितिको भवन जहाँ घाटगड्डी राखे हो त्यहाँ हो। अनि म यहाँ हजुरको पुरन्धाराको सब डिभिजनमा आएर कोही पनि कर्मचारी नै।
7: तपाईँ त्यहाँ दर्ता गरेर जाने बेला भवन पनि भेटाउनु भएन, मान्छे पनि भेटाउनु भएन?
2: मान्छे पनि भेटाएन। अनि फोन त मैले 50 चोटि मेरो मात्रै होइन, मैले एकजनाको नम्बरबाट पनि फोन गरेँ। निष्पक्ष रूपमा त यो जहाँ घाटगड्डी हुन्छ तिनीहरू खुल्नु पर्ने, या त वनको अफिस नभएपछि जहिले पनि यस्तै हुन्छ। यो कमसेकम मैले सब डिभिजनमा आएपछि मलाई सब डिभिजनमा दर्ता गर्नु भन्ने बेलामा हुन्न भन्नु भयो दुईजना कर्मचारीले। उहाँले मलाई लोकेसन दिनुभयो, त्यो ठाउँमा गए, त्यहाँ मान्छेले पनि यहाँबाट अन्त जानु भने त्यहाँ जाने बेलामा बाटोमा मैले बाइक भेटाइदिएँ। एकजना परागलाल बुढा भने यहाँको त्यहाँको ठेकेदार भन्नुहुन्छ, अब उहाँ आधिकारिक रूपमा मिल नभएसम्म त्यो ठेकेदार पाइन्न, बिचौलिया भन्न मिल्छ। अनि त्यसपछि अर्को भनेको त्यहाँ विनोद अधिकारी भन्ने यहाँको वनपाली हुनुहुन्छ, उहाँको फोन कहिले पनि लाग्दैन जिन्दगीमा। अब यसलाई के भन्न मिल्छ कसरी भन्न मिल्छ म त केही पनि बुझ्न सकिनँ।
7: उहाँहरू कर्मचारीको र उहाँको बाइक चाहिँ जङ्गलमा भेटियो, मान्छे भेटिनु भएन?
2: मान्छे भेटिनु भएन।
7: त्यहाँ तपाईँ फर्किनु भयो, दर्ता गर्न पाउनु भएन?
2: दर्ता गर्न मैले पाएन, अनि त्यसपछि म फर्केँ।
0: स्थानीय उपभोक्ताले समेत सामुदायिक वन समूहको कार्यशैलीप्रति आपत्ति जनाएका छन्। सार्वजनिक रूपमा आह्वान गरिएको टेण्डर प्रक्रिया कार्यालय वा तोकिएको घाटगद्दी स्थलमै पारदर्शी ढंगले सञ्चालन हुनुपर्नेमा एकान्त स्थानमा प्रक्रिया अघि बढ़ाउन खोजिनु मिलेमतोको संकेत भएको स्थानीयको आरोप छ।
3: यसमा त हो कि टेन्डर आह्वान हुने भने त घाटगद्दीमा हुनुपर्ने, अध्यक्षको घरमा टेन्डर आह्वान हुन्छ कहिले व्यक्तिगत? यो त सबैलाई एकाइदिने सूचना निकालेको हो नि त, गर्नुपर्ने त यहाँ हो कि आफ्नो अफिसमा हो? अब त्यहाँदेखि घरमा टेन्डर आह्वान गर्नु मिल्दैन नि त। यो हामीले बुझेकै कुरो, हामीले देखेको कुरो हो नि त। यो टेन्डर आह्वान त यहीँ हुनुपर्ने कि अफिसमै हुनुपर्ने? मैले नै फोन गरेँ, फेरि उठाउँदा फोन लाग्छ उठाउनुहुन्न। अब मिलेमा त नभएर कामबाट यसरी चल्छ, यो अहिलेको समयमा पनि यस्तो गर्नु मिलेन नि त।
0: यस विषयमा प्रतिक्रिया लिन अग्रेली बबई सामुदायिक वन समूहका अध्यक्षलाई पटक पटक फोन सम्पर्क गर्दा उहाँ सम्पर्कमा आउनु भएन। यसै गरी जंगल क्षेत्रमा मोटरसाइकल राखेर सम्पर्क विहीन भएको भनिएका ठेकेदार परेकलाल बुढा र पुरन्धारा सब डिभिजन वन कार्यालयका कर्मचारी विनोद अधिकारीसँग पनि सम्पर्क हुन सकेन। दुवैजनाको मोबाइल फोन अफ रहेको छ। त्यसपछि हामीले यस विषयमा डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी भक्त बहादुर चौधरीलाई सोधेका छौं।
8: यो दर्ता गर्ने गराउने काम भनेको समूहको
7: होइन, उहाँको बाइक त्यहाँ जंगलमा भेट्यो अरे कि? अनि उहाँको त्यो बाइक कसले लग्यो त्यहाँ जंगलमा? वनको बाइक भेट्यो भने, अनि त्यो ठेकेदारको बाइक भेट्यो अरे वनमा?
8: ए, त्यो कुरो त मैले पनि बुझ्नु पर्छ हेर्नु, अब के रहेछ होइन, मैले पनि बुझेको छैन।
7: स्वस्थ प्रतिस्पर्धा गर्न नदिने यो सेटिङ हो कि यो?
8: नै यस्तो छ, यसमा कसैको पनि भयो भने तिमी सामुदायिक वनका अध्यक्ष सचिव पदाधिकारीको होला मैले नहोला भन्न सक्दिनँ होइन, तर वनको कर्मचारीले कसैलाई रोक्ने, कसैलाई चाहिँ हाल्न दिने, कसैलाई चाहिँ बोलपोट र फारम चाहिँ उपलब्ध नगराउने, यो काम चाहिँ वन कर्मले कहिले पनि गर्दैन, गरे पनि छैन। त्यो कुरो हो। अब आज जहाँसम्म दर्ता गर्ने कुरो हो, दर्ता गर्ने गराउने काम भनेको हाम्रो सब डिभिजन वनका कर्मचारीले गर्दैन, दर्ता गर्ने गराउने काम भनेको सरकारीको हो। उहाँले अब त्यो गर्नु भएन के कारणले अब त्यस्तो भयो, त्यो चाहिँ अब तपाईँले भने जस्तो जंगलमा हाम्रो कर्मचारी बाइक भेटिनु होइन, ठेगाको बाइक भेटिनु, त्यो चाहिँ के हो अब मैले बुझ्नु पर्ला घटनाक्रम के भएको होइन।
7: उहाँले चाहिँ भनेको हामीले वनको पदाधिकारीलाई नै भेटाएन, उहाँले फोनमै उठाउनु भएन, त्यो अफिस पनि कहाँ, त्यो अफिसै छैन अरे वनको, घाटगती गरेको ठाउँमा उहाँ हुनुहुन्न, अनि यो हामीलाई चाहिँ ठेक्का हाल्नबाट वञ्चित गराउने खेल, र यो समय सकिसकेपछि उहाँले एकान्तमा गएर चाहिँ आफू खुसी त्यो खोलेर त्यो गराउने यो षड्यन्त्र हो कि भन्ने जस्तो उहाँले कुरा गर्नुभयो।
8: त्यो भएको छ भने त्यो समूहको पदाधिकारीको अथवा अध्यक्ष कसैको हुन सक्छ, मैले त्यो छैन।
7: नियमन गर्ने कसले हो त? यो डिभिजन वन कार्यालयले हो अथवा अन्य कुनै निकाय छ त्यसलाई नियमन गर्नलाई? उहाँले जे मनलाई त्यो गर्न पाउनुहुन्छ?
8: जे मनलाई त्यो गर्न पाउनुहुन्न, नियमन गर्ने निकाय भनेको चाहिँ त्यो परिस्थितिमा चाहिँ अब वन कार्यालय नै हो होइन। तर सुरक्षाको विषयमा चाहिँ अब उहाँहरूले सुरक्षा कर्मी हामीसँग मागेर सुरक्षा चाहिँ
7: फरक भयो कि आजको मैले हजुरलाई जानकारी गराएको त कस्तो भन्दाखेरिमा उहाँहरूलाई चाहिँ जुन हुन्छ त्यो फर्म दर्ता गराउने उहाँको फर्म दर्ता नगराउने नियतले चाहिँ उहाँ भाग्ने एकातिर गएर चाहिँ समय लटकाउने र
8: समूहका अध्यक्ष भाग्ने त्यस्तो किसिमको भेटियो नि त वन कार्यालयले त्यस्तो चाहिँ बोलपत्रलाई रद्द गर्नुहोस् छ होइन त्यसको पुनर्सूचना निकाल भनेर चाहिँ आदेश दिन सक्छ वन कार्यालयले आदेश दिइरहेको पनि छ त्यस्तो खालको चाहिँ परिस्थिति त्यस्तो खालको अवस्था यदि सिर्जना भएको छ भने होइन
7: फर्म किनेकोहरू सबैलाई दर्ता गराउनु पर्दैन र
8: एकदम एकदम दर्ता गर्ने गराउने काम मैले भनिहालेँ त्यो समूह हो त्यसले चाहिँ गर्न दिनुपर्छ यदि गर्न दिँदैन त्यस्तो भएको रहेछ भने वन कार्यालयले त्यो बुझेर त्यस्तो खालको बोलपत्रहरूलाई त्यस्तो खालको यो चाहिँ क्यान्सल गरिदिनै सक्छ नमान्ने नियमन गर्ने अन्तिम निकाय भनेको त अब वन कार्यालयले पनि छ यस्तो चाहिँ गर्छ
7: अब के हुन्छ यदि यस्तो रहेछ भने यो विषयमा
8: यदि यस्तो रहेछ भने अब कसैले खरिद गरेर उहाँ चाहिँ दर्ता गर्न गएको अवस्थामा यदि दर्ता गर्न पाउनु भएन त्यो चाहिँ अहिलेको बोलपत्र भनौँ यो चाहिँ रद्द नै हुन्छ रद्दै गर्नुपर्छ
0: सार्वजनिक सूचना जारी गरी अन्तिम दिन नै जिम्मेवार पक्ष सम्पर्क विहीन हुनु तोकिएको स्थानमा प्रक्रिया सञ्चालन नगर्नु र सम्बन्धित कर्मचारी र ठेकेदार समेत गायब हुनुका कारण काठ लिलाम प्रक्रियामा ठूलो अनियमितता भएको आशंका गरिएको छ स्थानीय तथा व्यवसायहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाही गर्न र हालको टेण्डर प्रक्रिया नै रद्द गर्न माग गरेका छन्
1: तपाई अहिले बेलुकी 6 बजेको प्रकृति मूल खबर सुनिरहनु भएको छ खबरको सिलसिला जारी नै छ रेडियो सुन्दै गर्नुहोला
9: होइन काइलो बा तपाईँ सधैँ आया गर्नुहुन्छ
10: अब के हुनु नि बाबु डाँट दुखेर मर्न लागिसके म त
9: किन पिर गर्नुहुन्छ काइलो बा म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि
11: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य ओरल सर्जन डाक्टर हेमन्तराज पाठक इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ
12: हामी कहाँ उपलब्ध सेवाहरू मुखको शल्यक्रिया दाँत सफा गर्ने टल्काउने दाँतमा रङ भर्ने चाँदी भर्ने बच्चाका दाँत मिलाउने दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने नयाँ दाँत बनाउने नमिलेको बानबुटीको दाँत मिलाउने दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने
11: नोट 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ
13: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578355952
14: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा
11: खुशीको खबर तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918
0: विश्रामपछि प्रकृति मूल खबरमा तपाईलाई फेरि स्वागत छ अब बाँकी खबर
1: 2082 को माध्यमिक शिक्षा परीक्षा एससीमा कर्णालीको शैक्षिक नतिजामा सुधार देखिएको छ अघिल्लो वर्षको तुलनामा यस वर्ष कर्णालीमा 6% सुधार भएको हो 2081 सालमा कर्णालीमा उत्तीर्ण प्रतिशत 56.78% भएकोमा यसपटक 65.98% भएको छ 2080 सालको एससीमा 41.53% मात्रै उत्तीर्ण भएका थिए यस वर्ष कर्णाली प्रदेशका 10 जिल्लाबाट 33,336 परीक्षार्थीले एससी दिएका थिए जसमध्ये 13,241 उत्तीर्ण भएको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ
0: यसैबीच कक्षा 11 को पठन पाठन असार 1 गतेबाट शुरू हुने भएको छ शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार एसीको नतिजा प्रकाशन भइसकेकाले अब कक्षा 11 को पठन पाठन आगामी असार 1 गतेबाट गर्न मन्त्रालयको निर्णय अनुसार सबै शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गरिएको हो
1: प्रतिनिधि सभाका सांसदहरूले सरकारले जनविश्वास गुमाउँदै गएको भन्दै आलोचना गरेका छन्। आज बसेको बैठकमा सांसद रिंगला यादवले उखु किसानको भुक्तानी अझै नदिएको भन्दै सरकारको क्षमतामाथि प्रश्न उठाउनु भएको छ। यसैगरी सांसद रिना उप्रेतीले सरकारले प्रेसमाथि अंकुश लगाउने खालका गतिविधि गरेको आरोप लगाउनुभयो। यसैगरी सांसद रिमा विश्वकर्माले छुवाछु तथा जातीय विभेदको अन्त्य गर्न सरकारलाई चुनौती समेत दिनुभएको छ। यसैगरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार संसदप्रति जवाबदेही नभएको भन्दै प्रतिनिधि सभामा आपत्ति प्रकट गर्नुभएको छ। महँगी नियन्त्रण सहकारी पीड़ितको बचत फिर्ताको स्रोत र सुकुम्बासी व्यवस्थापन जस्ता संवेदनशील विषयमा सरकारले जवाब दिनुपर्ने उहाँको भनाई छ।
0: फागुन 21 निर्वाचनको नतिजाले संसदमा सानो आकारमा खुम्चिएका नेपाली कांग्रेस नेकपा एमाले र नेकपा बीच सहकार्यका लागि गठबन्धन बनाउने गृहकार्य शुरू भएको छ। बालिन शाह नेतृत्वको सरकारका काम कारवाही संविधान र लोकतान्त्रिक गणतन्त्रको मर्म र भावना विपरीत हुन थालेको भन्दै सरकार र नेपाली जनतालाई सजग र सतर्क गराउन जरूरी रहेको उनीहरूको भनाइ छ। अवस्था जटिल बन्दै गएको भन्दै यो व्यवस्था ल्याउन योगदान गरेका दलहरूबीच सहकार्यको आवश्यकता महसुस गर्दै पुराना तीन दलले त्यसको गृहकार्य स्वरूप नेताहरूबीच लगातार संवाद र छलफल थालेका हुन्। तीनवटै दलका नेताहरू गठबन्धन निर्माणका लागि पहल भइरहेको बताएका छन्। उनीहरूका अनुसार कांग्रेस एमाले र नेकपाका शीर्ष नेताहरूबीच औपचारिक र अनौपचारिक भेटघाट र संवादका क्रममा सरकारका ज्यादती विरूद्ध एक भएर जाने सैद्धान्तिक सहमति जुटे पनि व्यावहारिक रूपमा कसरी जाने भनेर ठोस निष्कर्षमा पुग्न भने बाँकी रहेको छ।
1: कृषि वन तथा वातावरण पर्यावरण मन्त्रालयले 1,44,803 मेट्रिक टन रासायनिक मल मौजदात रहेको जनाएको छ। मन्त्रालयका कृषि विकास महाशाखा प्रमुख एवं सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठले मौजदात मल वितरण भइरहेकाले तत्कालका लागि मल अभाव नरहेको दावी गर्नुभएको छ। मध्यपूर्वको द्वन्दका कारण मल आउन ढिलाइ भएको बताउँदै उहाँले स्टेट अफ हुर्मुजमा रहेको अवरोध खोल्ने बित्तिकै टेण्डर गरिएको 4,91,000 मेट्रिक टन मल आउने विश्वास समेत व्यक्त गर्नुभएको छ।
0: केही दिन यता तराईमा गर्मी अत्याधिक बढ़ेको छ। पश्चिम तराईमा गर्मी उच्च हुँदै गएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रहरूमा तराई भागमा आज पनि तातो दिन भएको छ। यी क्षेत्रमा बढ़ेको गर्मीले जनजीवन प्रभावित हुन थालेको छ। अत्याधिक गर्मीबाट जोगिन दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन, प्रशस्त मात्रामा पानी पिउन, हल्का कपड़ा लगाउन र बाल बालिका वृद्ध वृद्धा र बिरामीको विशेष ख्याल राख्न विज्ञहरूले आग्रह गरेका छन्। अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।
1: मूल खबरमा अब विदेश खबर। चीन र रूसले व्यापार र प्रविधि सम्बन्धी 20 धेरै सम्झौताहरूमा हस्ताक्षर गरेका छन्। चीनिया राष्ट्रपति शी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देशबीचको व्यापक रणनीतिक साझेदारीलाई अझै गहिरो बनाउन 20 धेरै द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर गर्नुभएको हो। दुई नेताले बहुध्रुवीय विश्व व्यवस्थाको घोषणा पत्रमा पनि हस्ताक्षर गर्नुभएको छ। रूसी राष्ट्रपति पुटिनको दुई दिने चीन भ्रमणका क्रममा बेजिङमा यी सम्झौताहरूमा हस्ताक्षर भएको हो।
0: र मूल खबरको अन्तमा खेल खबर। आईसीसी एक दिवसीय वरियतामा नेपाली खेलाड़ीहरूले उल्लेख्य सुधार गरेका छन्। घरेलु मैदानमा चलिरहेको लीग टू श्रृंखलामा गरेको प्रदर्शनका आधारमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो एक दिवसीय वरियतामा नेपाली खेलाड़ीहरूले सुधार गरेका हुन्। एक दिवसीय ब्याटिङ वरियतामा आसिफ शेख 7 स्थान सुधार गर्दै 87 कुशल भुर्तेल 17 स्थान सुधार गर्दै 100 स्थानमा पुग्नु भएको छ। यसैगरी एक दिवसीय बलिङ वरियतामा सन्दीप लामिछाने 6 स्थान सुधार गर्दै 37 स्थानमा, ललित राजवंशीले 16 स्थान सुधार गर्दै 54 स्थान, यसैगरी दिपेन्द्र सिंह एरीले 3 स्थान सुधार गर्दै 79 स्थानमा पुग्नु भएको हो। यसैगरी एक दिवसीय अलराउण्डर वरियतामा दिपेन्द्र 3 स्थान सुधार गर्दै 25, सन्दीप 3 स्थान सुधार गर्दै 68 र ललित 12 स्थान सुधार गर्दै 74 तथा गुलशन झा 15 स्थान सुधार गर्दै 87 स्थानमा पुग्नु भएको छ।
1: यिनै खबरसँगै हामी प्रकृतिमूल खबरको पुच्छारमा आइपुगेका छौं। विदा हुनु अघि अहिले प्रसारण गरिएका प्रमुख खबरका शीर्षकहरू फेरि एकपटक।
0: लुम्बिनी प्रदेशमा आयोजना बैंक मार्फत योजनालाई व्यवस्थित बनाइँदै प्रदेशसभा बैठक भोलि बस्ने। उत्पादनमा आत्मनिर्भर नभएसम्म नेपालीले समस्या भोगिरहनुपर्ने तुलसीपुरका मेयर खड्गाको भनाई।
1: पश्चिम दाङमा सालका काठले लाम्बिक्रीमा सेटिङको आशंका। अन्तिम दिन सामुदायिक वनका पदाधिकारी नै सम्पर्कविहीन। टेण्डर प्रक्रिया रद्द गर्न व्यवसायको माग।
0: कर्णाली प्रदेशमा यस वर्ष एसीएको नतिजामा सुधार। सरकार प्रभावहीन र कमजोर बन्दै गएको प्रतिनिधि सभाका सांसदहरूको विश्लेषण। गर्मी बढ़ेसँगै तराई क्षेत्रमा जनजीवन प्रभावित।
1: र विदेश खबरमा चीन र रूस बीच व्यापार र प्रविधि सम्बन्धी 20 धेरै सम्झौतामा हस्ताक्षर। खेल खबरमा आईसीसी वरियतामा नेपाली खेलाड़ीको उल्लेखनीय सुधार।
0: हवस् त, बेलुकी 6 बजेको प्रकृति मूल खबर सकियो। रेडियो प्रकृतिका प्राविधिक रोमा पुन र रेडियो कपूरको सल्यानका प्राविधिक प्राप्ति विष्टलाई धन्यवाद दिँदै सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओली पनि विदा हुन्छौं।
1: नमस्कार।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: गोरखा सेकेन्डरी स्कूल तुलसीपुरमा भर्ना खुल्यो
2: यस गोरखा सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 तर्फ विज्ञान समूह व्यवस्थापन समूह र होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
1: फारम वितरण वैशाख 29 गतेदेखि फारम बुझाउने अन्तिम मिति जेठ 14 गते 3 बजेसम्म प्रवेश परीक्षा जेठ 15 गते बिहान 7:30 बजे प्रवेश परीक्षा नतिजा जेठ 15 गते साँझ 4 बजे भर्ना शुरू जेठ 16 गतेदेखि 20 गतेसम्म मात्र कक्षा सञ्चालन जेठ 21 गतेदेखि सीट संख्या विज्ञान समूहका लागि 240 जना र म्यानेजमेन्ट होटल म्यानेजमेन्ट समूहका लागि 240 जना
2: थप जानकारीका लागि गोरखा सेकेन्डरी स्कूल तुलसीपुर दाङ मोबाइल नम्बर 9558761051 र 9558761052
3: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
4: हाम्रा सेवाहरू
5: दन्त परीक्षण तथा परामर्श सेवा
4: दाँतको एक्सरे
5: दाँत सफा गर्ने
4: दाँत निकाल्ने
5: दाँत भर्ने
4: दाँतको जरादेखि उपचार गर्ने
5: कृत्रिम दाँत लगाउने
4: बच्चाहरूको दाँतको विशेष उपचार
5: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
4: दाँतको कस्मेटिक उपचार
5: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
2: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 9558725188 र 9848404188
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो यो साँच्चै ठूलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन् हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन् साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोर झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल हाम्रो हेल्पलाइन 023535942 023535942
7: खुसीको खबर
2: तपाईँ हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस् हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9680719194 र 9822186576
8: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
9: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती ल्याब केयर हस्पिटलमा
10: स्वास्थ्यमा समस्या छ जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ
9: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
9: 10 बेड आईसीयू सेवा,
10: 10 बेड एनआईसीयू सेवा,
9: 10 बेड एसडीयू सेवा,
10: नर्मल डेलिभरी तथा सीएस सेवा,
9: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
10: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
9: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
11: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ, अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ।
12: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
11: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98-578-20-756।
12: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
13: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
12: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
14: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
12: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98-478-33-923 र 97-492-65-913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
14: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भूषाल स्टोर,
2: प्रोप्राइटर विष्णु भूषाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके त कुनै गए सन्च हुन्न भने
3: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
5: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
6: हामी कहाँ उपलब्ध सेवाहरू,
7: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाँत धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
5: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
6: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोकको तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578935952।
8: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
9: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
5: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
10: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
5: जुन सुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001, मोबाइल नम्बर 97485060 र 98578840601। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
11: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो स्थान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 98578121524 र 98578222915।
12: नजिक, सबै भन्दा नजिक, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
13: तपाई सँगसँगै

0: सूचना सूचना सूचना
1: गोर्खा ग्रुप दाङद्वारा संचालित गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूल घोराई, गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कूल लमहिमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 मा विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।

0: 2086 को एसटी परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
1: हराम वितरण 2083 वैशाख 29 गते देखि जेठ 14 गते दिउँसो 3 बजेसम्म। न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ। इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाट आवेदन दिन सकिनेछ।
0: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
1: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
0: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
1: सम्पर्क घोराई 98578 3715,
0: तुलसीपुर 98578 61051,
1: लमही 98578 50707,
0: गोर्खा स्कूल डान्स गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य।
2: गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरुन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
3: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
2: वन जंगलमा जाँदा चुरोट खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
4: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
2: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
5: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
6: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
7: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
6: एकपटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
7: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
6: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोपराइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452 27974। सेवा गर्ने मौका दिनुहोस्।
8: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा।
9: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चौरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
10: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: नाक सम्बन्धी, हाच्छ्यौ आइरहने, नाक चिलाउने, गन्ध वासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बगिरहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मासु पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ। घाँटी सम्बन्धी: थाइरोइड, टन्सिल, थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार। बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म।
8: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासेद्वारा बिरामी जाँच भइरहेको छ।
9: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004, मोबाइल नम्बर 9869773735 र 98578 5826।
11: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
12: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
13: हजुर, हामी कहाँ काँचो नम्बर एक सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
14: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
13: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9855720300।
14: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
15: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
16: मध्यपश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट एजुकेशन ह्युमेनिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
15: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडादेवी दाङ फोन नम्बर 0825203116 र मोबाइल नम्बर 9847736596।
17: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet सुपर हिट इन्टरनेट प्याक अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केवल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेस आउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
18: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
19: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
21: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
22: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौँ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज सल्यान रोड तुलसीपुर दाङ। सम्पर्क फोन नम्बर 0825218747
23: र 0825218780।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 7 बजेको प्रकृति समय सन्देश अधिकार सँगै कर्तव्यको पनि बोध गरौं।

0: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
1: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
0: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
1: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ।
0: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड, दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452279974। सेवा गर्ने मौका दिनुहोस्।
2: हिरा सुन चाँदी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू, हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडिमेड गहना पनि तयार गरिन्छ र पुराना गहनासँग नयाँ गहना पनि साटफेर गरिन्छ।
2: सम्पर्क
3: हेरा सुनचाँदी पसल, तुलसीपुर 5 दाङ, पिपल बोर्डदेखि दक्षिण तर्फ।
1: प्रोप्राइटर हिरा सुनार र

0: 5011 र 9810-87-31-80।
1: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
0: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
0: हामी कहाँ उपलब्ध सेवाहरू:
3: दाँत निकाल्ने,
0: नयाँ दाँत राख्ने,
3: झिक्न नपर्ने गरी दाँत राख्ने,
0: दाँत भर्ने, दाँत सफा गर्ने,
3: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
0: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
4: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856038443 र 9810857772।
5: छोराले खोजेको
6: आमाले रोजेको
5: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
6: गृहपति
5: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ, स्वाद गुणस्तर र भरोसाको संगम। अब त थन खुसीको खबर।
7: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
5: का लागि आधिकारिक विक्रेता
7: मोहिनी ट्रेडर्स तुलसीपुर 5 क लाइन लाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
5: सम्पर्कका लागि फोन
7: 08259075573 र मोबाइल 9808864071।
5: दुबै मिलेर नवरत्न भोग।

0: डेलिभरी तथा सीएस सेवा,
1: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
0: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
1: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती ल्याब केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
2: मेरी आमोइनी घट बोलाएछ मांगे, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
3: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
2: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
3: यसका बाजे लाटाले हानेर बारीको पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङ चुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
4: हामी कहाँ साल सिस्टौ असना सालको चौक झ्याल ढोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
5: कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग, तुलसीपुर उपमहानगरपालिका 6 गुमरासो दाङ।
4: प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9858-23894, 9848-14894।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो, यो साँच्चै ठूलो चुनौती हो। तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड छापा बीएनसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942, 023-535-942।
7: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
8: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
7: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
8: खुशीको खबर, तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन दाङ, फोन नम्बर 082-522-32 र मोबाइल नम्बर 9812-91918।
9: हो त नि, कुन चाहिँ बदमासी आएको सरकार छ हाम्रो वनमा? ल ल ल, सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
10: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौ, त्यसरी आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो, हामी सबै जुटेर यसको सरसफाई गरौँ है।
11: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
10: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
12: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका

0: वनलाई आगोबाट बचाऊ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
1: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
2: गोर्खा ग्रुप दाङद्वारा सञ्चालित गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूल घोराई, गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कूल लमहिमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 मा विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
3: 2082 सालको एसी परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
2: हराम वितरण 2083 वैशाख 29 गति देखि जेठ 14 गते दिउँसो 3 बजेसम्म। न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ। इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाट आवेदन दिन सकिनेछ।
3: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
2: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
3: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
2: सम्पर्क घोराई 98578-30-715,
3: तुलसीपुर 98578-61-51,
2: लमही 98578-50-707।
3: गोर्खा स्कूल दान गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य।

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: सभामुख अर्यालद्वारा श्रम संस्कृति पार्टीका संसदीय दलका नेता साम्पाङलाई संसदीय मर्यादा राख्न निर्देशन अभद्र व्यवहार देखाएकाले व्यवहार सच्याउन चेतावनी जवाफ नआएसम्म विरोध गर्ने साम्पाङको अडान
2: चुकुम्बासीको बारेमा होइन लिपू लेकको बारेमा विदेशी ऋणहरूको यावत कुराहरू छन् त्यसको बारेमा हामीले प्रश्नहरू उठाछौं
1: कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमद्वारा व्यवस्थापन कार्य अन्तर्गतका विधेयकहरू संसदमा पेश नेतृत्वले अध्यावधिकका लागि बाध्यकारी बनाए त्यसको विरोध गर्ने देउवापक्षीय नेताहरूको भनाई विधिसम्मत तरिकाले आफ्नो सदस्यता अध्यावधि गर्न संस्थापन पक्षको आग्रह
3: यति गर्दाखेरि पनि अझै हामी एउटा सभापतिसम्म नै पुगौं भन्दा
1: असार एक गतेदेखि कक्षा एघारको पठन पाठन शुरू गर्न निर्देशन अधिकार कर्मी रूबी खान र सरकारका प्रतिनिधि बीच पाँच बुझे सहमति हुम्ला र बाजुरा बीच प्रहरी चौकी राख्ने विषयमा विवाद
4: प्रदेश सरकारले बजेट विनियोजन गरेर हिमाली गाउँपालिकामा कार्यान्वयन हुँदै गर्दा हुम्ला पक्षबाट चाहिँ त्यहाँ प्रहरी चौकी समन्वयन नगरी राखियो वा राख्नु हुँदैन भन्ने हिसाबमा उहाँहरूले अलिकति
1: र आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा अमेरिकाद्वारा स्कटल्याण्ड 6 विकेटले पराजित
5: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: संसद विचार र बहसको सर्वोच्च थलो हो जहाँ असन्तुष्टि पनि संसदीय मर्यादाभित्रै अभिव्यक्त हुनुपर्दछ हिजो श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले संसदभित्रै प्लेकार्ड मार्फत विरोध जनाउनु र जनभावना उठाउने प्रयास गर्नु राम्रै होला तर त्यसले संसदीय अभ्यास र अनुशासनमाथि कस्तो प्रश्न गर्यो त्यसको पनि चिन्तन हुनुपर्दछ सभामुखले मर्यादा कायम गर्न सांसदहरूलाई निर्देशन दिनुले संसदको गरिमा जोगाउने आवश्यकताको स्मरण हुन्छ

0: प्रदर्शन दिनुभएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसद सहित संसदीय दलका नेता हर्क साङपाङलाई संसदीय मर्यादा राख्न चेतावनी दिनुभएको हो। सांसद साङपाङ सहित श्रम संस्कृति पार्टीका सांसदले नियमित रूपमा संसदमा प्लेकार्ड र अभद्र व्यवहार देखाएकाले व्यवहार सच्याउन नियम 30 अनुसार सभामुखले चेतावनी दिनुभएको हो।
1: माननीय सदस्यहरू, प्रतिनिधि सभाको बैठकको मर्यादा कायम गर्नु सबै माननीय सदस्यहरूको कर्तव्य हो। प्रतिनिधि सभा नियमावली 2079 नियम 20 को खण्ड झ बमोजिम सभाको मर्यादा कायम राख्न म माननीय सदस्यहरूलाई आग्रह गर्दछु। साथै माननीय सदस्यहरूलाई नियमावलीको नियम 30 रहेको व्यवस्थातर्फ पनि म ध्यानाकर्षण गराउँदछु। माननीय सदस्यहरू, माननीय सदस्य हर्कराज राई सहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले नियमित रूपमा सभाको मर्यादा विपरीत संसदमा प्लेकार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरूलाई प्रतिनिधि सभा नियमावली 2079 नियम 30 बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु।
0: सभामुखको चेतावनीपछि पनि श्रम संस्कृति पार्टीका सांसदले संसदमा प्लेकार्ड देखाएर विरोध प्रदर्शन गरेका थिए। प्रतिनिधि सभा नियमावली 2079 नियम 30 अभद्र व्यवहार गर्ने सदस्यलाई सभामुखले चेतावनी दिन सक्ने व्यवस्था रहेको छ। त्यसपछि तुरून्तै सदस्यले आफ्नो व्यवहार सच्याउनुपर्छ। बैठकको शुरूमै उठेर विरोध गरेपछि प्रतिनिधि सभाको मर्यादा कायम गर्न सभामुखले नियम 20 खण्ड झ बमोजिम आग्रह गर्नुभएको थियो। यस्तै नियम 30 को व्यवस्थातर्फ ध्यानाकर्षण गराउनु भएको थियो। चेतावनीलाई अवज्ञा गरेमा बैठक कक्षबाटै बाहिर निकाल्न सक्ने व्यवस्था नियम 31 रहेको छ। साङपाङले आफूहरूले सरकारका मन्त्रीहरूको जवाब खोजेकाले जवाब नआउँदासम्म विरोध कायम राख्ने बताउनुभयो। संसदबाट बाहिरिएसँगै संचारकर्मीसँग कुरा गर्दै साङपाङले भन्नुभयो,
2: हामी गरिरहन्छौ, 5 वर्ष गर्छ जनताको लागि, जनताको तपाईँको चाहिँ सार्वभौम संसदको लागि, संसदको विधि र विधानका लागि होइन व्यवस्थाका लागि निलम्बन हुन हामी तयार छ। गर्नु भने आज गर्नु भने त खोज गर्नु भयो, उहाँहरूले नजानेको हो है। हाम्रो नियमावलीको 15/2 मात्रै माग्यो हामीले। हामीले उठाएका प्रश्नहरूको एक हप्ताभित्र सरकारको सम्बन्धित मन्त्रीले जवाब दिने भन्ने छ। गृह मन्त्री पनि वहीँ हुनुहुन्छ अहिले, विशेष गरी यो सुकुम्बासीको बारेमा होइन, लिपु लेकको बारेमा, यो चाहिँ नि विदेशी ऋणहरू होइन, तपाईँको चाहिँ नि हेरेको बारेमा यावत कुराहरू छन्, त्यसको बारेमा हामीले प्रश्नहरू उठाएछौं, त्यसको उत्तर हामीले पाएको छैनौं।
0: यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा दुईवटा महत्वपूर्ण संशोधन विधेयकहरू प्रस्तुत गरिएको छ। बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले व्यवस्थापन कार्य अन्तर्गतका विधेयकहरू संसदमा पेश गर्नुभएको थियो। त्यसै गरी मन्त्री गौतमले नै मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पनि सदन समक्ष प्रस्तुत गर्नुभयो। बैठक भोलि 11 बजे पनि पुनः बस्नेछ। नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता अध्यावधि गर्न अन्तिम समय सीमा तोकेको छ। देशभरका 6,743 वडा कार्य समिति समय सीमाभित्र अध्यावधिकमा सहयोग नगर्ने वडा सभापतिलाई कार्यवाही गर्ने चेतावनी सहित समय सीमा तोकेको हो। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आज परिपत्र जारी गर्दै जेठ 21 गतेभित्र अनिवार्य रूपमा सदस्यता अध्यावधि गरिसक्न निर्देशन दिनुभएको हो। दुलालले परिपत्रमा वडा सभापतिहरूलाई आफ्ना सदस्यहरूको विवरण जेठ 21 गतेभित्र अध्यावधि गर्न निर्देशन दिँदै यस कार्यको अनुगमन पालिका कार्य समितिले उल्लेख गरेको सीआईएनलाई जानकारी दिनुभयो।
3: कंग्रेस आईडी प्राप्त गरेकोले मात्रै भाग लिन पाउने छ भन्ने व्यवस्था गरेको छ। यसले गर्दा यो समय अवधि भित्रै सबैले गरिसक्नुहोस् विधानको चाहिँ पालना गर्नुपर्छ भन्ने हिसाबले आज चाहिँ वडा सभापतिलाई नै स्पेसल फोकस गरी हामीले तपाईँ 100 उहाँहरूलाई नै पुग्ने गरी परिपत्र गरेका हौ। विलम्ब अगाडि जिल्ला प्रदेश कार्य समिति, जिल्ला कार्य समिति, क्षेत्रीय कार्य समितिलाई चाहिँ अध्यावधिकमा तल्लो तहलाई चाहिँ निर्देशन गरिदिनु हुन भनेर परिवर्तन गरिराखेका थियौं। तर यति गर्दाखेरि पनि अझै हामी चाहिँ वडा सभापतिसम्म नै पुगौं भनेर आज वडा सभा हामीले चाहिँ परिवर्तन गरेको छ।
0: सदस्यता अध्यावधिकमा चासो नदिने वा अवरोध गर्ने वडा सभापतिहरूको विवरण केन्द्रमा पठाउन पालिका कार्य समितिलाई कांग्रेसले निर्देशन दिएको छ। आन्तरिक विवादका कारण कांग्रेसभित्र सदस्य अध्यावधिक अन्यलमा परेको छ। नेतृत्वले अध्यावधिकका लागि बाध्यकारी बनाए त्यसको विरोध

गर्ने पूर्व सभापति शेरबहादुर देउवा पक्षीय नेताहरूको भनाइ छ। सरकारले असार 1 गतेदेखि कक्षा 11 को पठन पाठन शुरू गर्न निर्देशन दिएको छ।

0: धेरै टाढा भयो प्रहरी चौकी भनेर एउटा सुरक्षाको लागि प्रहरी चौकी स्थापना गर्नलाई भनेर त्यहाँ चाहिँ प्रदेश सरकारले बजेट विनियोजन गरेर हिमाली गाउँपालिकामा कार्यान्वयन हुँदै गर्दा हुम्ला पक्षबाट चाहिँ त्यहाँ प्रहरी चौकी समन्वयन नगरी राखियो वा राख्नु हुँदैन भन्ने हिसाबमा उहाँहरूले अलिकति एजिटेसन विरोध गर्नुभयो र विरोध गर्ने क्रममा अलिकति बाजुराकै भनिएका ठाउँहरूमा आएर चाहिँ उहाँहरूले रोष प्रकट गरेर तोडफोडको कामहरू पनि भएर आजको स्थिति आयो। त्यसमा पाँचजना घाइते हो, पाँचजना मध्ये चारजनालाई आज चुरखेतमा हेलिलिफ्ट गरेर लगेको अवस्था छ।
1: यस विवादलाई सत्य तथ्य र प्रमाणका आधारमा समाधान गरी थप दुर्घटना हुन नदिन स्थानीय चार पालिकाले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति बाजुरा, सुदूरपश्चिम प्रदेश सरकार र गृह मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको ध्यानाकर्षण समेत गराएका छन्। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले हराएको छ। स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य अमेरिकाले 27 ओभर एक बलमा 4 विकेट गुमाएर भेटाएको हो। यसअघि कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्ड 43 ओभर 3 बलमा 169 बनाउँदा अल आउट भयो। यो जीतसँगै अमेरिका 27 खेलमा 38 अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
2: बाँदर आतंकले किसान हैरान, तेह्रथुमको लाली गुराँसका किसानलाई खेती जोगाउने मुस्किल।
3: रुँदा रुँदै पनि नाश गर्ने र त्यसले चाहिँ हामीहरूलाई बहुत कष्ट बनाइदिएको छ र बालीनाली पनि नष्ट गरिरहेछ, त्यसले चाहिँ हामीलाई ठूलो मार बनाएको छ।
2: स्थानीय सरकारद्वारा बाँदर लखेटी अभियान सञ्चालन रिपोर्टसँगै संवाद श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: किसानहरूका लागि खुशीको खबर,
5: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राली तुलसीपुरमा गाई, भैंसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैंसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
4: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98578-23-971।
6: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
5: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
6: हामी कहाँ उपलब्ध सेवाहरू,
7: दाँत निकाल्ने,
6: नयाँ दाँत राख्ने,
7: झिक्न नपर्ने गरी दाँत राख्ने,
6: दाँत भर्ने, दाँत सफा गर्ने,
7: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
6: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
4: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98568-38443 र 98-1085-9772।
8: नयाँ युगको नयाँ आवाज, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज।
9: सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। तेह्रथुमको लालीगुराँस नगरपालिकाका किसान यति बेला अनौठो समस्यासँग जुधिरहेका छन् बाँदर आतंक। खेतबारीमा राम्रोसँग फलेको अन्न बाँदरले मासिदिने डर त्रासमा किसानहरू बाँच्न बाध्य छन्। यही समस्या समाधानका लागि स्थानीय सरकारले पनि बाँदर लखेटी अभियान शुरू गरेको छ।
10: मकै, आलु, कोदोदेखि तरकारीसम्म बाँदरले नष्ट गर्न थालेपछि अहिले तेह्रथुमको लालीगुराँस नगरपालिकाका किसानको दैनिकी नै फेरिएको छ। बिहानदेखि साँझसम्म खेतबारी जोगाउन बाँदर धपाउनु नै उनीहरूको मुख्य काम बनेको छ। किसानलाई दिनभरि आफ्नै खेतबारीका अन्न जगाउन बाँदर हेरे

0: बस्नुपर्ने बाध्यता रहेको छ। आफूले उत्पादन गरेको तरकारी, अन्न बाली र फलफूल बाँदरले नष्ट गर्दा ठूलो मारमा परेको लालीगुराँस नगरपालिका छका किसान चन्द्रबहादुर कार्की बताउनुहुन्छ।
1: बाँदरले चाहिँ पहिलेको भन्दा पनि अहिले धेरै धेरै उसको बथान हुलहरू आएर चाहिँ हामीलाई दिउँसोभरि त्यसलाई रुङ्नको हैरान भइराखेको छ। अब त्यसलाई मात्रै रुँगेर पनि नहुने, अब त्यसलाई नरुँदा पनि अब यतातिर बालीले जोगाउन नपाइने, रुँदा रुँदै पनि नाश गर्ने, र त्यसले चाहिँ हामीहरूलाई बहुत कष्ट बनाइदिएको छ र बालीनाली पनि नष्ट गरिरहेको छ, त्यसले चाहिँ हामीलाई ठूलो मार बनाएको छ।
0: यो समस्या खेतीमा मात्रै सीमित छैन, बालबालिका विद्यालय जान डराउँछन् भने कतिपय बालबालिका विद्यालय समयमा बाँदर हेरेर बस्नुपर्ने बाध्यता छ। बाँदर धपाउनै समय खर्चिनु पर्दा शिक्षा र अन्य काम प्रभावित भएका छन्। स्थानीय भोगेन्द्र खड्का वर्षमा एक पटक मात्रै हुने खेती पनि नजोगिने हुँदा वर्षभरि खाने अन्न पुर्याउने मुस्किल परिरहेको बताउनुहुन्छ।
2: अब यहाँ एकपल्ट खेती गरेर सालमा छ महिना आठ महिनामा मात्रै एउटा बाली पाक्छ, भनेपछि वर्षमा एक बाली हुने ठाउँमा बाली फुल्न थालेदेखि फल्न थालेदेखि र फलिसकेर उठाउन नउठाउने छन् बाँदरहरूको समस्या अत्याधिक छ। अब कुन बेला बाँदर आउँछ त्यो थाहा हुँदैन, सबै विदेश जाने प्रचलनले गर्दाखेरि प्रत्येक घर खाली छन्, तर खेती किसान पनि नगरी भएको छैन, मान्छेलाई गर्नु परेको छ।

फुल्न थालेदेखि फल्न थालेदेखि र फलिसकेर उठाउन नउठाउने जो छन् बाँदरहरूको समस्या अत्याधिक छ। अब कुन बेला बाँदर आउँछ त्यो थाहा हुँदैन, सबै विदेश जाने प्रचलनले गर्दाखेरि प्रत्येक घर खाली छन्, तर खेती किसान पनि नगरी भएको छैन, मान्छेलाई गर्नु परेको छ बाँच्नको लागि। त्यसैले बाँदर

0: भयो होइन र अलिकति चाहिँ जुन एउटा मध्यम वर्ग र जुन एउटा एलिट छ नि ती वर्गहरूमा एउटा चासोको विषय बनाउनलाई चाहिँ सार्ने विधा दिए।
1: पालिकाले चालू आर्थिक वर्षको स्वीकृत बजेट मार्फत कृषिमा बाँदरबाट परेको क्षति न्यूनीकरण कार्यक्रम अघि बढ़ाएको छ। वाडा नम्बर 8 को मेगा पुछार, वाडा नम्बर 6 र 8 को संगम स्थल नागेश्वरी तथा वाडा नम्बर 5 को सिंहथापा पुछार क्षेत्रमा अस्थायी संरचना सहित बाँदर हिरालो राख्ने तयारी गरिएको छ। नगरपालिकाले बाँदरको मुख्य क्षेत्र छुट्याएर त्यहाँ बाँदरलाई आकर्षित गर्ने फलफूल

0: अहिले हाम्रोमा न फोन लागिराखेको छ न नेट चलिराखेको छ।
1: तपाईँको जिज्ञासालाई मेटाउँदै हुनुहुन्छ दूरसञ्चार कार्यालय बाजुराका कार्यालय प्रमुख ईश्वर सिंह।
2: यतातिरको एडिसिएस लिङ्क नै तोडफोड भएको भएर लाइन डिस्टर्ब भएको भएर त्रिवेणीतिर पनि समस्या आएको हो। अहिले चाहिँ त्यो अस्ति चाहिँ बनाइसकेर मर्मत गरिसकेका भएर अझै खासै त्यस्तो समस्या छैन, सुधार भइसकेका छ। अब त्यस्तो समस्या त आउँदैन, अब त्यस्तो कसैले अब तोडफोड गर्यो भने अब त्यो सामानै बिगार्दो खाल्दियो भने त्यस्तो गरे त्यो समस्या आउने हो होइन। अहिले चाहिँ त्यस्तो समस्या केही पनि छैन, त्यतातिर भएको सबै टावरहरू राम्रोसँग चलिरहेछ, लिङ्क पनि राम्रै पाइरहेछ, त्यसैले त्यस्तो खासै समस्या छैन अहिले त।
3: नमस्ते, म नुवाकोट जिल्ला लिखु गाउँपालिका वडा नम्बर 3 विनोद कुमार बोल्दैछु। मैले 2022 सालमा एसई दिएको हो। तत्कालीन सर्टिफिकेट चाहिँ विद्यार्थीको हातमा, विद्यार्थीको ठेगाना र विद्यार्थीको लेखेको सर्टिफिकेट चाहिँ विद्यार्थीको हातमा चाहिँ कहिले पाउने हो?
1: तपाईँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ राष्ट्रिय परीक्षा बोर्ड कार्यालयकी प्रवक्ता जयन्ती सत्याल।
4: स्कुलमा आउँछ, जान थालिसकेका छ, उनीहरूसँग सम्पर्क राख्नु इकाइ मार्फत स्कुलमा जान थालिसकेका छ। बानी भन्ने उनीहरूले बानीहरू चाहिँ यहाँबाट लिएर प्रिन्टहरू हुन थालिसकेका छ, उताबाट बानी स्कुलमा सम्पर्क राख नजिकको आफ्नो स्कुलमा।
1: तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ। हामी सरकारवाला निकायबाट जवाफ लिनेछौ।
5: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। असिना पानीसँगै आएको बाढ़ीले हुम्लाको नेपका गाउँमा विनाश,
6: खेती गरेको अन्न बालीहरू केही छैन, अनि दुर्गमको मान्छे त्यही खेती गरेरै खेतीको घरमै खान्थ्यो।
5: रिपोर्टसँगै मौसमी विपदका कारण क्षति भएका घरहरूको पुननिर्माणमा ढिलाइ र सरकारको पहल बारेको विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आँखा नाक कान र घाँटी उपचारका लागि
8: ए मिरा के भयो, बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त, रातभरि सुतिनस् क्या हो?
9: कहाँ सुत्नु, मच्छरले सुत्नै दिँदैन, हैरान बनाइसक्यो टोकेर।
10: हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन। लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र

0: 4 मेगाहर्ज।
1: यति योग्य जमिन क्षतिग्रस्त भएको छ।
2: लामो समयको चर्को खडेरीकै बीच गैराती 9 बजे पानी पर्न शुरू भएपछि हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर 5 को नेपका वासीलाई खेतबारीमा लगाएको बाली राम्रो हुने भयो भन्ने आशा पलाएको थियो। एक घण्टा लगातार परेको असिना पानीले स्थानीय छक्क तामाङलाई कतै बाढी पहिरो जाने हो कि भन्ने पनि लाग्यो। एकैछिनमा गाउँ जलमग्न भयो। घर बाहिर बाँधेर राखेका घोडा खच्चर निकाल्दा निकाल्दै पहिरो आयो।
3: असिना पानी परेर लास्टमै घर वरिपरि पुरै पानी, माथिबाट पानी आएर बाढी आएर बाहिर बनेका घोडा खच्चरहरूलाई डुबान नपरेर बल्ल बल्ल निकालेर
2: बाढी र पहिरोले खेतयोग्य जमिन बगाएर लगेपछि किसान चिन्तित छन्। असिनासँगैको बाढी पहिरोले खेतबारीमा लगाएको सबै बाली नष्ट गरेको र बसेका घर नै जोखिममा परेको बताउँदै स्थानीय हिरकला तामाङ
4: धेरै खेती उड्याएको छ हाम्रो ठाउँमा। हाम्रो यहाँको अवस्था धेरै नाजुक छ। खेतयोग्य जमिन त एउटा नि रहेको छैन। हामीले खेती गरेका थियौँ, खेती गरेको अन्न बालीहरू केही छैन। अनि दुर्गमको मान्छे त्यही खेती गरेरै खेतीको घरमै खान्थ्यौं।
2: मध्य रातमा आएको बाढी सँगैको पहिरोले नेपका गाउँका स्थानीय धनसिंह तामाङको गोठभित्र राखेको 70 भेडा बाख्रा सबै पहिरोमा पुरिएका छन्। गाउँमै भएको डाँफे आधारभूत विद्यालय र खेती योग्य जमिन पुरै छेत विच्छेद अवस्थामा पुगेको छ। अर्का स्थानीय रामचन्द्र तामाङ पशु चौपाया खेतीयोग्य जमिन तथा विद्यालयमा बाढीले क्षति पुगेको छ। तत्काल राहत तथा उद्धारका लागि स्थानीय तहसँग समन्वय भइरहेको बताउँदै जिल्ला विपद व्यवस्थापन समिति हुम्लाका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मी
5: विद्यालयमा खेती भएको छ, केही व्यक्तिहरूका चौपायाहरूमा खेती भएको छ र त्यहाँको खेतीबारीमा क्षति भएको छ, मानवीय क्षति भएको छैन। हामीले चंखली गाउँपालिकाका अध्यक्षसँग समन्वय गरिरहेका छौँ र उहाँहरूले अब छिटो भन्दा छिटो विपद व्यवस्थापन समितिको बैठकबाट परीक्षा दिन भइसकेपछि त्यही गर्न सकिन्छ भनेर सोच्नु भएको छ।
2: यो वर्षको मनसुनको प्रारम्भमै आएको बाढीले थप ठूलो घटनाको संकेत गरेको भन्दै स्थानीय वासी चिन्तित छन्। बेलुमाया महतारा, CIN रेडियो प्रणाली आवाज, पिनकोड हुम्ला।
1: मौसमी विपदका कारण क्षति भएका घर पुननिर्माणको जिम्मेवारी तीनै तहका सरकारले लिएका छन्। तर बाढ़ी पहिरो र अन्य विपदबाट प्रभावित नागरिकले सुरक्षित रूपमा आवास पाउन वर्षौं समेत धाउनुपर्ने अवस्था छ। घर पुननिर्माणमा भएको ढिलाई र सरकारको पहलको बारेमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतसँग हामीले कुराकानी गरेका छौं।
6: अब यो डीडीए भइसकेपछि फेरि कस्तो छ प्रोसेस भन्दा, अब स्थानीय पालिकाले चाहिँ सिडियो कार्यालयलाई फरवर्ड गर्नुपर्ने हुन्छ होइन? त्यसो सम्झौताको लागि हामी यो चाहिँ लाभग्राहीहरू कायम गर्नको लागि चाहिँ भनेर पठाउनुहुन्छ। सिडियो कार्यालयले पनि फेरि हामीलाई यहाँ माथि केन्द्रमा जुन प्राधिकरणले हेर्छौँ त्यहाँ पठाउँछ र हामीले पनि अब भेरिफाई गरेर प्राविधिकहरू गरेर नमुना सबै त भेरिफाई गर्न सकिँदैन होइन, स्याम्पलको रूपमा नमुना परीक्षण गरेर उहाँहरूको ठिक छ भने अनि उहाँहरूलाई पनि ओके गरेपछि
7: त्यो प्रक्रिया भयो। प्रक्रियागत कुरा गर्दाखेरि तर प्रक्रिया पूरा भएका र अब चाहिँ घर बन्छ भनेर आशामा बसेका जो प्रभावितहरू हुन्छ वर्षौंदेखि बस्या बसे हुनुभयो नि त,
6: त्यो बसेको कारण चाहिँ 2-3 छ सबैतिर होइन। यहाँले भने जस्तो अब बनेको त मेरो बन्यो भनेर त खासै कोही आउनुहुन्न, नबनेकै आउनुहुन्छ होइन, समस्या नै हो यसरी उजागर भएर आउने विषय। एउटा चाहिँ नि कस्तो छ भन्दा एउटा स्थानीय पालिकामै पनि प्राविधिक जनशक्ति हुनुहुन्न होइन, डीडीए गर्नको लागि पनि हुनुहुन्न। अर्को कुरो चाहिँ स्थानीय पालिकाबाट सिफारिस भएर गएको विषय पनि फेरि सिडियो कार्यालयमा गएर पनि रोकिन्छ। अब हामी प्राधिकरणकै यहाँले कुरा गर्नुहुन्छ भने हामीले फेरि टन्न प्राविधिक हटाएर ल गएर डीडीए गरौँ त भन्ने अवस्था पनि छैन। एकदमै केही औला गरिने प्राविधिक हुनुहुन्छ,
7: त्यसले स्रोत साधनकै अभावले गर्दा रोकिएको
6: अलिअलि होइन नियतवश भन्दा नि अलिअलि त्यो प्राविधिक जनशक्तिको पाटो छ। अर्को चाहिँ कस्तो पनि छ भन्दाखेरि अब यहाँलाई अलि फ्रेङ्कली भन्नुपर्दा स्थानीय पालिकामा भएका विषयमा पनि कोहीको घर पर्यो कोहीको घर परेन भनेर त्यही पनि विवाद हुने र उजुरी एकअर्कालाई उजुरी गर्ने, स्थानीय पालिकालाई उजुरी गर्ने, डीडीए गर्ने, निकायलाई गर्ने होइन, मेरो छिमेकीको पर्यो मेरो परेन भन्ने खालका। अनि कहिलेकाहीँ चाहिँ कोही कोही है सबैलाई मैले भन्न हुँदैन, कोही कोही स्थानीयवासीहरूको चाहिँ कस्तो हुन्छ भन्दाखेरि अलिक फेक क्लेम पनि गरेको हुन्छ कि उहाँहरूले पहिला इन्ट्री गर्दा स्थानीय पालिकाले गर्दाखेरि चाहिँ लाभग्राही कायम गर्ने तर केन्द्रबाट हेर्दाखेरि चाहिँ कुनै कुनै केसमा चाहिँ उहाँहरूको डबल घर भएको होइन वा छुट्टेर बसेका परिवारहरू पनि सिंगल क्लेम गरेको लगायतका अलिकति प्राविधिक

0: जटिलताहरू भएर काहीँको त्यसरी पनि रोकेको छ भने यो गुनासो सुन्ने
1: भनेपछि जति सक्दो पालिकाले सबै विषयहरू टुङ्ग्याएर केन्द्रमा पठाए त्यति छिटो प्रभावितको घर बन्ने भयो
0: एउटा पालिकाले पनि हो अर्को चाहिँ जिल्ला प्रशासन कार्यालयले पनि भेरिफाई गरेर केन्द्रमा पठाउनु पर्ने भेरिफाई गरेर त्यहाँ उहाँहरूको के गर्नुपर्ने काम हो त्यहाँ पनि अर्को
1: केन्द्रमा आइसकेपछि पनि ढिलासुस्ती हुन्छ नि त
0: हाम्रो चाहिँ मैले अहिले बुझेसम्म मैले धेरैबाट म अहिले यहाँ अब सूचना अधिकारी प्रवक्ता पनि भएको भएर हजुरलाई आउने गुनासाहरू त हामीलाई मलाई पनि आइराखेको हुन्छ नि मैले आफू त्यही निकाय काम गर्ने भएपछि सम्बन्धित प्राधिकरणलाई सम्बन्धित शाखाहरूमा मैले भने पनि राखेको हुन्छु त्यो हेर्दाखेरि त्यसरी अड्केको जस्तो चाहिँ देखेको छैन हामीले अड्काएका छैनौँ प्राधिकरणमा आइसकेपछि र सबै मिलेको छ भने कहीँ कहीँ कुनै विषय नमिलेकोमा चाहिँ अड्केको हुन सक्ला उहाँहरूलाई पनि फेरि रिले गरिसकेका हुन्छ हामीले यो विषय तपाईँहरूको पुगेको छैन भनेर नत्र सबै कुराहरू कागजात पुगेका विषयहरूमा त्यसरी अड्काइएको छैन
2: सभामुख ढोल प्रसाद आर्यले सम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङ सहित सांसदहरूलाई संसदीय मर्यादा राख्न निर्देशन दिनुभएको छ कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले व्यवस्थापन कार्य अन्तर्गत विधेयकहरू सदनमा पेश गर्नुभएको छ नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता अध्यावधि गर्न अन्तिम समय सीमा कायम गरेको छ नेतृत्वले अध्यावधिका लागि बाध्यकारी बनाए त्यसको विरोध गर्ने देउवा पक्ष नेताहरूले बताएका छन् असार एक गतेदेखि कक्षा एघारको पठन पाठन शुरू गर्न सरकारले निर्देशन दिएको छ र आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले पराजित गरेको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी रवि धितालाई धन्यवाद भोलि जेठ 7 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु नमस्कार शुभरात्री
3: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz सल्यान रोड तुलसीपुर दाल सम्पर्क फोन नम्बर 0825218740
4: र 0825218780

0: त मकै तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: राति 8 बजेको प्रकृति समय सन्देश, खाली ठाउँमा वृक्षारोपण गरौं।
2: गोर्खा सेकेन्डरी स्कूल तुलसीपुरमा भर्ना खुल्यो।
3: यस गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर ढाङमा कक्षा 11 तर्फ विज्ञान समूह, व्यवस्थापन समूह र होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: फारम वितरण वैशाख 29 गतेदेखि, फारम बुझाउने अन्तिम मिति जेठ 14 गते 3 बजेसम्म, प्रवेश परीक्षा जेठ 15 गते बिहान 7:30 बजे, प्रवेश परीक्षा नतिजा जेठ 15 गते साँझ 4 बजे, भर्ना शुरू जेठ 16 गतेदेखि 20 गतेसम्म मात्र, कक्षा सञ्चालन जेठ 21 गतेदेखि। सीट संख्या विज्ञान समूहका लागि 240 जना र म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट समूहका लागि 240 जना।
3: थप जानकारीका लागि गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङ, मोबाइल नम्बर 9558861051 र 9558861052।
2: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
3: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
2: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
3: खुशीको खबर, तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम

0: पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल, तुलसीपुर 5 गलाइन दाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
1: गोर्खा ग्रुप दाङद्वारा संचालित गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूल घोराई, गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कूल लमहिमा शैक्षिक सत्र 2083/84 का लागि कक्षा 11 विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
2: 2082/83 सालको एसटी परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
1: हराम वितरण 2083/29 गतेदेखि जेठ 14 गते दिउँसो 3 बजेसम्म। न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ। इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाट आवेदन दिन सकिनेछ।
2: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
1: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
2: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
1: सम्पर्क घोराई 9857830715,
2: तुलसीपुर 9857861051,
1: लमही 9857850707।
2: गोर्खा स्कूल दान, गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य।
3: हिरा सुन चाँदी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू, हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडिमेड गहना पनि तयार गरिन्छ।

0: थप जानकारी को लागी कालूराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलू उपचार केन्द्र मोबाइल नम्बर 9828 0149।
1: किसानहरुका लागि खुशीको खबर।
2: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राली तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
1: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 98578-23971।
3: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
4: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
3: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
4: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
3: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लाइज, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452-27974। सेवा गर्ने मौका दिनुहोस्।

0: लागि एजुकेशन म्यानेजमेन्ट कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङ प्रधानाध्यापक हिमबहादुर भण्डारी मोबाइल नम्बर 9849505052 र 9858728205004
1: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज तपाई सँगसँगै

0: Kendimi tutmak yardım kaç.
1: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
2: अब के हुनु नि बाबु, डाँट दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्नु भने।
1: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
3: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेकजाँच भइरहेको छ।
4: हामी कहाँ उपलब्ध सेवाहरू,
5: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टर्काउने, दाँतमा रंग भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
3: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
4: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोकको तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578935952।
6: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
7: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
8: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
9: छोराले खोजेको
10: आमाले रोजेको
9: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
10: गृहपति
9: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ, स्वाद गुणस्तर र भरोसाको संगम। अब त धन खुसीको खबर,
10: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
9: का लागि आधिकारिक विक्रेता
10: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन दाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
9: सम्पर्कका लागि फोन
10: 08259075 र मोबाइल 9808864071।
9: दुवै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
10: र भूपति भोग आज रोज्नुहोस्, स्वाद र उपहार दुवै जित्नुहोस्।
11: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
3: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
11: हामी कहाँ उपलब्ध सेवाहरू,
12: दाँत निकाल्ने,
11: नयाँ दाँत राख्ने,
12: झिक्न नपर्ने गरी दाँत राख्ने,
11: दाँत भर्ने, दाँत सफा गर्ने,
12: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
11: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
13: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560-38443 र 98-1085-97-72।
14: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनि जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।
15: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
16: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
15: यदि त्यसो

0: हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती ल्याब केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
0: 10 बेड आईसीयू सेवा,
1: 10 बेड एनआईसीयू सेवा,
0: 10 बेड एसडीयू सेवा,
1: नर्मल डेलिभरी तथा सीएस सेवा,
0: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
1: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
0: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती ल्याब केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू:
6: दन्त परीक्षण तथा परामर्श सेवा,
5: दाँतको एक्सरे,
6: दाँत सफा गर्ने,
5: दाँत निकाल्ने,
6: दाँत भर्ने,
5: दाँतको जरादेखि उपचार गर्ने,
6: कृत्रिम दाँत लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
6: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
5: दाँतको कस्मेटिक उपचार,
6: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
7: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 9857825188 र 9847840188।
8: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
9: मध्य पश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट एजुकेशन ह्युम्यानिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
8: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडादेवी दाङ, फोन नम्बर 082-525-316 र मोबाइल नम्बर 9847736596।
10: खुशीको खबर:
11: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 9680-79-194 र 9822-81-56-76।
10: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
13: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
14: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पाठ पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत। मोबाइल नम्बर 9848306627 र 9825227262।
13: इमेल itstore.dang@gmail.com। मिडवेस्ट आईटी स्टोर, शीतलपुर रोड, बाहिनी चौक, तुलसीपुर, दाङ।
15: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन पानस मेडिको फर्मामा।
13: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
14: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: नाक सम्बन्धी, हात छेउ आइरहने, नाक चिलाउने, गन्ध वासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बगिरहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मासु पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ। घाँटी सम्बन्धी: थाइरोइड टन्सिल थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार। बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म।
15: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासेद्वारा बिरामी जाँच भइरहेको छ।
13: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5, दाङ। फोन नम्बर 0825211904, मोबाइल नम्बर 9869077735 र 9858858286।
16: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
17: के भयो बोलादै, के गुनगुनाइरहेको?
16: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
17: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
16: यति सजिलै?
17: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
18: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाँडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बीबीसी नेपाली सेवाको साँझ पखबाट सञ्जय ढकालको नमस्कार आजको कार्यक्रममा बिना तयारी सुकुम्बासी बस्ती उठाएको विपक्षीको आरोप सरकारले दिने भनेको राहत रकम अस्वीकार्य भएको एकजना पीड़ितको भनाई
2: हामी चाहिँ पैसा नलिने हामी कसै पनि नलिने भनेको छ हाम्रो यत्रो घर खेती गर्यो चिल्ली बिल्ली गरेर हाम्रो यस्तै बिजोग मनाछ
1: के नेपालले अतिकम विकसित मुलुकको श्रेणीबाट स्तरोन्नति हुने समय पर धकेल्नु ठिक हो
3: केही समय माग्दा अहिलेको अवस्थामा ट्रान्जिसनल अवस्थामा उपयुक्त जस्तै देखिन्छ
1: अनि अर्बौं डलरको ग्यास पाइपलाइन बारे चीन र रूस बीच सहमति हुन सकेन
4: अशोक दाहालबाट समाचार सुन्नुहोस् अमेरिकी विदेश मन्त्री मार्को रुबियोले क्युबाका जनतासँग नयाँ सम्बन्ध स्थापना गर्ने प्रस्ताव गरेका छन् क्युबाको स्थापना दिवसका दिन स्पेनी भाषामा भिडियो सन्देश जारी गर्दै रुबियोले उक्त टापुको दुःखको कारण अमेरिकाले लगाएको इन्धन नाकाबन्दी नभई त्यहाँका कम्युनिष्ट नेताहरू भएको दावी गरे आर्थिक संकटको सामना गरिरहेको हावानाले हालै देशमा इन्धन रित्तिँदै गएको घोषणा गरेको थियो विश्व स्वास्थ्य संगठनले कंगो गणतन्त्रमा फैलिएको इबोला नियन्त्रणका लागि खोपको उपाय खोजी भइरहेको जनाएको छ अहिले इबोला संक्रमण फैलिएको बुन्डी बुजो प्रजातिको भाइरसका लागि हालसम्म कुनै पनि खोपले स्वीकृति पाइसकेका छैनन् डब्ल्यूएचओको आपतकालीन समितिले साधारण इबोलाको उपचारका लागि प्रयोग हुने अर्बिबो खोप र अक्सफर्ड विश्वविद्यालय र सेरम इन्स्टिच्यूटको संयुक्त

0: कारण इबोलाको उपचारका लागि प्रयोग हुने अर्भिबो खोप र अक्सफर्ड विश्वविद्यालय र सेरम इन्स्टिच्युटको संयुक्त पहलमा विकास भइरहेको अर्को खोपको अध्ययन भइरहेको जनाएको छ। उक्त खोप 3 महिनामा परीक्षणका लागि तयार हुने र 9 महिनापछि आम रूपमा उपलब्ध हुने ठानिएको छ। डीआर कंगोको राजधानी किन्सासाबाट बीबीसी संवाददाता इमेरी माकुमेनो भन्छन्, इबोलाको केन्द्रबिन्दु इतुरी रियाली ट्याङ्करसँगै 40 लाख ब्यारल तेल बोकेका 2 वटा चिनिया ट्याङ्करले पनि आज यो जलमार्ग पार गरेको जहाजहरूको निगरानी गर्ने तथ्याङ्कमा देखिएको छ। तर पछिल्ला दिनमा यो जलमार्गबाट पार भएका जहाजहरूको संख्या ज्यादै न्यून छ र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आईईए ले विद्युतीय सवारी साधनहरूको बिक्रीले यो वर्ष नयाँ कीर्तिमान कायम गर्ने प्रक्षेपण गरेको छ। यो वर्ष बिक्री हुने सबै प्रकारका सवारी साधनहरूको 28% हिस्सा विद्युतीय साधनले लिने आकलन गरिएको छ। इरान युद्धका कारण इन्धनको मूल्य बढ्नु यसको एउटा कारण मानिएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा यहाँलाई स्वागत छ। सुकुम्बासीहरूलाई प्रदान गर्ने भनेको व्यवस्थापन खर्च अपुग भएको भन्दै विपक्षी सांसदले सरकारले बिना तयारी उनीहरूलाई हटाएको आरोप लगाएका छन्। मंगलबार सरकारले प्रति परिवार 1 मुष्ट 25 हजार अनि 5 जनासम्म सदस्य भएका विस्थापित परिवारलाई प्रति महिना 15 हजार 3 महिनासम्म दिने निर्णय गरेको थियो। विस्थापितहरूमध्ये कतिपयले सो निर्णयको विरोध गरेका छन्। एक रिपोर्ट। आफू बस्दै आएको थापाथलीको सुकुम्बासी बस्ती हटाइएपछि हाल किर्तिपुर स्थित एउटा होल्डिङ सेन्टरमा रहेकी हरिमाया जिम्बाले सरकारले घोषणा गरेको राहत प्याकेज नलिने विचार गरेको बीबीसीलाई बताइन्। होल्डिङ सेन्टरबाट व्यक्तिहरू कोठा भाडामा बस्न जाउन् र त्यो बीचमा उनीहरूको स्थायी बसोबासको प्रबन्ध गर्ने उद्देश्यले उक्त रकम घोषणा गरिएको अधिकारीहरूले बताएका थिए, तर त्यो आफूहरूलाई मान्य नहुने जिम्बाले बताइन्।
2: हामी चाहिँ पैसा नलिने, हामी कसै पनि नलिने भनेको छ। हाम्रो यत्रो घर खेती गर्यो, आज हामीलाई चिल्ली बिल्ली गरेर हाम्रो यस्तै बिजोग मना छ। बिमारीलाई पनि खाना केही छ, बिमारीलाई पनि खाना। अस्ति म आफै फोक्छ चाहिँ दिलको रोगी हो, म मेरो चाहिँ 80 जना आफै बोकेर हिँड्नु पर्ने छ। ठुलो सिलिन्डर बिरासितले दिएको, अब अस्ति 7 दिनसम्म ज्वरो आउँदाखेरि चाहिँ अब हेर्नु त कति बिजोग थियो। हाम्रो घरमा हामीले होइन जौलो पकाएर खान्थ्यो होला, यो ठाउँमा अब खाए खाऊ नखाए घिचके मिठो महाराज भोग मिठो भनेर हामीले खानु पर्ने लाइन बसेर।
1: सरकारको राहत प्याकेज चित्त बुझ्दो नभएको सुकुम्बासी र उनीहरूको विषयमा बोल्दै आएको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले बताएको छ। सरकारले सुरक्षित बासको व्यवस्था नगरी सुकुम्बासीहरूको घर टहरा हटाएको भन्दै त्यस विषयमा संसदमा पनि विपक्षी दलहरूले कुरा उठाउँदै आएका छन्। बुधबारको बैठकमा एमालेका सांसद गुरू बरालले सरकारले गम्भीर र त्रुटिपूर्ण निर्णय गरेको आरोप लगाए।
3: यो सुकुम्बासीमाथि गरिएको अत्यन्त ठूलो अमानवीय हमला हो। सरकार भन्दैछ 1 मुष्ट 25 हजार रुपियाँ दिन्छु अस्थायी बसोबासको लागि। सभामुख महोदय, अस्थायी बसोबास त उनीहरू जहाँ बसेका थिए त्यही थियो, स्थायी प्रबन्धका लागि अब सरकारले नयाँ व्यवस्था गर्नुपर्नेमा उसले अहिले जबरजस्ती त्यहाँ अस्थायी बसोबास गरेको ठाउँबाट बाहिर निकालेको छ।
1: सरकारी अधिकारीहरूले चाहिँ पछिल्लो राहत प्याकेज सुकुम्बासीलाई स्थायी रूपमा राख्नु अघि तत्कालीन व्यवस्थापनका निम्ति ल्याइएको बताउँछन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले करिब 2 सातामा पहिचान गरिसकेर राहत वितरण शुरू हुने अनुमान गरिएको बताए।
4: वास्तविक सुकुम्बासीलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न जग्गा लगायतका घर अपार्टमेन्ट लगायतका विषयमा चाहिँ थप कार्य हुनेछ। अहिले तत्काललाई जुन होल्डिङ सेन्टरमा राखेका छौँ उहाँहरूको घर भत्काइदिएका छौँ, त्यसको राहत स्वरूप चाहिँ अहिले तत्काल उहाँहरूलाई व्यवस्थापन गर्नु पर्यो भन्ने हिसाबले घर भाडाको हिसाबले चाहिँ अलिकति रकम चाहिँ व्यवस्थापन गर्नु खोजेको हो। त्यो अनुमान चाहिँ त्यही हो, 3 महिनाभित्र चाहिँ यसको व्यवस्थापन हुन्छ भन्ने हिसाबले करिब करिब 3 महिनासम्मको भाडा दियो भने पुग्छ होला भन्ने हिसाबले अहिले निर्णय भएको छ।
1: उपत्यकाका नदी किनारबाट हटाइएका मध्ये अहिलेसम्म 2608 परिवारले नाम टिपाएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। सरकारले अहिले किर्तिपुर नयाँ बस पार्क र माछा पोखरी क्षेत्रका होटल तथा भक्तपुर स्थित 2 वटा सरकारी स्वामित्वको तालिम केन्द्रमा होल्डिङ सेन्टर बनाएर विस्थापित सुकुम्बासीहरूलाई बस्ने खाने व्यवस्था गरेको छ। अब एउटा प्रसंग छोटकरीमा। भारतसँग नेपालको सम्बन्ध चिसिएको भनेर संचार माध्यमहरूमा आएका विवरण सही नभएको आज परराष्ट्र मन्त्री शिशिर खनालले बताएका छन्। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै मन्त्री खनालले भारतीय विदेश सचिवको प्रस्तावित नेपाल भ्रमण नभएकै कारण यस्ता टिप्पणी गरिएका भन्दै तिनको खण्डन गरे।
5: भिजिट नभएकै कारणले गर्दा एकदमै चिसियो नेपाल भारत सम्बन्ध भन्ने जुन कुरा आइरहेको छ त्यो चाहिँ हाम्रो औपचारिक संवादहरूमा त्यो देखिए छैन। विभिन्न विषयहरूमा घनीकृत संवादहरू यति बेला भइराखेको छ। नेपाल भारत डिस्कनेक्टिभिटीका विषयहरूमा पनि हामी संवाद गर्दा छौँ।
1: उनले भारतीय पक्षले आन्तरिक व्यस्तताका कारण भ्रमण अहिले हुन नसकेको जानकारी दिएको बताए। भारतसँगको सीमा विवादका विषयमा पनि वार्ताहरू भइरहेको उनले जानकारी दिए।
5: क्लेम चाहिँ हामीले पठायौँ, भारतले पनि अब त्यहाँ उहाँले आफ्नो पनि क्लेम राखेको विषय रह्यो, तर कुटनीतिक प्रबलद्वारा हल गर्ने भनेर उहाँको रिस्पोन्स आएको छ।
1: रासायनिक

0: भनेर र अहिले पनि त्यो मापदण्डहरू त्यो स्थिति पूरा भइ नसकेको भनेर तपाईँले संकेत गर्नुभयो। अब फेरि तीन वर्षको निम्ति सारियो भने स्थितिमा चाहिँ के फरक पर्ने देखिन्छ त्यसो भए?
1: हाम्रो तयारी चाहिँ गर्नु पर्यो। विगतमा पनि कोविड हुँदै अब अलिकति यो पोलिटिकल इन्स्टेबिलिटीबाट गुज्रिरहनु चाहिँ पर्यो। अलिकति स्टेबिलिटी हुन्छ कि भनेर एउटा अपेक्षा गर्न सकिने आधार चाहिँ अहिले दिएको छ। अब त्यसले स्टेबिलिटी भयो र यो ग्रेजुएसनको स्मुथ ट्रान्जिसन स्ट्राटेजी बनाएको छ। त्यो ट्रान्जिसन स्ट्राटेजी कार्यान्वयन गर्नु पर्यो। कतिपय बाहिरका देशहरूसँग सम्झौता गर्नुपर्ने पनि हुन्छ। त्यसको हाम्रो कूटनीतिक पहलहरू पनि गर्नुपर्ने हुन्छ। त्यो पहलहरू पनि गर्नु पर्यो। त्यो गर्यो भने हामीले अर्को केही वर्ष प्राप्त गर्न सक्यो भने ट्रान्जिसन भइसकेपछि इरिभर्सिबल फेरि फर्केर आउन नपर्ने खालको ट्रान्जिसन हुन्छ कि भन्ने हो। अब त्यसको लागि अब हामीले तयारी गर्नु पर्यो। सधैँ एलडीसीमा बसेर चाहिँ साध्य राख्दैन। एलडीसीबाट अगाडि त जानै पर्ने हुन्छ, ग्रेजुएट हुनै पर्ने हुन्छ। तर त्यसको लागि तयारी हाम्रो क्षमता केही हामीलाई निर्यातमा हामीलाई केही नोक्सान पर्छ हुन त अहिले जति जे जति सुविधा पाएछौ त्यो सुविधा उपयोग गर्न पनि हामीले सकिरहेको छैनौ। हाम्रो क्षमता चाहिँ एलडीसी हुँदाका सुविधा पनि उपयोग गर्न नसकेको क्षमता चाहिँ हो। त्यसमा क्षमता चाहिँ बढाउनु पर्ने अवस्था पनि छ।
0: यसमा चाहिँ यो एलडीसी ग्रेजुएसन गर्ने कि नगर्ने भन्ने चीजमा चाहिँ सरकारको रुचि चाहिँ कुन कुरामा हुन्छ? सरकारले चाहिँ खास गरी के कुरा हेरिरहेको हुन्छ?
1: अब सरकारले सबै विगत दृष्टिकोणबाट हेरेर गर्नु पर्यो। कुनै एक पक्षले भनेको हिसाबबाट गरेर भएन। मेन जिम्मेवार त सरकार हो होइन। प्राइभेट सेक्टरले पनि आफ्नो केही गुनासाहरू चाहिँ राखिरहेको स्थिति चाहिँ हो। प्राइभेट सेक्टरका कुराहरू पनि सुन्दै आफ्नो क्षमता अनि खास गरी यो लगानी इकोनोमिक आर्थिक वृद्धि दर निर्यातमा पर्ने प्रभावका सन्दर्भमा सरकारले आफ्नो एउटा भ्यू बनाउनु पर्छ। कुनै मनोवेग आवेशमा आएर गरिने विषय चाहिँ होइन। अलिकति आर्थिक स्थितिको पर्याप्त विश्लेषण गर्ने अनि अब हामी के गर्ने हो भन्ने कुरा रणनीतिहरू स्पष्ट पारेर त्यही अनुसार काम गर्नुपर्ने हो। हामी कहाँ अलिक कार्यान्वयन पछि सधैँ कमजोर रहने गरेको अवस्था चाहिँ छ। अहिले पनि योजना आयोगले परराष्ट्र मन्त्रालय अथवा सरकारले सिफारिस गरेको क्याबिनेटले डिसिजन गरेर अनि बल्ल त्यो पत्र पठाउनु पर्ने हुन्छ। बंगलादेशमा चाहिँ बंगलादेशको नयाँ सरकारले फेब्रुअरी 22 त्यहाँको पहिलो क्याबिनेट मिटिङबाट डिसिजन गरेर डिफरलको लागि लेटर पठाएको स्थिति हो। बंगलादेशले पठाएको हुनाले हामीलाई पनि एउटा आधार चाहिँ भएको हो। तर फेरि सबै रिक्वेस्ट गर्दा गर्दै पनि अब युएनले इभ्यालुएसन गर्छ, एसेसमेन्ट गर्छ र आउने जनरल एसेम्ब्लीसम्म, सेप्टेम्बरमा आउने जनरल एसेम्ब्लीसम्म यसको निर्णय गर्ने हो। उसले हुन्छ भन्न पनि सक्छ, हुन्न भन्न पनि सक्छ।
2: उनी थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठ, साथी पवनराज पौडेलसँग कुरा गर्दै। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। रूसी राष्ट्रपतिको चीन भ्रमणका क्रममा बेजिङसँग हुने ठानिएको महत्वपूर्ण ग्यास पाइपलाइन सम्बन्धी सम्झौता नभएको विवरण आएका छन्। चीनिया राष्ट्रपति शी जिनपिङसँगको भेटमा 20 भन्दा धेरै व्यापार र प्रविधि सम्बन्धी सम्झौता भए पनि पुटिनले वर्षौंदेखि अघि सारेको ग्यास पाइपलाइनको योजनाले भने सार्थकता नपाएको हो। दुई राष्ट्र प्रमुख बीचको भेटमा पाइपलाइन बारे पनि छलफल भएको क्रेमलिनले जनाएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फर्किएको अर्को साता रूसी राष्ट्रपति पुटिन बेजिङ पुगेका हुन्। वाशिङटन र मस्कोबीच फरक किसिमका सम्बन्ध कायम गरेको बेजिङले पुटिनलाई पनि ट्रम्पलाई जस्तै स्वागत समारोह आयोजना गर्यो। हालसम्म 20 भन्दा धेरै चीनको भ्रमणमा पुगेका पुटिनले राष्ट्रपति शीसँग विशेष सम्बन्ध कायम राखेका छन्। पछिल्लो पटक युक्रेन युद्ध र पश्चिमा प्रतिबन्धको सामना गरिरहेका पुटिन चीनसँग धेरै कुरामा निर्भर छन्। रूसका लागि चीन अहिले सबैभन्दा प्रमुख व्यापारिक साझेदार र तेल र ग्यासको सबैभन्दा ठूलो खरिदकर्ता हो। तर भ्रमणपछि जारी लामो संयुक्त वक्तव्यमा पुटिनले लामो समयदेखि रूचि देखाएको ग्यास पाइपलाइन सम्बन्धी सम्झौता भएको उल्लेख छैन। भ्रमणका क्रममा चिनिया राष्ट्रपतिले युक्रेन युद्धबारे केही बोलेनन्, तर इरान युद्ध पूर्ण रूपमा अन्त्य हुनु अति जरूरी रहेको बताए।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: रात्रि 9 बजेको प्रकृति समय सन्देश एक व्यक्ति एक बिरुवा लगाऊं

नमस्कार, यो प्राकृतिक स्रोत व्यवस्थापन समाज नेपालद्वारा दाङको तुल्सीपुरबाट सञ्चालित वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम हो। हाम्रो प्रसारण एफएम ब्यान्डको 93.4 मेगाहर्ज र इन्टरनेटमा रेडियो प्रकृति .com लगन गरेर विश्वभर सुन्न सकिन्छ। राति 10:15 बजेसम्म हुने आजको प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आज दिनभर समाचारसँगै विभिन्न गीत संगीत, विभिन्न कार्यक्रम, सूचना, विज्ञापन र वातावरण सम्बन्धी सन्देशहरू सुन्न सक्नुहुनेछ।

शुभ प्रभात। जय श्री सचिदानंद। समा आदरणीय श्रोतागण, प्रत्येक दिन प्राप्त कालीन समय बिहान 5 बजेदेखि 5:30 बजेसम्म रेडियो प्रकृति एफएम 93.4 मेगाहर्जबाट प्रसारण हुने यस मानव धर्म सन्देश कार्यक्रममा यहाँहरू सम्पूर्णलाई भक्तिमय स्वागत अभिवादन गर्दछौ। अब प्रस्तुत छ आजको मानव धर्म सन्देश।

अर्थात भरत जी र हनुमान को जो संवाद थियो तर त्यसको शंकाको समाधान भगवान रामले गर्नुहुन्छ। के भन्नुहुन्छ त्यसपछि हनुमान जीले हात जोडेर भन्नुभयो कि हे दीन दयालु सुन्नुहोस् हे नाथ भरत जी केही सोध्न चाहनुहुन्छ तर भित्र मनमा लाज लागिरहेको छ लाज आइरहेको छ र भगवानले भन्नुहुन्छ हे हनुमान तिमीलाई त मेरो स्वभाव थाहा नै छ जानेको नै छौ भरत र मेरो बीचमा कहिले पनि कुनै अन्तर भेद छैन प्रभुका वचन सुनेर भरत जी उहाँका चरणमा समाउनु भयो र भन्नुभयो हे नाथ हे शरणगतका दुःखलाई हरण गर्ने प्रभु सुन्नुहोस् भरतजीले त्यो हनुमानले जब प्रभुलाई सोध्नुहुन्छ हात जोडेर भरतलाई भरतजीले यस्तो प्रश्न गर्न चाहनु भएको छ प्रभु तर हजुरसँग लाज भनिरहनु भएको छ साँच्चै नै भगवानले भन्नुहुन्छ हे हनुमान म र भरतमा केही पनि त्यस्तो भेद छैन तिमीलाई मेरो स्वभाव सबै थाहा छ तब यो कुरा सुनेर भरतजीलाई मनमा एउटा भावना जाग्छ र प्रभुको चरण समातेर भन्नुहुन्छ हे नाथ हजुर त शरणगतको दुखीहरूलाई दुखीहरूको हरण गर्ने दुःखलाई हरण गर्ने प्रभु हुनुहुन्छ हे नाथ मोही सन्देश कछु सपनमु सेवकु न मोहो केवल कृपा न तुम्हारा रहित कृपा नन्द सन्देह कि हे नाथ न त मलाई सन्देह नै छ न त सपनामा पनि शोक र मोह छ हे नाथ कृपा र आनन्दका जो समुद्र हुनुहुन्छ केवल गुरुको कृपाकै यो सबै फल हो प्रभु भरतजीले जब प्रभु रामलाई भन्नुहुन्छ तथापि हे कृपा निधन मैले हजुरसँग एउटा दुष्टता मूर्खता गर्छु किनकि म सेवक हुँ हजुरको सेवकलाई सुख दिनेवाला हुनुहुन्छ त्यसैले मेरो दुष्टतालाई क्षमा गरी बक्सिनुहोस् मेरो प्रश्नको उत्तर दिएर सुख आनन्द दिलाइदिनुहोस् हे रघुनाथ वेद पुराणले पनि सन्तहरूको महिमा धेरै धेरै प्रकारले गाएको छन् हजुरले पनि सन्तको प्रशंसा गर्नुहुन्छ र उहाँ प्रति विशेष विशेष प्रेम पनि सन्तहरूको प्रति छ सन्तको लक्षण के हो त प्रभु भरतजीले सोध्नुहुन्छ सन्तको लक्षण सुन्न चाहन्छु प्रभु किन भन्दा सन्त त धेरै छ यो जगतमा तर कुन चाहिँ सन्तको शरणमा जानले मेरो कल्याण हुन्छ प्रभु भनेर यसरी भरतजीले रामजीलाई सोध्नुहुन्छ आदरणीय श्रोता बन्धु रामायणमा श्रीमन तुलसीदासले रामचरित मानसमा लेख्नुहुन्छ सन्त असन्त विहि गाई प्रश्न पालन मोही पछु नही बुझाई सन्त ही के लक्षण सुन भरत अव गिन्ती श्रुति पुराना विखारत अर्थात हे भरत शरणगतलाई पालन गर्ने सन्त र असन्तको जो भेद छ त्यसलाई म तिमीलाई सम्झाउँछु भन्नुहुन्छ मैले भन्छु कि हे भरत भरत भाइ सन्तहरूको जो लक्षण गुण असंख्य छन् जुन वेद र पुराणहरूमा पनि प्रसिद्ध छन् आदरण श्रोता बन्धु सन्त असन्तकै असी गरने जिसे ठकुराई चन्दन आचरणे काटहु परसु मलिया सुन भरत जिन गुण देही सुगन्ध बसाई अर्थात हे भरत भाइ सन्त र असन्तलाई कसरी छुटाउन सक्दछ सन्त भनेको अत्यन्त दयालु हुन्छ सन्तले सधैँ आफ्नो हानि सहेर पनि अरूको भलो गरेको हुन्छ त्यो आत्मज्ञानी सन्त हो जो आत्मा परमात्माको धारलाई जुटाइदिन्छन् त्यही नै असलमा सन्त हो जो सन्त आफूमा शान्त छ सन्त कहिले पनि लोभ लालचमा पर्दैन सन्त काम क्रोध लोभ अहंकारदेखि टाढा भए सन्त विषयमा कहिले पनि लिप्तमान हुँदैन सन्तहरू त आत्मज्ञानी सन्तको गुणको खानी हुन्छन् अर्काको दुःख देखेर दुखी र सुख देखेर सुखी हुन्छन् उनीहरूले सर्वत्रमा सबै समान समानता राख्दछ सबैमा प्रेम भाव राख्दछ कसैलाई पनि भेदभाव गर्दैन यसरी सन्त र असन्तहरूको व्यवहार यस्तो हुन्छ कि जस्तै बन्चरो र चन्दनको जो बन्चरो र चन्दन छ बन्चरोले चन्दनलाई काट्दछ किनकि बन्चरोको स्वभाव नै काट्ने हो रुख काट्ने हो बन्चरोको स्वभाव तर चन्दनले आफ्नो स्वभाव आफ्नो गुण दिएर उसलाई काटिरहेको छ तर पनि बन्चरोलाई सुगन्धितले सुभावित सुगन्धित गराउँदछ बन्चरोले चन्दनलाई काट्छ तर चन्दनले आफ्नो गुण छोड्दैन उसले त्यति दुश्मनले मलाई काटिरहेछ मारिरहेछ भनेर उसलाई सुगन्ध नदियो भन्दैन तर बन्चरोलाई उसले सुगन्धित गराउँदछ र त्यसको फलस्वरूप के हो भन्दाखेरि त्यही गुणको कारण त्यही चन्दनको गुणको कारण चन्दन श्रीखण्ड भयो
र देवताहरूको शिरमा चढ्दछ, तिलक लगाउँदछ चन्दनको र जगतमा प्रिय भइरहेको छ। तर भन्चरोको मूर्खता, जो भन्चरोले यस्तो दण्ड, भन्चरोलाई यस्तो दण्ड दिन्छन् भगवानले कि उसलाई आरनमा बताएर फेरि घनले पिर्दछ। त्यसको फलस्वरूप हेर्नुहोस्, जस जैसे गर्ने वैसे भन्ने। चन्दन त उहाँ एउटा भगवानको, देवताहरूको, भक्तहरूको, महापुरुषहरूको शिरमा चढ्दछ चन्दन, श्रीखण्ड बनेर त्यो चन्दनको लेप लाउँछन्। त्यो चन्दनले हर समय शीतलता गर्छ भनेर योगीहरूले, महापुरुषहरूले चन्दनको लेप लगाउँछन्। तर त्यति गर्दा गर्दा पनि, बन्चोरेले काट्दा काट्दा पनि, बन्चोरेले चन्दनले कहिले पनि यसलाई सुगन्धित गराउँदिन भनेन, उसले आफ्नो गुण दिए। त्यसै कारण कर्मको फल आज साँच्ची नै श्रीखण्ड चन्दन भयो भनेदेखि आज बन्चोरे चाहिँ गएर एउटा आगोमा, भट्टीमा, रापमा तपिनु पर्छ, अनि घनले बिस्तरी त्यसलाई कुटिरहेको हुन्छ। त्यो एउटा के हो त भन्नुको तात्पर्य आदरणीय श्रोता बन्धु, सन्त त्यो हुन्छ गुण जब सन्तको भित्र दया हुँदैन। किन भन्दा प्रहितको लागि मिटादे आफ्नो हस्तीको अगर वर्तमा चाहे दाना खाकमै मिलकर मिले गुलजार होती है। सन्तले के भन्नुभयो भन्दा एउटा दाना जब माटोमा जान्छ, ऊ माटोमा परेपछि आफ्नो अस्तित्व मेटाउँछ र उसले सुन्दर एउटा नयाँ वृक्ष बनेर सबैले त्यो वृक्षको छाया मिल्छ, फल फूल दिन्छ। सोही प्रकारले सन्तहरूको पनि हेर्नुहोस्, यो समाजमा अनेकौं किसिमका समाजका मानिसहरू छन्। कसैले के भन्छन्, कसैले के भन्छन्, कसैले राम्रो भन्छन्, कसैले नराम्रो भन्छन्। सबै प्रकारको राम्रो नराम्रोलाई सबैलाई सहन गरेर आफ्नो अस्तित्व मेटाएर समाजको भलाइको लागि, जनमानुषको कल्याणको लागि उहाँले घाम पानी सबै सहेर एउटा वृक्षले फल लागेको हुन्छ। त्यो फलमा कतिजनाले ढुङ्गा मुढा गर्छ फलको वृक्षमा, फल झर्नलाई। तर उसले यो भन्दैन कि मैले यस्तो पिटाई खाए, म यसपालि फल दिन भनेर कहिले पनि आफूले लिचीले भनेन। फेरि पनि मानिसको लागि नै यो सबै कार्य वृक्षले गरिरहेछ। सोही प्रकारले आज सन्त

अभिनु भएको छ। तर तिमी मूर्खता, तिमी अज्ञानी, अभाग्य जो मानिस बाहिर खोजिरहेको हुन्छ, बाहिर सुख छ कि भने राजा छन् त्यो आनन्दलाई प्राप्त गर्नुको लागि यति मरि मिटेको हुन्छ। तर जो असली खजना आफूमै बोकेको हुन्छ त्यो थाहा हुन्न होला मृगको जस्तो। हेर्नुहोस्, एउटा भिखारीले जीवनभर उसले भिख माग्छ एउटा चौराहीमा बसेर, र त्यो भिखारी बस्ने एउटा ठूलो बाक्स रहेछ पुरानो डिजनको, र त्यो भिखारी त्यही बाक्स माथि बसेर यताउता आउने जाने यात्रीहरूले एक पैसा दुई पैसा कति दिन्थे त्यति थापेर उसले आफ्नो जीवन गुजारा गर्यो। रहँदै बस्दै एक दिन हेर्नुहोस् सबै नै जानेछ, आए सुजाएगा राजा रङ्क फकिर, एक सिंहासन चर्चलाई बाँधा जाए जन्जिर। आदरण श्रोता बन्धु, सबै नै जानुपर्छ तर एउटा जन्जिरमा बाँधेर जान्छन् भनेदेखि एउटा सिंहासनमा चढेर जान्छ। प्रभु रामले भरतलाई यही ज्ञान दिनुभयो, हे भरत, सन्त र असन्तको पहिचान यही हो। असली सन्तले आफ्नो हरेक कुरो सहेर पनि उसले यो बताउँछ कि तिमी भित्र यति अघात खजना छ, त्यो आनन्दको तिमी लुट अहिले नै समय छँदै, जो असली सन्तले यही आवाज लगाउनु लागि आउनुहुन्छ। राम नाम के हेरे मोती संत बिखरे गली गली, लेलो रे कोही राम का प्यारा आवाज लगावे गली गली। भन्नुको तात्पर्य त्यो भिकारीले एक दिन अब उसको प्राण पखेर उडेर जान्छ, अनि गाउँलेहरू सबै मिलेर दाह सत्कार गरिदिन्छ। तत्पश्चात भिकारी बसेको बक्सा खोलेर सबैले हेर्दा त त्यहाँ के पाइन्छ भन्दा हिरा मोती सुन चाँदीले भरेको बक्सा रहेछ। तिमीले गाउँलेहरू सबैले भन्छ यो कति अभाग्य व्यक्ति रहेछ, यो भिकारी दिन जीवन भरेले भिख मागेर खायो, तर आफूसँगै बसेको आफू बक्सा माथि बसेको त्यो बक्सा कसले कहिले पनि खोलेर हेरेन रहेछ। यसले यो बक्सा खोलेर हेरेको थियो भने यसरी भिकारी बनिँदैन थियो, दुःख पाउँदैन थियो जीवनमा, आरामले जीवन यापन गर्थ्यो, सुखी हुन्थ्यो, सबैभन्दा धनवान व्यक्ति हुन्थ्यो यो गाउँको भनेर गाउँले हेरे पछताउँदछ। त भन्नुको तात्पर्य सन्तहरूले पनि यही आवाज लाउनुहुन्छ, हे मानव, तिमी भित्र सुख शान्ति आनन्दको खजना प्रभुले टम्मै भरिदिनु भएको छ, तर हामी आफू भित्र कहिले पनि हेर्न सक्दैन, आफू भित्र पस्ने कहिले पनि फुर्सद हुँदैन। हामी बाहिर कुदेको छौ के छोप्नु, कुदेको के लानु, कुदेको हामी यति दगोडुप गरिरहेको छौ, आखिरी हाम्रो साथमा केही पनि गएको छैन, देखि पनि रहेको छौ, र बाहिर एउटा क्षणिक आनन्दलाई प्राप्त गर्नको लागि हामी यति मरिमटिरहेको छौँ। तर असली खजना प्राप्त गर्नको लागि सन्तले आवाज पनि लाउनुहुन्छ, तर त्यो सन्तको बानी अहिले हामीलाई यादै आउँदैन, हाई हुँदैन, अनि समय बितेपछि बल्ल तपाईँ हामीलाई त्यो गाउँलेहरूले पछताएको जस्तै, भिखारी त मरिहाल्यो तर बिचारे गाउँलेहरूलाई कति पछताप भयो, हामीले पनि भनिदिएको थियो भने यो खोलेर हेर यो बक्सामा के छ पनि भनेनौ भनेर पछताप गरे। त्यो सही प्रकारले आज सन्तहरूले तपाईँ हामीलाई के सिकाउनुहुन्छ, तिमी मित्र आनन्द छ, प्रभु परमात्मा विराजमान हुनुहुन्छ, तिमीले अहिले नै प्राप्त मनुष्य जीवनमा नै प्राप्त गर्नु सक्छौ, अरू जीवन प्राप्त गर्नु सक्दैनौ। त्यसै कारण आदरणीय बन्धु, सन्त र असन्त भनेको के भन्दा, सन्तले ज्ञानको खजना बताउँछ भने कि असन्त भेषधारीले केवल झुट कपट निन्दा चुक्ली अनि ड्रामा देखाउँछ, अनि मान्छेलाई एउटा भ्रम जालमा पार्दछ, एउटा चमत्कार देखाएर मानिसलाई भुलाउँदछ। सन्तले भित्रको माला निरञ्जन माला घटमा फेरिदिन, रात उपर जाबे नीचे आवे श्वास श्वास चल जाता, संसारी नर सम्झे नहीं वृद्ध उमर बिहाता है। निरञ्जन माला हामी भित्र निरञ्जन माला जो छ श्वासको माला दिन रात चलिरहेको छ, त्यस मालाको जाप गर, त्यो मालाको जाप गर तिमी भित्रै छ भनेर सन्तले असली सन्तले त्यो सिकाउँछ भनेदेखि असन्तले बाहिरको हातको माला 108 जो माला छ त्यसलाई घुमाउनु भन्छ। त्यसै कारण सन्त र असन्तको पहिचान यही हो, काठको माला हातको माला जो रुद्राक्षको माला तुलसीको माला त हाम्रो शरीरमा जब तागत छ तब घुमाउन सक्छौ, र एक दिन हामी लाचर हुन्छौ, शरीरको इन्द्रियले धोका दिन्छ, त्यति बेला हात पनि चल्दैन, के को माला घुमाउने त। त्यसकारण सन्तहरूले अन्तिम घडीमा पनि तिमीले त्यो श्वासको मालालाई हेर्न सक्छौ, यति सजिलो भगवानको नाम रूपी माला तिमी भित्रै छ भनेर यही सम्झाउनको लागि नै सन्त हुनुहुन्छ। त्यसै कारण सन्त र असन्तको त्यो भेदलाई हामीले छुटाउँ र असली सन्तको शरणमा गएर हामीले पनि अघात त्यो आनन्दको खजनालाई प्राप्त गरौं भन्दै यहाँहरूबाट बिदा लिन्छु। हरिओम तस्सत, यहाँहरूको दिन आजको शुभ रहोस्।

0: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
1: किन पिर गरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
2: हजुर, हामी कहाँ काँचो नम्बर एक सुन चाँदी का आधुनिक डिजाइन का गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
3: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
2: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 98578720308।
3: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
4: ए मिरा, के भयो? बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त, रातभरि सुतिनस् क्या हो?
5: कहाँ सुत्नु, मच्छरले सुत्नै दिँदैन, हैरान बनाइसक्यो टोकेर।
6: हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन। लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्ट्यान झोल प्रसुन टेडसमा उपलब्ध छ। यति मात्रै होइन, नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल, स्कुल ड्रेस, साडी, धोती, कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ। प्रसुन टेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक गणेश चेरीको छेउमा, प्रोप्राइटर प्रसुन ओझा, फोन नम्बर 0825209447।
4: एक पटक सेवा गर्ने मौका दिनुहोस्।
7: किसानहरूका लागि खुसीको खबर,
8: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
7: नन्दन फिट प्रणाली, तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 0824160002 र मोबाइल नम्बर 98578239071।
9: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ दुखी दुखी भिजिट। Vianet Superhit Internet Pack, अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् Vianet, अब सबै कनेक्टेड।
10: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianetको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
11: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
12: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
11: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
12: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
11: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन,
12: प्रोप्राइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 98478446683 र 98478464770। सेवा गर्ने मौका दिनुहोस्।
13: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौँ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वांचल क्यान्सर अस्पताल बिरतामोड छापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023535942 023535942।